सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण। समय यस बेला बिहानको ठिक 6:25 औ 32 सेकेन्ड भइरहेछ श्रोता। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। अनि श्रोता, आज हो विक्रम सम्वत 2083 सालको सावन 21 गते, सक सम्वत 1948 श्रावण 14 गते, साथै 2026 सालको अगस्त महिनाको 6 तारिक बिहिबार। अब आरम्भ गर्न लागिरहेको छौँ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। त सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई उद्घोषिकामा चित्रको न्यानो स्वागत अभि।

यदि कसैसँग इच्छा शक्ति छ भने उसले जतिसुकै कठोर काम पनि सजिलैसँग गर्न सक्छ। इच्छा शक्ति र दृढ संकल्पले नै मानिसलाई राजा बनाउँछ। नमस्कार आदरणीय श्रोता, ऋषि वाल्मीकिजीको यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा।

आदरणीय श्रोता, आज हामी जीवनका दुईवटा विषयमा केही चर्चा गरौँ, जुन हुन् सोच अनि कर्म। यी दुईवटाले नै हाम्रो आज र भोलि दुवै बनाउँछन्। सोच भनेको बिउ जस्तै हो, हामीले जे सोच्छौँ त्यही हाम्रो मनको खेतमा रोपिन्छ। शास्त्रले भन्छ, मन एव मनुष्यानाम कारणम बन्ध मोक्षयो, अर्थात् मन नै बन्धन र मुक्तिको कारण हो। मानवमा सोच तीन प्रकारका हुन्छन्। सकारात्मक सोच, जसले हुन्छ गर्न सक्छु भन्ने हिम्मत दिन्छ भने, नकारात्मक सोच हुन्न अर्थात् मबाट हुँदै हुँदैन, यसले हाम्रो मनभरि डर उत्पन्न गराइदिन्छ। र अर्को छ शुद्ध सोच, सबैको भलो होस् भन्ने सोचाइ, यसले मानिसलाई शान्ति दिन्छ। घरमा होस् या घर बाहिर होस्, हाम्रो पहिलो युद्ध सोचसँग नै हुन्छ। सोच जित्यो भने आधा काम आफै बनिन्छ। अब आउँछ कर्मको नियम। गीतामा भगवान कृष्णले भन्नुभएको छ, कर्मण्ये बाधिका रास्ते मा फलेषु कदाचन, अर्थात् कर्म गर्ने अधिकार तिम्रो छ, फलको आशा नगर। हामी जस्तो बिउ रोप्छौँ त्यस्तै फल पाउँछौँ। राम्रो सोच र राम्रो कर्म भयो भने मात्रै हामीले पाउने फल पनि राम्रो हुने गर्दछ। हामीले कसैलाई मद्दत गर्यौँ भने त्यो कहिल्यै खेर जाँदैन। कसैलाई सम्मान दिउँ भने त्यो हामीतिरै फर्केर आउँछ। कुनै कर्मको फल तुरुन्त आउँछ, जस्तै राम्रो बोलेकोमा मुस्कान। र कुनै कर्मको फल ढिलो आउँछ, जस्तै रुख रोपेको दुई वर्षपछि त्यसले फल प्रदान गर्छ। अर्थात् कुनै कुनै कर्मको लागि हामीले धैर्यता पनि राख्ने गर्नुपर्छ। हामीले इमान्दारी साथ कर्म गर्नुपर्छ। नतिजा के हुन्छ त्यो हाम्रो हातमा हुँदैन। चिन्ता गरेर समयलाई हामीले खेर कहिल्यै पनि फाल्नु हुँदैन। सोच बिउ हो भने कर्म पानी हो। खालि सोचेर मात्र हुँदैन, त्यसलाई पुरा गर्नको लागि हामीले कर्म गर्नुपर्दछ। र खालि कर्म गरेर पनि हुँदैन, हाम्रो सोच सधैँ शुद्ध हुनुपर्दछ। त्यसैले श्रोता, सोच शुद्ध राखौँ, किनकि त्यही हाम्रो भविष्य हो। कर्म इमान्दार गरौँ, किनकि त्यही हाम्रो पहिचान हो। अनि फलको चिन्ता नगरौँ, किनकि त्यो कर्मको नियम हो। श्रोता, अब तपाईँहरूलाई एउटा सोच अनि कर्मको नियम विषयमा कथा भन्न लागिरहेकी छु। किसान र बिउको कथा। एउटा किसानको दुईवटा खेत थियो। पहिलो खेतको विषयमा उसले सोच्यो, माटो खराब छ, बाली हुँदैन, र अल्छी गरेर उसले काम गरेन। अनि दोस्रो खेतमा सोच्यो, मेहनत गरे फल पक्कै आउँछ, र दैनिक पानी हाल्यो, गोडमेल गर्यो। फसलको बेलामा दोस्रो खेतमा राम्रो बाली पनि आयो। अब यसले हामीलाई के शिक्षा दिन्छ भन्दा, पहिले हाम्रो सोचले नै कर्मको दिशा तय गर्छ। नराम्रो सोच्यो भने कर्म पनि कमजोर हुन्छ।

हाम्रो दिमागमा दिनभरिमा हजारौँ सोचहरू आउने गर्छन्। राम्रो सोच आयो भने मन शान्त हुन्छ, नराम्रो सोच आयो भने मन अशान्त हुन्छ। हाम्रो सोच नै जीवनको आधार हो। सोच बिग्रियो भने जीवन बिग्रन्छ, अनि सोच राम्रो बन्यो भने जीवन पनि राम्रो बन्दछ। हाम्रो जीवन हामीले देखेको जस्तो कहिल्यै हुँदैन, तर हामीले सोचेको जस्तो भने अवश्य हुन्छ। तपाईँ हामी आफै विचार गरौँ त श्रोता, हामी जुन कुरालाई मनमा गाडिएर सोचिरहेका हुन्छौँ हाम्रो त्यही कुराहरू पुगिरहेको हुन्छ। त्यसैले हाम्रो पिता पुर्खाहरूले पनि हामीलाई भन्ने गर्नुहुन्थ्यो, बिहान उठेर जहिले पनि राम्रो सोच राख्ने गर्नु, राम्रो बोली व्यवहार गर्ने गर्नु, त्यसले नै हाम्रो दिन पनि बनाउँछ र प्रत्येक दिनले हाम्रो जीवनलाई राम्रो बनाउँदै जान्छ भन्ने कुरा सायद उहाँहरूले हामीलाई प्रत्येक अनुभवहरूबाट नै यो कुरा बताउनु भएको जस्तो लाग्छ। जब हाम्रो सोचमा अँध्यारो हुन्छ तब संसार नै अँध्यारो देखिन्छ, जब हाम्रो सोचमा उज्यालो हुन्छ नि तब सबैभन्दा कठिन बाटोमा पनि हामी समाधान देख्ने गर्छौँ, उज्यालो प्रकाश देखिने गर्छ। सकारात्मक सोच भनेको आँखा चिम्लेर समस्या नदेख्नु भने कदापि होइन। सकारात्मक सोच भनेको समस्याभित्र पनि समाधान खोज्न सक्ने दृष्टि हो। यो कमजोरी होइन, यो सबैभन्दा ठुलो शक्ति हो। हाम्रो हरेक सोचले हाम्रो शरीरमा कम्पन पैदा गर्छ। नकारात्मक सोच्दा मन भारी हुन्छ, सास छोटो हुन्छ, ऊर्जा तल झर्छ भने सकारात्मक सोच्दा मन हल्का हुन्छ, सास गहिरो हुन्छ, अनि हाम्रो ऊर्जा पनि माथि उठ्छ। त्यसैले सकारात्मक सोच केवल प्रेरणाको कुरा मात्र होइन, यो स्वास्थ्यको पनि कुरा हो, यो शान्तिको कुरा हो, अनि यो आयु लम्ब्याउने कुरा हो। एकजना महात्माले भनेका थिए, तिम्रो सोच जस्तो हुन्छ तिम्रो जीवन त्यस्तै हुन्छ। आज हामी कथा र आध्यात्मिक दृष्टिबाट बुझ्नेछौँ कि कसरी एउटा सोचले पुरा जीवन बदल्न सक्छ। एउटा कोठामा दुईजना साथी थिए। टेबलमा आधा पानी भएको गिलास राखिएको थियो। पहिलो साथीले भन्यो, हेर न यार, गिलास आधा खाली छ, हाम्रो भाग्य नै यस्तो छ। दोस्रो साथीले भन्यो, वाह, गिलास आधा भरिएको छ, अझै आशा बाँकी छ। दुवैले एउटै कुरा देखे तर सोच फरक। पहिलो साथी निराश भएर बस्यो, दोस्रो साथी उठेर अझ मेहनत गर्यो र सफल भयो। श्रोता, जीवनमा समस्या सबैलाई आउँछ, तर समस्या हेर्ने आँखा कसको सकारात्मक छ उसैको जित हुन्छ। गिलास आधा खाली देख्ने कि आधा भरिएको, छनौट तपाईँ हाम्रै हातमा छ।

देखिन्छ। भगवान्ले यो संसार सबैलाई एउटै दिएका छन्, तर हामी मध्येमा कसैले यसलाई कर्मभूमि भन्छौँ भने कसैले यसलाई दुःखको थलो पनि भन्ने गर्छौँ। अब फरक केमा छ त भन्दा हाम्रो सोचमा। सकारात्मक सोच भनेको ब्रह्माण्डप्रति विश्वास गर्नु हो, मेरो लागि जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने समर्पण हो। जब हामी समर्पण गर्छौँ तब प्रतिरोध सकिन्छ र जहाँ प्रतिरोध सकिन्छ त्यहाँ शान्ति सुरु हुन्छ। सकारात्मक सोचले हामीमाथि तिनवटा काम गर्ने गर्दछ। हामीलाई डरलाई साहसमा बदल्ने क्षमता दिन्छ। डरले भन्छ यो गर्दा यस्तो भयो भने, तर सकारात्मक सोचले भन्छ गरेर त हेरौँ के हुन्छ। दोस्रो, यसले गुनासोलाई कृतज्ञतामा बदल्दछ, अर्थात् गुनासोले भन्छ मसँग केही छैन, कृतज्ञताले भन्छ मसँग के छ। तेस्रोमा छ, यसले भोलिको चिन्तालाई आजको कर्ममा बदल्छ, चिन्ताले समय खेर फाल्छ तर कर्मले भविष्य बनाउँछ। अब हामीले सकारात्मक सोच कसरी विकास गर्ने त भन्दा, यो कुनै पनि चमत्कारले हुने कुरा होइन श्रोता, यो त हाम्रो अभ्यासले हुन्छ। शब्दमा ध्यान दिने, सक्दिनको सट्टा सिक्दैछु भन्ने, समस्या छ भन्नुको सट्टा अवसर छ भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ। कुनै पनि समस्यालाई हामीले अवसरको रूपमा लिउँ भनेदेखि त्यो हाम्रो लागि राम्रो हुन्छ। दोस्रो छ ध्यान र मौन। दिनको 10 मिनट आफूसँग बस्ने, आफ्नो सोचलाई हेर्ने र नकारात्मक सोच आएमा त्यसलाई प्रेमपूर्वक विदा गर्ने। अनि तेस्रो अभ्यास रहेको छ सेवा। जब हामी अरूको लागि केही गर्छौँ हाम्रो सोच आफै सकारात्मक हुन्छ, किनकि दुःख भुल्ने सबैभन्दा सजिलो उपाय हो अरूलाई सुख दिनु। जीवन सधैँ एकै खालको रहँदैन, कहिले घाम लाग्छ कहिले पानी पर्छ, तर तपाईँ हाम्रो सोचमा हामी स्वयंले नै घाम राख्न सक्नुपर्छ, किनकि सकारात्मक सोचले जीवन बदल्छ भन्ने वाक्य होइन, यो सत्य हो, यो नियम हो, यो विज्ञान हो अनि यो अध्यात्म हो। यसै विषयमा यो एउटा गुरु र चेलाको कथा सुनौँ, फलको आशा नगरौँ। गुरुले दुईजना चेलालाई एक एकवटा बिरुवा दिएर भन्नुभएछ यसलाई हुर्काऊ, एक वर्षपछि हेरौँ। पहिलो चेलाले हरेक दिन बिरुवा उखेलेर हेर्थ्यो, कति बढ्यो, फलको चिन्ता धेरै गर्यो, बिरुवा मर्यो। दोस्रो चेलाले दैनिक पानी हाल्यो, मल हाल्यो, फलको बारेमा सोचेन, एक वर्षपछि त्यो रुख भएर फल दियो। कर्मेण बाधिका रस्तेमा फलेषु कदाचन, अर्थात् कर्म गर्ने हाम्रो काम हो भने फलको चिन्ता गरेर सोच बिगार्नु हामीले कदापि हुँदैन। यो कथाले हामीलाई यही शिक्षा दिन्छ। त्यसैले श्रोता, हाम्रो सोच र कर्म दुवै शुद्ध राखौँ। सोच राम्रो भयो भने हाम्रो कर्म राम्रो हुन्छ र कर्म राम्रो भयो भने हाम्रो जीवन पनि आनन्ददायक हुन्छ।

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो सोच अनि कर्मको नियम विषयमा एक आध्यात्मिक चिन्तन, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता, हजुरहरू सबैको आजको दिन मङ्गलमय अनि आनन्दमय रहोस् भन्ने कामना ईश्वरगी राख्दै कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार, शुभ।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय बिहानको ठिक 7:05 भइरहेको श्रोता, र अबको यो समय हो बिहानी जानकारी साथै संगीतमय कार्यक्रम शुभ प्रभातको। त कार्यक्रम शुभ प्रभातको आरम्भमा आज प्रस्तुत छ खेतीपाती बारे सल्लाहमा मेवाको खेती सम्बन्धी केही जानकारी। समुद्रदेखि 4,000 फिटदेखि 7,000 फिटको उचाइमा मेवाको खेती खुबै राम्रो सप्रन छ। मेवाको निम्ति सुक्खा वा बलौटे जमिन हुन नितान्त आवश्यक पनि छ। यसलाई मार्च महिनादेखि जुन महिनाभित्रमा बियाडमा राख्नुपर्छ र बियाड 2-2.5 फिटको भएपछि 10 फिटको फरकमा 2 फिट लामो, 2 फिट चौडा र 2 फिट गहिरो खडाल खनेर 2-3 हप्तासम्म त्यस खडाललाई त्यसै छाडिदिनुपर्छ, जसमा कि त्यस खडालमा सूर्यको ताप र हावा पस्न सकोस्। त्यसपछि त्यस खडालमा 1 किलो हड्डीमल, 1 किलो अमैन सल्फेट, 500 ग्राम सुपर फस्फेट, 250 ग्राम क्याल्सियम नाइट्रेट, अमोनियम नाइट्रेट, 250 ग्राम पोटास र 25 किलो गाईको मल वा पचेको मल फिटेर त्यस खडाललाई पुर्याइदिनुपर्छ। जब बोट 2.5 फिटदेखि 3 फिटको अग्लो हुन्छ तब त्यस खडालमा बिरुवा सारिदिनुपर्छ। बिरुवा सार्दा 2-2 वा 3-3 वटा गरेर सार्नुपर्छ। जब बोट 4-5 फिटको अग्लो हुन्छ त्यस बोटमा कोपिला लाग्न थाल्छ। भाले मेवा जति उखालेर फ्याँकिदिनुपर्छ। 20-25 वटा पोथी मेवाको बिचमा एउटा भाले मेवा राख्नुपर्छ। मेवा जति बुढो हुँदै जान्छ उति त्यसले सानो र कम्ती फल दिन्छ, त्यसर्थ 3 वा 4 वर्षभन्दा ज्यादा भएको बोटलाई उखालेर फ्याँकिदिनुपर्छ। उखालेको ठाउँमा नयाँ बिरुवा अघि भने चाहिँ मलजल हालेर रोप्नुपर्छ। अरू फलहरूलाई चाहिँ यसलाई पनि विशेष वर्ष महिनामा राम्ररी हेरचाह गर्नुपर्छ। यसको वरिपरि झार जङ्गलहरू उम्रन दिनु हुँदैन। पानी जम्ने ठाउँ छ भने त्यसलाई कुलो काटेर फेदमा पानी जम्न दिनु हुँदैन। बोटको फेदमा 1 फिटको अग्लो माट उठाइदिनुपर्छ। पहिलेको काम नलाग्ने बुढो पातहरू छुट्याएर फ्याँकिदिनुपर्छ।

तिटिन्जेल श्रोताले सुन्दै हुनुहुन्थ्यो शान्ति ठटालको आवाजमा केही आधुनिक गीतहरू। समय बिहानको ठिक 7:15 भयो श्रोता, र यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। र श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगा, साथै आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एयर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि।

0: लता मंगेशकरको आवाजमा विविध हिन्दी भजनहरूको प्रस्तुतिपछि श्रोता अब समय भएको छ बिहान 7:25 को समाचारको।
1: यो आकाशवाणी हो, अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नेटफ्लिक्सका सह मुख्य कार्यकारी टेड सारान्डोसँग भेटवार्ता गर्नुभएको छ। भारतका समृद्ध कथा भन्ने परम्पराले विश्वस्तरमा भारतलाई कन्टेन्ट सृजनाको केन्द्र बनाउने सक्छ भनी बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत अफ्रिकासँग समावेशी माग आधारित विकास सहयोगप्रति प्रतिबद्ध रहेको भन्नुभएको छ। नीति आयोगले री म्यानेजिङ केयर स्ट्राटेजी फर इम्पावरिङ केयर गिभर्स इन विकसित भारत एट 2047 रिपोर्ट जारी गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरान अमेरिका सम्झौता हुन सक्ने बताउनु भएको छ। पिटिआई अध्यक्ष इमरान खानलाई न्याय नदिएको खण्डमा 27 सितम्बरको दिन इस्लामाबाद मार्च गर्ने चेतावनी खैबर पख्तुनवाका मुख्यमन्त्री मोहम्मद सुहेल अफ्रिदीले दिएका छन्। र केन्द्र सरकारले मान्यता प्राप्त र गैर मान्यता प्राप्त दुवै प्रकारका पत्रकारहरूलाई सरकारी योजनाहरूको लाभ दिने बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कथा भन्ने समृद्ध परम्परा रहेको र सृजनात्मक प्रतिभाको प्रचुर सम्भावना रहेको बताउनु भएको छ। यसको उपयोग भारतलाई वैश्विक स्तरमा कन्टेन्ट निर्माणको केन्द्र बनाउनुमा गर्न सकिन्छ भनी बताउनुभयो। उहाँले यो कुरा हिजो नयाँ दिल्लीमा नेटफ्लिक्सका सहमुख्य कार्यकारी टेड सारान्डोसँग भेटवार्तामा भन्नुभयो। बैठकमा भारतको मिडिया र मनोरञ्जन क्षेत्रको सम्भावनाबारे चर्चा गरियो। बैठकमा भारतको मिडिया र मनोरञ्जन उद्योगलाई वैश्विक मञ्चमा लैजाने साझा दृष्टिकोणबारे चर्चा भएको नेटफ्लिक्स इन्डियाले बताएको छ। कम्पनीले सृजनशील प्रतिभालाई अवसर प्रदान गर्न नयाँ पहलहरू सुरु गर्ने घोषणा पनि गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत अफ्रिकासँग समावेशी माग आधारित विकास सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ, जसले राष्ट्रिय प्राथमिकताहरूलाई समर्थन गर्न स्थायी क्षमतालाई वृद्धि गर्दछ। नयाँ दिल्लीमा अफ्रिका दिवसको अवसरमा बोल्नुहुँदै श्री जयशंकरले भन्नुभयो, भारत अफ्रिकाको सबैभन्दा ठूलो व्यापार र निवेश साझेदारहरूमध्ये एक हो।
2: भारत अफ्रीका के सबसे बड़े व्यापार और निवेश साझेदार होने पर गर्व महसूस करता है। पिछले साल हमारा द्विपक्षीय व्यापार 93 अरब अमेरिकी डॉलर रहा। भारत 80 अरब डॉलर से अधिक के निवेश के साथ अफ्रीका के सबसे बड़े निवेशकों में से एक है। ये निवेश दूर संचार, ऊर्जा, फार्मास्यूटिकल्स, बुनियादी ढांचे, कृषि और डिजिटल सेवाओं जैसे कई क्षेत्रों में फैला हुआ है।
1: नीति आयोगले री म्यानेजिङ केयर स्ट्राटेजिज फर इम्पावरिङ केयर गिभर्स इन विकसित भारत 2047 शीर्षकले एक रिपोर्ट जारी गरेको छ। यो रिपोर्टले समावेशी विकास र सामाजिक उन्नतिलाई बढावा दिँदै दक्ष

0: हेरचाह पेशेवरहरूका लागि विश्वव्यापी केन्द्रको रूपमा भारतको सम्भावनालाई बलियो बनाउँदछ। यस अवसरमा आयोगका उपाध्यक्ष डाक्टर अशोक कुमार लाहिडीले भन्नुभयो, ध्यान चिकित्सा उपचारमा होइन तर हेरचाहमा केन्द्रित छ र हेरचाह उपचारभन्दा धेरै फराकिलो छ। भारतले श्रीलङ्का समक्ष हिरासतमा लिएका भारतीय मछुवाहरू र उनीहरूका नौकाहरूको शीघ्र रिहाईमा सहयोग गर्न आग्रह गरेको छ। विदेश सचिव विक्रम मिश्रीले कोलम्बो भ्रमणको क्रममा श्रीलङ्काका शीर्ष नेतृत्वसँग भारतको यो माग उठाउनुभयो।
1: विदेश मंत्रालय ने कहा है कि दोनों पक्षों ने भारत और श्रीलंका के बीच द्विपक्षीय मुद्दों और परियोजनाओं के संबंध में चल रहे सहयोग की व्यापक समीक्षा की। उन्होंने चक्रवात दितवाह के बाद घोषित 45 करोड़ डॉलर के पुनर्निर्माण पैकेज सहित विभिन्न परियोजनाओं के कार्यान्वयन में हुई प्रगति पर संतोष व्यक्त किया।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @AIRNews खरसाङ र फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुन्छ। अब रहल समाचार। केन्द्र सरकारले विदेश व्यापार नीति 2023 अन्तर्गत कम्पनीहरूसँग रहेको कुल सामान, वस्तु र स्टकको आधारमा क्रस बोर्डर ई कमर्स निर्यात ढाँचाको कार्यान्वयन सुरु गरेको छ। यस ढाँचाले भारतमा निर्मित वा उत्पादित वस्तुहरूको यस आधारमा सीमापार ई वाणिज्य निर्यातलाई सुविधा प्रदान गर्न एक व्यापक नीति र प्रक्रियात्मक ढाँचा प्रदान गर्नेछ। भारतीय रेलवे मोडल रियायत सम्झौता MCAमा संशोधन गर्न स्वीकृति दिएको छ, जसले अपरेटरहरूलाई भारतीय रेलवे नेटवर्कमा कन्टेनर ट्रेन सञ्चालन गर्न अनुमति दिएको छ। इरानले ओमानसँग हर्मुज जलडमरूको सम्बन्धमा सम्झौताको मसौदा तयार गर्ने अन्तिम चरणमा रहेको बताएको छ भने अर्कोतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सम्झौता यसै साता हुने आशा व्यक्त गर्नुभएको छ। यसले महत्त्वपूर्ण जलमार्ग पुनः खोलिने सम्भावना बढेको छ। विश्वव्यापी अर्थतन्त्रमाथिको दबाव कम गर्न सकिन्छ र युद्धको अन्त गर्नमा मद्दत गर्न सक्छ। यद्यपि यस्तो सम्झौता सम्भवतः अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको प्रतिबन्ध हटाउने कुरामा निर्भर हुनेछ। ट्रम्प प्रशासनले पहिले नै जलडमरूमाथि इरानको नियन्त्रणलाई अझै बलियो बनाउने कुनै पनि सम्झौतालाई स्वीकार नगरिने बताइसकेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले इरान र ओमानले हर्मुजको जलडमरू हुँदै जहाज मार्गको एक भौगोलिक निर्देशाङ्कमा सहमति भएको र तेस्रो पक्षको हस्तक्षेप बिना संयुक्त घोषणा पत्रलाई अन्तिम रूप दिँदैछ भनी बताएका थिए। पाकिस्तानको खैबर पख्तुनवा प्रान्तका मुख्यमन्त्री मोहम्मद सुहेल अबरिदीले हिजो घोषणा गरे कि यदि पार्टीका संस्थापक अध्यक्ष र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई न्याय नदिएमा पाकिस्तान तहरिके इन्साफ पार्टीका समर्थकहरूले 27 सेप्टेम्बरको दिन इस्लामाबाद मार्च गर्नेछन्। उहाँको यो चेतावनी न्यायपालिकामा सरकारको बढ्दो नियन्त्रणको बीच आएको हो। सरकारले पत्रकार कल्याण योजना लागू गरेको जानकारी दिएको छ। यस योजना अन्तर्गत मृत्यु, स्थायी दिव्याङ्गता, गम्भीर बिरामी र दुर्घटनासँग सम्बन्धित अस्पतालमा भर्ना भएमा पत्रकार र मिडियाकर्मी वा उनका परिवारहरूलाई तत्काल एकमुष्ट अनुग्रह राशि प्रदान गरिनेछ। हिजो लोकसभामा एक लिखित जवाबमा सूचना एवं प्रसारण राज्यमन्त्री डाक्टर एल मुरुगनले पत्र सूचना कार्यालय PIB र राज्य तथा केन्द्रशासित प्रदेश सरकारहरूद्वारा मान्यता प्राप्त पत्रकार र गैर मान्यता प्राप्त पत्रकार यस योजना अन्तर्गत पर्ने र लाभ उठाउन सक्ने बताउनुभयो। अमेरिकी ट्रेजरी विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय OFAC-ले इराकी व्यावसायिक एयरलाइन्स फ्लाइ बगदाद र यसका दुई यात्री विमानहरूलाई आफ्नो विशेष रूपमा तोकिएका नागरिकहरू सूचीबाट हटाएको छ। पहिले एयरलाइन्स इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्स IGC-सँग शङ्कास्पद सम्बन्ध रहेको लक्षित गरिएको थियो। अमेरिकाले हालैका महिनाहरूमा क्युबामा थप गुप्तचर कर्मचारी

गतिविधिहरूको तैनाती गरेको छ र क्यारेबियन देशमा आफ्नो गुप्तचर गतिविधिहरू तीव्र बनाएको छ। प्रतिवेदनमा भनिएको छ अमेरिकाले हालै क्युबामा गुप्तचर कर्मचारी र स्रोत पठाएको छ, यसले उसको नियन्त्रण र सैन्य कारवाहीको सम्भावनामाथि बल प्रदान गर्दछ। रुसी राष्ट्रपति व्लादिमिर पुतिनले वरिष्ठ सैन्य अधिकारीहरूको नियुक्ति र रक्षा मन्त्रालयमा धेरै परिवर्तनको घोषणा गर्नुभएको छ। उहाँले भन्नुभएको छ यी सुधारहरूले सेनाको संगठनात्मक संरचनामा ठूलो टेवा पुग्नेछ। भारत र उज्बेकिस्तान बीच रक्षा सहयोग सम्बन्धित संयुक्त कार्य समूहको छैठौँ बैठक हिजो तास्कन्दमा सम्पन्न भयो। अब मुख्य समाचार एकचोटि फेरि, र यो समाचार हाम्रो युट्युब च्यानल @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नेटफ्लिक्सका सह मुख्य कार्यकारी टेड सारान्डोसँग भेटवार्ता गर्नुभयो तथा भारतमा समृद्ध कथा भन्ने परम्पराले कन्टेन्ट क्रिएसनमा भारतलाई केन्द्र बनाउन सक्ने बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत अफ्रिकासँग समावेशी माग आधारित विकास सहयोगप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरान अमेरिका सम्झौता हुने सम्भावना व्यक्त गर्नुभएको छ। अहिलेलाई समाचार पूरा भयो।

संगीत प्रभा हजुर श्रोता, समय भएको छ बिहानको ठिक 7:35 र यो समय हो कार्यक्रम संगीत प्रभाको, जस अन्तर्गत लिएर आएका छौँ विविध कलाकारहरूको आवाजमा आधुनिक गीतहरू। माया र प्रेम व्यक्त गर्न शब्द र व्यवहार दुवै महत्त्वपूर्ण हुन्छन्। यी भावनाहरू साधारण तरिकाले पनि गहिरो असर पार्छन्। मायाले सम्बन्ध कायम राख्छ, आशा गर्छ र परिवर्तनशील हुन्छ, तर प्रेममा कुनै शर्त हुँदैन जसले पीडा कम गर्छ। माया दैनिक जीवनसँग जोडिन्छ भने प्रेमले जीवनलाई उच्च बनाउँछ। त यस्तै सङ्गीतहरूको सङ्गालहरूको साथमा उपस्थित भएका छौँ कार्यक्रम सङ्गीत प्रभाको साथमा।

त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रभाव अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। त्यसै क्रममा स्वीकार्नुहोस् भूपेन्द्र खड्काको शब्द अनि आनन्द राईको संगीतमा यो अर्को प्रस्तुति विश्व नेपालीको स्वरमा।

त श्रोता साथी, कार्यक्रम शुभप्रभातको निर्धारित समय पनि समाप्त हुन लागिरहेको छ र अब भने हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ। त यो अन्तिम प्रस्तुति गणेश थापा मङ्गरको शब्द अनि उदय सोताङको सङ्गीतमा लिएर आएका छौँ। गुन्जिने आवाज रहेको छ मनिला सोताङको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ स्वास्थ्य सेवा, कृषि, डिजिटल प्रविधि र उन्नत उत्पादनमा भारत अजबेकिस्तान सहयोगलाई विस्तार गर्दै। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतका वाणिज्य तथा उद्योग मन्त्री श्री पीयूष गोयलले भारत र अजबेकिस्तानका व्यवसायीहरूलाई 3 अगस्त 2026 सहनिवेश, सहनिर्माण र सहनवीनता गर्न आमन्त्रित गर्नुभयो र आगामी 3 वर्षमा दुई देशहरूबीच द्विपक्षीय व्यापारलाई दोब्बर बनाउन ठोस प्रयासहरूको आह्वान गर्नुभयो। नयाँ दिल्लीमा भारत अजबेकिस्तान व्यापार मञ्चलाई सम्बोधन गर्दै मन्त्री महोदयले आपसी विश्वास, सम्मान र समृद्धिका साझा दृष्टिकोणमा आधारित दुई देश बीचको रणनीतिक साझेदारीले व्यापार, लगानी र आर्थिक सहयोग विस्तारका लागि ठूलो अवसर प्रदान गरेको बताउनुभयो। प्रतिनिधि मण्डललाई स्वागत गर्दै श्री गोयलले भन्नुभयो, भारत र अजबेकिस्तान एक समृद्ध साझा इतिहास र गहिरो संस्कृति सम्बन्धले मात्र होइन तर अपार व्यापारिक भावनाले पनि बाँधिएका छन्, जुन धेरै हदसम्म दोहन गरिएको छैन। उहाँले द्विपक्षीय व्यापारले लगभग 1.5 अरब अमेरिकी डलर नागेको भए पनि यो दुई अर्थतन्त्रले मिलेर हासिल गर्न सक्ने कुराको एक अंश मात्र हो। मन्त्री महोदयले भन्नुभयो, भारतले अजबेकिस्तानलाई एउटा ठूलो र बढ्दो बजार मात्र प्रदान गर्दैन तर एक विश्वसनीय साझेदार, एक कुशल र युवा कार्यबल र नवीनता नेतृत्वको विकासको लागि एक प्लेटफर्म पनि प्रदान गर्दछ। भारत र अजबेकिस्तान बीच हालै सम्पन्न द्विपक्षीय लगानी सन्धिको उल्लेख गर्दै उहाँले भन्नुभयो, यस सम्झौताले लगानीकर्ताहरूको आत्मविश्वास बढाउनेछ र दुवै देशका व्यवसायीहरूलाई एक अर्काको अर्थव्यवस्थामा लगानी गर्न र दीर्घकालीन साझेदारी निर्माण गर्न प्रोत्साहित गर्नेछ। श्री गोयलले द्विपक्षीय सहयोगको लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बलियो पूरकहरू भएका धेरै क्षेत्रहरूको पहिचान गरेका छन्। उहाँले भन्नुभयो, अजबेकिस्तानले खनन क्षेत्रमा भारतीय लगानीका लागि पर्याप्त अवसरहरू प्रस्तुत गरेको छ। उहाँले कपास उत्पादनमा अजबेकिस्तानको शक्ति र कपड़ा उद्योगमा भारतको नेतृत्वलाई ध्यानमा राख्दै कपड़ा निर्माण, डिजाइन र विश्वव्यापी बजारमा संयुक्त रूपमा विस्तार गर्ने अवसरहरूको साथ कपड़ामा सहयोगको सम्भावनालाई पनि प्रकाश पार्नुभयो। फार्मास्युटिकल र स्वास्थ्य सेवा क्षेत्रमा मन्त्रीले भन्नुभयो, विश्वको फार्मेसीको रूपमा चिनिने भारतले सस्तो औषधिहरू, चिकित्सा उपकरणहरू, निदान, टेलिमेडिसिन, डाक्टरहरू र प्यारामेडिसिनको प्रशिक्षण र गुणस्तरीय स्वास्थ्य सेवाहरूको माध्यमबाट अजबेकिस्तानको स्वास्थ्य सेवा आधुनिकीकरणलाई सहयोग गर्न सक्छ। उहाँले आयुर्वेद, योग र युनानी जस्ता परम्परागत चिकित्सा प्रणालीहरूमा सहयोगलाई पुनर्

जीवित गर्ने प्रस्ताव पनि गर्नुभयो, जुन अजबेकिस्तान क्षेत्रसँग ऐतिहासिक सम्बन्ध थियो। कृषि र खाद्य प्रसंस्करणको बारेमा श्री गोयलले खाद्य प्रसंस्करण, प्याकेजिङ, कोल्ड चेन, एग्रीटेकमा सहकार्यले विश्वव्यापी भ्याल्यू चेन निर्माण गर्न मदत पुर्याउन सक्छ, जस्तै दुवै देशका किसानहरूलाई फाइदा पुर्याउने र अन्तर्राष्ट्रिय बजारलाई पूरक शक्तिको माध्यमबाट सेवा प्रदान गर्दछ।

श्रोता, अबको अघिल्लो प्रस्तुति आकाशवाणी दिल्ली केन्द्रको प्रथम हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार, यसलाई हामी समापन गरी सुनाउनेछौं।

एफएम 101.5 मेगाहर्जमा यो आकाशवाणीको प्रसारण सेवा र समय भएको छ बिहानको ठिक 8:30। अबको यो समय हो श्रोता कार्यक्रम रङ बिरङको संसारको।

रंग बिरंगो संसार। संसार को सुंदरता प्रकृति को हरियो डाँडा काँडा, नीलो आकाश, कलकल बग्ने खोला र बिहानको सुनौलो घाममा झल्किन्छ। फूलको सुगन्ध, चराहरूको मधुर आवाज र मान्छे बीचको माया प्रेमले यो संसार अझ मनमोहक बनाउँछ। साना ठुला सबै जीवले आआफ्नै ढङ्गले जीवनलाई रङ्गीन बनाएका छन्, जसले संसारलाई जीवन्त र सुन्दर देखाउँछ। हजुर श्रोता, यो संसार रङहरूले भरिएको सुन्दर संसार हो। स्वागत छ कार्यक्रम रङ बिरङको संसारको यस नयाँ श्रृङ्खलामा, म चित्रको। कार्यक्रमको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई न्यानो स्वागत, अभिवादन। त आजको श्रृङ्खलामा हामी तपाईँहरूलाई लिएर जानेछौँ शान्ति, समानता र धार्मिक स्थल, जहाँ चारै दिशाबाट ढोकाहरू खुल्ला छन् र जातपात वा धर्म बिना सबैले प्रसाद पाउँछन्। सुनौलो मन्दिर, पवित्र अनि महान पन्जाबको धरतीमा चम्किन्छ एक धाम, सुन्झै उज्यालो शान्तिको सुन्दर नाम गोल्डन टेम्पल।

गोल्डन टेम्पल, जुन स्वर्ण मन्दिर वा श्री हरमन्दिर साहिबको नामले पनि चिनिन्छ, भारतको पन्जाब राज्यको अमृतसर सहरमा अवस्थित छ। यो सिख धर्मको सबैभन्दा पवित्र धार्मिक स्थल मानिन्छ र लाखौं श्रद्धालु र पर्यटकहरू यो देवस्थानको दर्शन गर्न यहाँ जान्छन्। सिख परम्परामा अमृत सरोवर अत्यन्तै पवित्र मानिन्छ र यसलाई पुल अफ नेक्टर पनि भनिन्छ। गुरुवाणीमा आएको पवन गुरु, पानी पिता, माता धरत महत भन्ने भावसँग यसको सम्बन्ध जोडिन्छ, जसले जललाई सम्मान, शुद्धता र आध्यात्मिक जीवनसँग जोड्छ। श्रद्धालुहरू यहाँ स्नान गरेर मन र शरीरको शुद्धि, शान्ति र आशीर्वादको अनुभव गर्ने विश्वास राख्छन्। गोल्डन टेम्पलको निर्माण कार्य सिख गुरुहरूको दिव्य दृष्टिको फलस्वरूप सुरु भएको थियो। यसको निर्माण 16 शताब्दीमा भएको मानिन्छ। चौथो सिख गुरु रामदासको समयमा अमृतसरको स्थापना गरिएको थियो र त्यहाँ छेउछाउको भूमिमा धार्मिक स्थल बनाउने योजना बनाएको थियो। त्यसपछि गुरु अर्जन देवले यसको निर्माणलाई अन्तिम रूप प्रदान गरे र 1604 यहाँ गुरु ग्रन्थ साहिब स्थापना गरिएको थियो। इतिहास अनुसार गुरु रामदासजीले 1573 देखि 1577 को बीचमा अमृत सरोवर

खन्ने कार्य अघि बढाए। सरोवरको विकाससँगै वरिपरि बस्ती बस्दै गयो र पछि यही स्थान अमृतसरको केन्द्र बन्यो। अमृत सरोवरको बीचमै श्री हरमन्दिर साहिब अवस्थित छ, जसले जल भवन र श्रद्धालाई एउटै पवित्र संरचनामा जोड्छ। सिख धर्मग्रन्थ गुरु ग्रन्थ साहिब पनि यही परिसरमा प्रतिष्ठित भएपछि सरोवरको धार्मिक अर्थ अझ गहिरो भयो। त्यसैले अमृत सरोवर केवल पानीको कुण्ड होइन, सिख धर्मको आध्यात्मिक केन्द्रको प्रतीक हो। गोल्डन टेम्पलको वास्तुकला धर्म, समानता र सौन्दर्यको अनौठो मिश्रण हो। यो मन्दिर अमृत सरोवर नामक तालका बीचमा निर्माण गरिएको छ, जसले देख्दा स्वर्णिम जलमा तैरिरहेको झै देखिन्छ। यसको शिखर र भारा भागमा सुनको परत लगाएको छ, जसले यसलाई गोल्डन टेम्पलको नाम दिलाएको हो। यसको वास्तुकलामा भारतीय, इस्लामिक र मुगल शैलीको मिश्रण देखिन्छ। मन्दिरका चार द्वार रहेकोले यसले सबै वर्ग, जात, धर्म र लिङ्गका मानिसहरूलाई समान रूपमा स्वागत गर्ने सन्देश दिन्छ। गोल्डन टेम्पलले सिख धर्मको मानवताको सेवा र समानता जस्ता मूल्यहरूलाई स्पष्ट रूपमा प्रकट गर्छ। यहाँ घर घरबाट आएका सबै भोजनलाई गुरुका लागि भेट जस्तो मानिन्छ र भण्डारामा प्रत्येक व्यक्तिलाई निशुल्क भोजन परोसिन्छ। यसले न केवल धार्मिक आस्था तर मानवीय सहानुभूति र सेवाभावको पनि शिक्षा दिन्छ। गोल्डन टेम्पल अहिले भारतको एक प्रमुख पर्यटन स्थलको रूपमा चिनिएको छ। यसको अद्भुत दृश्य, शान्त वातावरण र आध्यात्मिक महत्वले यहाँ देश विदेशका लाखौं पर्यटक आकर्षित गर्छ। यो मन्दिर केवल धार्मिक तीर्थस्थल होइन, तर भारतको सांस्कृतिक विरासत र भाइचाराको पनि प्रतीक हो। स्वर्ण मन्दिर श्री हरमन्दिर साहिब अमृतसरमा पुग्नका लागि तीनवटा मार्गहरू छन्, हवाई, रेल र सडक मार्ग। हवाई मार्ग, नजिकैको हवाई अड्डा श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थल, अमृतसर इन्टरनेसनल एयरपोर्ट। स्वर्ण मन्दिरदेखि दूरी लगभग 13 किलोमिटर, समय लगभग 20-25 मिनट। विमानस्थलबाट ट्याक्सी, अटो रिक्सा वा क्याब जस्ता लिएर सजिलै पुग्न सकिन्छ। रेल मार्ग अनुसार अमृतसर जंक्सन रेलवे स्टेशनबाट स्वर्ण मन्दिरको दूरी लगभग 2-2.5 किलोमिटर मात्र छ। यहाँबाट रिक्सा, ई रिक्सा, ट्याक्सी वा अटो रिक्सा लिन सकिन्छ। धेरै यात्री यस दूरी सजिलै पैदल चलेर पनि पुग्छन्। सडक मार्गमा बसबाट भारतका अन्य सहरहरू जस्तै दिल्ली, चण्डीगढ बस स्टेशनबाट नियमित रूपमा पन्जाब रोडवेज र प्राइभेट बस अमृतसर आउँछन्। बस स्ट्यान्डबाट स्वर्ण मन्दिर लगभग 1.4-2 किलोमिटर दूरीमा छ। रिक्सा वा अटोबाट आउन सकिन्छ। मन्दिर नजिक पुगेपछि स्वर्ण मन्दिर अमृतसर सहरको केन्द्रमा नै छ, त्यसैले गन्तव्यलाई गोल्डन टेम्पल, हरमन्दिर साहिब, अमृत सरोवर भनेर ट्याक्सी रिक्सावालालाई भन्नुहोस्। मन्दिरको छेउछाउमा जुत्ता र सामान राख्ने निशुल्क लकर स्टोर वा सुरक्षित राख्नुको लागि श्रद्धालुको लागि ठाउँ छ, त्यसले यात्रा सजिलो बनाउँछ। स्वर्ण मन्दिरका द्वार 24 घण्टा खुल्ला रहन्छन्, तर आधिकारिक दर्शनको सुझाव गरिएको समय बिहान 4-6 बजे, पालकी साहिब कार्यक्रम देख्न र शान्त वातावरणका लागि बिहान 4-6 बजे। यो अमृत वेला प्रातकालीन आध्यात्मिक समय हो र पालकी साहिब कार्यक्रममा गुरु ग्रन्थ साहिबलाई मुख्य मन्दिरतर्फ लैजाने दृश्य देख्न सकिन्छ। यस समय भिडभाड कम्ती भएर शान्त वातावरण रहन्छ। साझा या रात 7-10 बजे मन्दिर सुनको चाकोमा चम्किरहन्छ, सरोवरमा प्रतिबिम्ब देख्छ र साझाको प्रार्थना सुन्न उत्कृष्ट समय हुन्छ। तर यो समय

धेरै भीडभाड रहन्छ। रात बिहानमा 10 बजेदेखि 4 बजे बिहानसम्ममा राति धेरै शान्त भएकोले अत्यन्तै शान्त दर्शन अनुभव गर्न चाहनेहरूले यही समय रोज्छन्। मौसम अनुसार राम्रो यात्रा योजना समय रहेको छ। अक्टोबर मार्च सर्दी उत्तरीय ऋतु, तापक्रम ठण्डा र आरामदायी हुन्छ। घुम्न र घुइँचोमा उभिन आरामदायी हुन्छ। हवस्त श्रोता, कार्यक्रम रङ बिरङको संसारको यस श्रृङ्खलालाई यही समाप्त गर्दछौ। अर्को दिन अर्को नयाँ विषयको साथमा फेरि पनि उपस्थित हुने नै छौ। तबसम्मलाई म चित्र साथै कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि दिनुहोस् विदा। नमस्ते।

त श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारणलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्ज, न्युज अन एआईआर एपमा, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त सुन्दै गर्नुहोस् आकाशवाणीको प्रसारणलाई।

सूचना अनि मनोरञ्जन अनुपम संगम यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण। त श्रोता, अब समय भएको छ कार्यक्रम योजनाको, जस अन्तर्गत आज जानकारी दिनेछौ अटल पेन्सन योजना बारे, साथै विविध हिन्दी फिल्मी गीतहरू सुनाएर अवश्य पनि मनोरञ्जन गराउनेछौ।

त कार्यक्रम योजना अन्तर्गत आज हामी तपाईँहरूलाई अटल पेन्सन योजना बारे जानकारी दिन लागिरहेका छौ। अटल पेन्सन योजना भारत सरकारको एक सर्वेक्षिक योगदान आधारित पेन्सन योजना हो। यो योजना विशेष गरी असंगठित क्षेत्रका कामदारहरूलाई वृद्धावस्थामा आर्थिक सहारा दिन शुरू गरिएको हो। यस योजनाले 60 वर्ष उमेर पुगेपछि निश्चित मासिक पेन्सन दिने व्यवस्था गर्छ। यस योजनामा 18 40 वर्ष उमेरका भारतीय नागरिकले सहभागिता जनाउन सक्छन् र उनीहरूसँग बचत खाता हुन आवश्यक हुन्छ। सदस्यले आफूले चाहेको पेन्सन स्ल्याब रोज्न सक्छ, जसअनुसार 1,000 रुपियाँदेखि 5,000 रुपियाँसम्म मासिक पेन्सन पाइन्छ। योगदान रकम उमेर र छनौट गरिएको पेन्सन रकममा निर्भर हुन्छ। अटल पेन्सन योजनाको मुख्य उद्देश्य मानिसहरूलाई बुढेसकालमा नियमित आयको सुनिश्चितता दिनु हो। विशेष गरेर मजदुर, साना कामदार र निजी क्षेत्रमा पेन्सन सुविधा नभएकाहरूका लागि यो योजना निकै उपयोगी छ। यसले बचत गर्ने बानी पनि विकास गर्छ र भविष्यलाई सुरक्षित बनाउन मद्दत गर्छ।

अटल पेन्सन योजना वा एपीवाई आवेदन गर्न तपाईँले नजिकैको ब्याङ्क शाखा वा डाकघरमा जानुपर्छ। त्यहाँबाट एपीवाई फर्म लिएर भरेर बुझाउनुपर्छ। यो योजना सुरु गर्न पहिले तपाईँको बचत खाता आवश्यक छ। आवेदन गर्ने तरिका, आफ्नो ब्याङ्क शाखा वा डाकघरमा जानुहोस्, एपीवाई रेजिस्ट्रेसन फर्म माग्नुहोस् वा डाउनलोड गरेर लैजानुहोस्। फर्म धेरै भाषामा उपलब्ध हुन्छ। फर्ममा आफ्नो नाम, ब्याङ्क खाता नम्बर, ठेगाना, मोबाइल नम्बर र चाहेको पेन्सन रकम भर्नुहोस्। आवश्यक कागजताहरू जस्तै आधार र ब्याङ्क विवरण साथमा बुझाउनुहोस्। फर्म बुझाएपछि तपाईँको योगदान रकम ब्याङ्क खाताबाट अटो डेबिट हुँदै जानेछ। एपीवाई भारतका बचत खाता भएका नागरिकका लागि हो र योजना सुरु गर्दा उमेर सामान्य 18 देखि 40 वर्ष बीच हुनुपर्छ। पेन्सन 60 वर्षपछि सुरु हुन्छ। एपीवाई सम्बन्धी निशुल्क हेल्पलाइन नम्बर रहेको छ 1800 110 0069।

0: त श्रोता अब प्रस्तुत छ बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। सरकारले क्याबिनेट सचिवको रूपमा डाक्टर टीवी सोमनाथनको कार्यकाल 1 वर्ष बढ़ाएको छ। सरकारले पश्चिम एशियामा गम्भीर सुरक्षा स्थिति भए तापनि 60 वटा व्यापारिक जहाजहरू हर्मुज जलडमरूमध्ये हुँदै सुरक्षित रूपमा प्रवेश गरेको बताएको छ। सरकारले पत्रकार कल्याण योजना लागू गरेको जानकारी दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कथा भन्ने समृद्ध परम्परा र सृजनात्मक प्रतिभाको प्रचुर सम्भावना रहेको बताउनु भएको छ। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग भारतको शिक्षा क्षेत्रलाई सुदृढ पार्न भइरहेको पहलहरूको समीक्षा गर्नुभएको छ। भारतले श्रीलंका समक्ष हिरासतमा लिएका भारतीय मछुवाहरू र उनीहरूका नौकाहरूको शीघ्र रिहाईमा सहयोग गर्न आग्रह गरेको छ। झारखण्डमा भर्ना परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरूले आफ्नो विरोध तीव्र पारेका छन्। केन्द्रीय मन्त्री जेपी नड्डाले आसाममा आएको बाढ़ले धेरै ठूलो क्षति पुर्याएको, जहाँ सामान्य स्थिति बहाल हुन समय लाग्ने बताउनु भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज पूर्व विदेश मन्त्री सुषमा स्वराजको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। केन्द्रीय सड़क परिवहन एवं राजमार्ग मन्त्री श्री नितिन गडकरीले सिल्क्यारा सुरुङ बचाव अभियानको क्रममा असाधारण साहस र निस्वार्थ सेवाका लागि 12 रेत माइनिङ श्रमिकहरूलाई सर्वोत्तम जीवन रक्षा पदक प्रदान गर्नुभएको छ। भारत र उज्बेकिस्तान बीच रक्षा सहयोग सम्बन्धी संयुक्त कार्यसमूहको 6ठौं बैठक हिज ताशकन्दमा सम्पन्न भएको छ। सरकारले देशभरि स्थित 579 मूल्य निगरानी केन्द्रद्वारा प्रस्तुत 41 खाद्य पदार्थहरूको दैनिक मूल्यको निगरानी गर्ने जनाएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

प्रमुख समाचारको प्रस्तुतिपछि अब भने हिन्दी फिल्मी गीतहरूलाई निरन्तरता दिँदै श्रोता फेरि पनि लिएर आएका छौँ विविध हिन्दी फिल्मी गीतहरू, स्वीकार्नुहोस्।

त श्रोताले भर्खरै सुन्नुभयो जोधा अकबरको यस गीतलाई एआर रेहमानको आवाजमा। त आउनु श्रोता कार्यक्रमको योगिलो प्रस्तुति श्रेया घोषाल अनि उदय मोजुमदारको आवाजमा फिल्म गुरुबाट सिकार्नुहोस्।

0: and let the nation move forward. Census 2027, our census, our progress.
1: त्यो कार्यक्रमको यो अन्तिम प्रस्तुति श्रोता मिलेंगे मिलेंगे फिल्मबाट सुनिगम अनि अल्का याग्निकको युगल शर्मा

त श्रोता विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुतपछि अब समय भएको छ समाचारको, जसमा प्रथममा सुनाउनेछौ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार, अनि त्यसपछि यस केन्द्रको समाचार प्रतीक्षा साच्नुहोस्।

0: पश्चिम बंगालमा भारतीय जनता पार्टीको सरकार गठनपछि पहिलो पटक स्वतन्त्रता दिवस समारोह आयोजना हुँदैछ। 15 अगस्तमा हुने परेडमा 11 आकर्षक झाँकी प्रदर्शन गरिनेछ। सरकारी अधिकारीहरूका अनुसार नयाँ राज्य सरकार र केन्द्र सरकारका विभिन्न कल्याणकारी योजनाहरू सहित अन्नपूर्ण योजना, पीएम आवास योजना, महिलाहरूका लागि निशुल्क बस यात्रा, बीवीजी रामजी अधिनियम 2025 सहितका झाँकीहरू प्रमुखताका साथ प्रदर्शन गरिनेछ। यसका साथै भारतीय जनसंघका संस्थापक डाक्टर श्यामा प्रसाद मुखर्जीको जीवन, योगदान र राष्ट्र निर्माणमा उहाँको भूमिकालाई पनि एक विशेष झाँकीको माध्यमबाट चित्रण गरिनेछ। दार्जीलिङ सरकारी महाविद्यालय अलुमनाई एसोसिएसनले कलेज प्रशासनसँगको सहयोगमा हिजो महाविद्यालयको 78 स्थापना दिवस समारोह आयोजना गर्यो। यस समारोहमा सिक्किमका मुख्यमन्त्री पीएस कोले, सिलगढ़ी विधानसभा क्षेत्रका विधायक तथा राज्यका पर्यटन मन्त्री शंकर घोष, कालचिनी विधानसभा क्षेत्रका विधायक तथा राज्यमन्त्री विशाल लामा, दार्जीलिङ विधानसभा क्षेत्रका विधायक नोमन राई, दार्जीलिङका जिल्लापाल र पुलिस अधीक्षक लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनको क्रममा पीएस कोलेले कलेजका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई आफ्नो स्तरबाट योगदान पुर्याउन आह्वान गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले 36 वर्षपछि आफ्नो अध्ययनस्थल दार्जीलिङ सरकारी महाविद्यालयमा बिताएका क्षणहरूको सम्झना प्रस्तुत गर्नुभयो। सन् 1988 सालमा भूगोल विभागबाट स्नातक गरेका मुख्यमन्त्री श्री तामाङले कलेज परिसरको अवलोकन गर्नुभयो तथा आफूले अध्ययन गरेको विभागमा पुगेर पुराना दिनहरूको सम्झना गर्नुभयो। कार्यक्रममा राज्यका पर्यटन मन्त्री शंकर घोष अनि विधायक एवं राज्यमन्त्री विशाल लामाले पनि आफूले अध्ययन गरेका दार्जीलिङ सरकारी महाविद्यालयको भावनात्मक एवं अविस्मरणीय अनुभव साझा गर्नुहुँदै भविष्य निर्माणमा शिक्षाको महत्वबारे प्रकाश पार्नुभयो। पश्चिम बंगाल विधानसभाका मार्शल देवव्रत बन्दोपाध्यायले भाजपा विधायकहरूसित कथित दुर्व्यवहार गरेको आरोपमा निलम्बित गरिएको छ। यस कार्यवाही पश्चात विधानसभा कर्मचारीहरूको एक वर्गले आरोप लगाएको छ स्पीकरको अनुपस्थितिमा विधानसभा सचिव सोमेन्द्र दासले निलम्बन गर्ने आदेश जारी गरे। कर्मचारीहरू अनुसार वर्तमानमा स्पीकर रविन्द्रनाथ बसु उत्तर बंगाल भ्रमणमा हुनुहुन्छ। उहाँ आगामी 8 अगस्तमा कोलकाता फर्कनुहुनेछ। कर्मचारीहरू अनुसार नियमहरू अन्तर्गत यस प्रकारको कार्यवाहीको लागि स्पीकरको अनुमति लिन आवश्यक हुन्छ। कलकत्ता उच्च न्यायालयले पश्चिम बंगालमा प्राथमिक पाठशालाहरूका शिक्षक र शिक्षाकर्मीहरूको सरप्लस सरुवामा अन्तरिम रोक लगाएको छ। न्यायमूर्ति विभाष पटनायकले राज्य सरकारले कुनै पनि शिक्षक वा शिक्षाकर्मीलाई तत्कालका लागि सरप्लसको आधारमा सरुवा गर्ने छैन भनी आदेश दिनुभएको छ। यद्यपि सरकारले नयाँ मानक सञ्चालन प्रक्रिया एसओपी अन्तर्गत आन्तरिक प्रशासनिक प्रक्रियालाई निरन्तरता दिन सक्छ र इच्छुक शिक्षकहरूबाट पनि आवेदन लिन सक्छ। यस मुद्दाको अर्को सुनवाई अर्को बुधबार हुनेछ। पश्चिम बंगालका चित्रकार औ कला शिक्षकहरूको न्यायोचित मागहरूलाई लिएर हिज आरामबागमा एक कार्यक्रम आयोजना गरियो। यस अवसरमा आरामबाग महकुमाका विधायक सहित क्षेत्रका केही कलाकार, शिक्षाविद औ विशिष्ट नागरिकगण उपस्थित थिए। कार्यक्रममा राज्यका कला क्षेत्र, कलाकारहरूको भविष्य औ कलाको विकाससित सम्बन्धित केही महत्वपूर्ण मुद्दाहरू उठाइयो। कार्यक्रममा कलाकारहरूको पक्षबाट राज्यका सबै स्तरका विद्यालयहरूका योग्य चित्रकार तथा कला शिक्षकहरूको नियुक्ति सुनिश्चित गरियोस् भन्ने माग गरिएको छ। 65 सुब्रत कप फुटबल प्रतियोगिताको फाइनल म्याचमा कालेबुङले प्रवेश गरेको छ। कलकत्तामा आयोजना हुने फाइनल म्याचमा कालेबुङको सन्त फिलोमिना कन्या उच्चतर माध्यमिक विद्यालयका 17 वर्ष मुनिका टोलीले उत्तर दिनाजपुर जिल्लाको टोलीसित भिड्नेछ। दक्षिण दिनाजपुर जिल्लालाई हराएर कालेबुङ जिल्ला उक्त प्रतिष्ठित फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण दार्जीलिङको पूर्वजार खण्ड अन्तर्गत गोक 2 ग्रामका विभिन्न क्षेत्रमा धेरै क्षति पुगेको छ। यसै क्रममा कोम बस्तीमा गएको भीषण पहिरोले एक परिवारको गोठ तथा बाख्राको खोर पुरिन्दा गृहपाल्तु जानवर बगाएको छ भने परिवार विस्थापित बन्न पुगेको जानकारी प्राप्त भएको छ। यसका साथै अहिलेलाई आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: अब प्रस्तुत छ कार्यक्रम गुराँस गुच्छा।

0: कार्यक्रम गुरास गुच्छ सुनेर बसिरहनु भएका आकाशवाणी खरसाङका आदरणीय श्रोता मित्र म हामी सृजना वृत्त मगरजुङ चियाबारीका तीन सर्जकबाट सर्वप्रथम त यहाँहरूलाई स्वागत साथै हाम्रो नमस्कार
1: नमस्कार
0: सर्वप्रथम आज हामीसँग हुनुहुन्छ सृजना वृत्त मगरजुङ चियाबारीका तीन सर्जक र उहाँहरूको परिचय संक्षिप्तमा राख्न लागिरहेको छु। सर्वप्रथम हामीसँग हुनुहुन्छ मगरजुङ चियाबारीका सर्जक नवीन पज्जड सिलासज्यू। भारतीय नेपाली साहित्यका एक प्रतिभाशील व्यक्तित्वको धनी हुन् नवीन पज्जड। कथाकार गजलगो मुक्तकारको रूपमा पनि उहाँ परिचित छन्। उहाँका प्रकाशित कृतिहरू फलेदो कविता सङ्गालो 2012, केही काँडा केही फुल मुक्तक सङ्ग्रह 2013, कथा मन कथा सङ्ग्रह 2016, पत्रिका सम्पादन मुद्रित पत्रिकामा उहाँले गलबन्दी आश्रय सम्पादन गरिसकेका छन् भने यसरी नै भित्ते पत्रिकाहरूमा पालुवा पोखरीबुङ हाई स्कुलबाट शब्दावली नेपाल इलामबाट प्रकाशित भइसकेका छन्। अनि उहाँलाई हामी नमस्कार
1: तपाईँलाई
0: नवीनज्यू। यसरी नै हामी समक्ष हुनुहुन्छ मगरजुङकै अर्का सर्जक हुनुहुन्छ अनुप भित्रीकोटीज्यू। उहाँको संक्षिप्त परिचय म यहाँ राख्न लागिरहेको छु। अनुप भित्रीकोटीज्यू मगरजुङ चियाबारीमा जन्मेर हुर्किएका एक स्थापित कवि उपन्यासकार हुनुहुन्छ। 1980 कथा निबन्ध कविता लेखनमा उहाँले आरम्भ गरिसकेका हुन् भने लघु कथा कविता निबन्ध जीवनी विभिन्न साहित्यका पाटालाई उहाँले छुएर सिर्जना गरिसकेका छन् भने पत्रिका सम्पादनमा भ्रिकुटी समसामयिक पत्रिका अनि आश्रय समसामयिक पत्रिका पनि उहाँले सम्पादन गरिसकेका छन्। यसरी नै उहाँको हालै प्रकाशित सामाजिक उपन्यास उपेक्षित प्रेम प्रकाशित भइसकेका छन् अनि प्रकाश उन्मुख उपन्यास उहाँको शीतका थोपाहरू छन् अनि उहाँलाई पनि आजको यस गुरासगुच्छ कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: नमस्कार
0: नमस्कार।

0: अब हामी आजको कार्यक्रमलाई सुरु गर्न लागिरहेका छौँ। सर्वप्रथम हामी आजका सर्जक नवीन पज्जर शिलासजीबाट एउटा मिठो कथा सुन्नेछौँ, होइन अनुजी? उहाँको कथा सुन्नुपर्छ हामीले।
1: हजुर, धन्यवाद हाम्रो दिपेन प्रधानजीलाई। यो कार्यक्रम गुराँस गुच्छमा आज हामीले यसरी विभिन्न विधाका विभिन्न रचनाहरू पठन गर्ने अवसर पाएका छौँ र यसै अन्तर्गत पहिले आजको पहिलो रचना अन्तर्गत एउटा लघु व्यङ्ग कथा पढिरहेको छु र मलाई लाग्छ हाम्रा श्रोता मित्रहरू जस जसले रेडियोमा कान थापेर बसिरहनु भएको छ उहाँले अवश्य मन पराइदिनुहुन्छ। र मेरो कथाको शीर्षक छ रहस्यमय सपना जीवन की जड।
0: मिठो शीर्षक, साह्रै मिठो लाग्यो मलाई।
1: सपनाको लिस्नुको सहारामा म सुनको पर्वत उक्ले। हिमवृष्टि हुँदै थियो, आफू उभिएको ठाउँबाट यताउति हेरे, अब यहाँबाट उक्लिनलाई उचाइ थिएन। यति नै थियो मेरो मनले ताकेको सर्वोच्च गन्तव्य। सबैभन्दा अग्लोमा उभिएर अरूलाई उँधो हेर्ने पुरानो मनको भोक। गन्तव्य प्राप्ति पछि मेरो चेतनाको रङ पनि फेरिँदै गयो। म सँगसँगै मेरो अहमले पनि सर्वोच्चताको लक्ष्यमा टेकेर पैताला मुनि कुल्ची मिल्ची पारिसकेको थियो। यसो उँधोतिर हेरिपठाएँ, म जस्तै महत्वाकांक्षी अनुहार भएका मान्छेहरू म जस्तै माथि उक्लनलाई युद्धरत थिए। थुप्रै थिए उनीहरू साथमा लिस्नु पनि। चढ्ने क्रिया एकै मनको हुनु पर्थ्यो तर भएन। एक एकजना पालै पालो गरेर माथि उक्लिन पर्ने थियो तर म देख्छु त्यसो पनि भएन। सबैलाई हतार थियो, कोही पछि पर्न नमान्ने, सबै एकैचोटि चढ्ने भए धैर्यको अनिकाल। लिस्नोले सबैको महत्वाकांक्षा र हतारलाई थाम्न सकेन। गर्ल्याम्म ढल्यो, कर्याक कुरुक्क भयो आशाको खाँबो। सबै पहिलाकै ठाउँमा थुप्रिए। फेरि पालै पालो चढ्नु पर्नेको अनिवार्यतामा चेतनाको दुबो पलाएछ म बुझ्छु आफू उभिएको ठाउँबाट। लिस्नो काम नलाग्ने भइसकेको थियो। पालै पालोको चेतना पछि अर्को उपाय निस्कियो। एक एकजना गर्दै साथीको काँधमा चढेर अग्लिन थाल्यो। पछिल्लो व्यक्ति

0: मेरो छेउमा आइपुग्नै लाग्दा फेरि मानव लिस्नु पनि गर्ल्याम्म ढल्यो। फेदको मानव खाँबोले थाम्न सकेन, फेरि अघिकै ठाउँमा थुप्रियो। आँखाहरू सक्दो उचालेर हात फैलाइरहेका थिए। म उभिएको ठाउँपट्टि फर्किएर गुहार मागिरहेका थिए, आवाज लगाइरहेका थिए, गिडगिडाइरहेका थिए। सबैको आँखामा अनुनय विनयको भाषा थियो, अरू उपाय थिएन माथि उक्लिनलाई। तर सहयोगमा उठ्नलाई अथवा मेरा हातहरू तयार थिएन, स्वाभिमान परस्त थिएन। खुम्चिसकेका अथवा खुम्चाइसकिएका थिए, कोखिलामा पोको परिसकेका थिए। जड भइसकेका मेरा हातहरूले आँखामा तर लागेको सहानुभूतिलाई बुझेन, उनीहरूको अनुनयको दह जमेको आँखालाई बुझ्ने प्रयास गरेन। उनीहरू भने सङ्घर्षको रणमा युद्धरत थिए, अहङ्कारको तुवालोमा विलीन हुँदै थिए, जीवनको पक्षमा अनि म रमिते जड। म बिउजे, कति अर्थपूर्ण सपना मेरो चेतनाको दरवाजामा दस्तक दिइराखेर गयो। श्रोता एवं पाठक अघि आफै निर्णय निकाल्नको निम्ति मेरो आग्रह, उनीहरूलाई थाम्न र अग्ल्याउनको निम्ति हातहरू अशक्त र निष्क्रिय हुनुको रहस्य उचाइ खोसिने डर अथवा हिमवृष्टिको ठिर्याउँदो बाधक अतिक्रमण। धन्यवाद, यो मेरो कथा
1: मिठो अनुपज्यू, साह्रै मिठो कथा बनाए उहाँको है, छोटो शैलीमा। सुन्नुहोस् न अनुपज्यू, लघु कथा भनेको चाहिँ थोरै शब्दमा धेरै अर्थ दिने साहित्य हो भनिन्छ है। यसलाई व्यस्त समयको सृजना नभई व्यस्त समय सुहाउँदो रचना भनिन्छ। मोहनराज शर्माले लघु कथाबारे यसो भनेका छन्, यो व्यस्त समयको सृजना नभएर व्यस्त समय सुहाउँदो रचना हो भनेर चाहिँ मोहनराज शर्माज्यूले यसरी लघु कथाबारे चाहिँ आफ्नो मत राखेका छन् है। यो कथाले साँच्चै नै रहस्य बोकेको छ, यस कथाले व्यङ्ग्य बोकेको छ। यसमा प्रतीक र व्यङ्ग्यको थुप्रै प्रयोगहरू हामी पायौँ। उहाँको एकदमै छोटो मिठो शब्दमा कथालाई यति मजाले बनिएको छ, तपाईँलाई कस्तो लाग्यो?
2: कथा अति नै मिठो लाग्यो र उहाँको कथा एकदमै प्रेरणादायी रहेको छ र कथाको निम्ति म नवीनज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

0: कथाकार भन्दा पनि बढी म उहाँलाई एउटा समीक्षकको रूपमा चिन्छु र उहाँको छोटो परिचय मैले यसरी यहाँ राखेको छु। श्रोताबिन, उहाँको नाम दिपेन प्रधान, उहाँलाई म यस कार्यक्रममा स्वागत जनाउँदछु। उहाँको आजसम्मको प्रकाशित कृतिमा तीनवटा कृति मध्ये बाछिटाहरू एउटा मुक्तक संग्रह 2014, काव्य मीमांसा समालोचना संग्रह 2019 अनि अर्को समीक्षात्मक पुस्तक नै कृति अन्वेषण 2025 प्रकाशित गर्नुभएको छ भने केही समय अघि मात्रै, केही दिन अगाडि मात्रै उहाँको श्रीमतीको संयुक्त लेखनमा एउटा कविता संग्रह प्रकाशन गर्नुभएको छ जसलाई हामी दीप मधु भनेर पढ्न सक्छौँ। र उहाँले आफ्नो विद्यालयबाट पनि एउटा भित्ते पत्रिकाको रूपमा उत्प्रेरणा भन्ने पत्रिका ल्याइसक्नु भएको छ र विद्यार्थी नानीहरूलाई प्रेरित गरिसक्नु भएको छ र उहाँको अब हामी परिचय पछि रचना पढ्नेछौँ। उहाँले हामीलाई एउटा मिठो कविता पढेर हामीलाई आनन्द दिनुहुनेछ।
1: धन्यवाद नवीनज्यू, तपाईँले मेरो संक्षिप्त परिचय राखिदिनु भए अनि एउटा रचनाको पनि तपाईँले आग्रह गर्नुभएको छ, अवश्य म सुनाउन लागिरहेको छु। मेरो कविताको शीर्षक छ ईश्वर सर्वशक्तिमान छन्। अहिले साउन आध्यात्मिक कविता यहाँ राखिरहेको छु। कविता यस प्रकारले सुरु गरिएको छु मैले। ईश्वर बिनाको मानव जीवन यो चन्द्र ग्रहण लागेको रात जस्तै हो। ईश्वर बिनाको मानव जीवन यो चन्द्र ग्रहण लागेको रात जस्तै हो। कहिले अन्ध्यारो आकाश, कहिले अन्ध्यारो पृथ्वी। किनारहरू छटपटै रहन्छन्, खोलाहरू सन्चोले बग्न सक्दैनन्, न त झर्नाले नै सङ्गीत भर्न सक्छन्। आकाशमा ताराहरू डढाउँदै लुकिरहन्छन्, चन्द्रमाले पनि आफ्नो अनुहार छोपेर हेरिरहन्छन्। ईश्वरको इच्छा बिना प्रकृति यो मुस्कुराउन सक्दैनन्। शीतल दिने वर र पिपल पनि रमाउँदै हावासँग नाच्न सक्दैनन्। त्यसैले त हजुर श्री कृष्णको औलीमा गोवर्धन पर्वत पनि आफै झुकेर उठ्न पर्यो। ढुङ्गा बनेर निशा सिन्दै युग युगसम्म बाँचिरहेका श्रापित अभागी सुन्दरी अहिल्या पनि श्री रामको चरणको स्पर्शले मात्र जिउँदो नारी बनेर फेरि उठ्न सकिन्। ईश्वर सर्वशक्तिमान छन्, सृष्टिको चल्यमान पनि उनैको हातमा छन्। पाप र पुण्य, स्वर्ग र नर्ग उनैको वशमा छन्। त्यसैले त हजुर ईश्वर बिनाको मानव जीवन यो चन्द्र ग्रहण लागेको रात जस्तै हो। कहिले अन्धेरो आकाश, कहिले अन्धेरो पृथ्वी। धन्यवाद।
0: वाह, अति मिठो कविता, अध्यात्म धारको यो कविता। ईश्वर बिना यो पृथ्वी अपूर्ण छ भन्ने भावलाई कति मिठोसँगले बुन्नु भएको छ उहाँले यी शब्दहरूले, र यो उहाँको खुबी हो, उहाँको सक्षमता हो र उहाँको योग्यता हो, र उहाँको योग्यतालाई हामीले स्वागत गर्नुपर्ने हुन्छ, प्रेरित गर्नुपर्ने हुन्छ।
1: धन्यवाद। यसै क्रममा नवीनज्यू, हाम्रा अर्को सर्जक हामीसँग हुनुहुन्छ है?
0: हजुर,
1: हाम्रो अनुप भित्रकोटीज्यू, उहाँले राम्रो कविता लेख्नुहुन्छ।
0: हजुर,
1: उहाँको कविता पनि सुन्ने मलाई त इच्छा लाग्यो, हजुरलाई कस्तो लाग्यो?
0: होइन, सुन्नुपर्छ, उहाँ एकदमै मिठो कविता लेख्न सक्नुहुने एउटा दक्ष कवि हुनुहुन्छ र उहाँलाई हामीले सुन्नै पर्छ र हामीले हाम्रो श्रोताहरूलाई पनि बाँड्नै पर्छ। त्यसैले गर्दाखेरि चाहिँ लु न तपाईँले उहाँलाई कविता पढ्नको निम्ति अघि ल्याउनुहोस्।
1: श्रोता मित्र, हामी समक्ष हुनुहुन्छ मगरजुङ चियाबारीकै सर्जक हुनुहुन्छ, उहाँ कवि पनि हुनुहुन्छ, उपन्यासकार पनि हुनुहुन्छ, हाम्रा अनुप भित्रकोटीज्यू। सर, तपाईँलाई कार्यक्रममा स्वागत जनाउँदै तपाईँबाट हामी एउटा मिठो रचना सुन्नेछौँ।
2: धन्यवाद दिपेन प्रधानज्यू, नवीन पर्जेज्यूलाई र मलाई पनि कविता पढ्ने मौका दिनुभयो र म यहाँहरूलाई मेरो कविता पढेर सुनाउँदैछु। म उन्मुक्ति चाहन्छु।
1: म उन्मुक्ति चाहन्छु, शीर्षक मिठो छ।
0: मिठो मिठो।
2: म उन्मुक्ति चाहन्छु। निरुद्देश्य उडेका पक्षीहरू, त्रासित मुहार लिएर उडेका सबै सबै। निरुद्देश्य उडेका पक्षीहरू, त्रासित मुहार लिएर उडेका सबै सबै। बेलुकी खाली झोला बोकी, उदासी अनुहार भरी कोरिएका पीडा रूपी धर्काहरू। बेलुकी खाली झोला बोकी, उदासी अनुहार भरी कोरिएका पीडा रूपी धर्काहरू। भरोसा लाग्दैन मलाई, के हुँदैछ आज भोलि। उडाएर बतासले लगेछ सत्कार जति पर परसम्म। संस्कार जति सागरमा नौका भएर डुब्दैछ। बगाएर लगेछ बाढीले विश्वास जति सबै उतातिरसम्म। भरोसा लाग्दैन मलाई, के हुँदैछ आज भोलि। उडाएर बतासले लगेछ सत्कार जति पर परसम्म। संस्कार जति सागरमा नौका भएर डुब्दैछ। बगाएर लगेछ बाढीले विश्वास

0: त्यसा भए उतातिरसम्म। अब त दिक लागेर मलाई सधैँ सधैँ भट्टी पसलबाट निस्केर धर्म सद्विचार आस्थाहरू सबै मेरो मुखदेखि बान्त गर्नु मन लाग्छ। यसैले म पनि पक्षी भएर उड्न चाहन्छु माथिसम्म, उन्मुक्ति चाहन्छु यहाँको दूषित परिवेशबाट। अब मलाई हितैषी हातहरूले उकालो तान्दै लगे हुन्थ्यो। यसैले म पनि पक्षी भएर उड्न चाहन्छु माथिसम्म, उन्मुक्ति चाहन्छु यहाँको दूषित परिवेशबाट। अब मलाई हितैषी हातहरूले उकालो तान्दै लगे हुन्थ्यो। म निसन्देह बाहिर निस्कन चाहन्छु विषाक्त यहाँको हावाबाट, म मुक्ति हुन चाहन्छु यहाँको विषाक्त थुप्रै परिपाटीबाट। म निसन्देह बाहिर निस्कन चाहन्छु विषाक्त यहाँको हावाबाट, म मुक्ति हुन चाहन्छु यहाँको विषाक्त थुप्रै परिपाटीबाट। धन्यवाद।
1: मिठो मिठो मिठो कविता है।
2: हाम्रो भित्री कोठी जीवद्वारा जुन चाहिँ लेख्नु भएको जुन चाहिँ कविता छ, यो कविताले उहाँभित्रको एउटा आवाज यहाँ प्रस्फुटित भएको छ।
1: पक्कै हो,
2: उहाँ उन्मुक्ति चाहनुहुन्छ। यहाँ यो जुन चाहिँ अहिले हाम्रो परिवेश छ, जुन चाहिँ वातावरण छ, यो वातावरण एकदमै विषैलो वातावरण भएको हुनाले हरेक क्षेत्रबाट, हरेक ठाउँबाट, हरेक कोणबाट हेर्दाखेरि यो वातावरण परिवेश सबै कुरो नै विषाक्त भएको हुनाले यहाँबाट उन्मुक्त हुन चाहन्छ, मुक्त भएर एउटा सुन्दर सौम्य जिन्दगी जिउन चाहन्छ। मेरो बुझाइमा कविताले यही आवाज दिएको छ।
1: ज्यू ज्यू ज्यू, साह्रै मिठो कविता, शीर्षक नै भएको मिठो लाग्यो मलाई है। अनुपज्यू,
3: हजुर,
1: अबको पालो रहेको छ। मलाई त एकदमै नवीन पज्जडज्यूको गजल चाहिँ मलाई एकदमै मनपर्छ, अनि आजको विशेष यो कार्यक्रममा चाहिँ उहाँलाई फेरि म एउटा गजलको अनुरोध गर्छु है। तपाईँले एउटा गजल चाहिँ हाम्रो श्रोताहरूलाई सुनाइछ भने तपाईँलाई म एउटा अनुरोध टक्राउन चाहन्छु, तपाईँ के भन्न चाहनुहुन्छ?
0: ठिक हो दिपेनज्यू, नवीन पज्जडज्यूले आजसम्म लेख्दै आउनु भएको जति पनि गजलहरू, उहाँले मुक्तकहरू लेख्नुहुन्छ, अति नै मनलाई छुने हुन्छ। उहाँहरूले यथार्थ रूपमा भन्नु हो भने अति नै मन छुने प्रकारको एउटा परिवेश बनाएर लेख्नुहुन्छ, अति नै घटलाग्दो हुन्छ उहाँको गजलहरू, मुक्तकहरू। आजको कार्यक्रममा उहाँको गजल सुन्न पाए अति नै रमाइलो लाग्ने थियो।
1: सुन्नु मात्रै हो अनुपज्यू, अब चाँडै हामी उहाँकोबाट गजल संग्रहको पनि हामी अपेक्षा।
0: हजुर, यो उहाँको गजल संग्रह प्रकाशित भएर निस्के अति नै
1: शुभकामना, बधाई उहाँलाई दिनै पर्ने
0: हुन्छ।
2: यस्तो छ मेरो गजल, पीरको ओखती पिए मैले, तिमीलाई भन्नु केही छ?
1: मिठो मिठो
2: अमृत पिए कि विष पिए, तिमीलाई बुझ्नु केही छ? जता उभियो उतै टेकिएर चोइटिनु मात्र भयो, जता उभियो उतै टेकिएर चोइटिनु मात्र भयो, भिड छोडेर एकान्त रोजे, तिमीलाई सोध्नु केही छ?
1: मिठो मिठो मिठो
2: उक्लिनलाई हो कि भन्छु, झुन्डिनलाई सही हो कि गलत? उक्लिनलाई हो कि भन्छु, झुन्डिनलाई सही हो कि गलत? भिरको बाटो चुने मैले, तिमीलाई जान्नु केही छ? भिरको बाटो चुने मैले, तिमीलाई जान्नु केही छ? स्वाभिमानको बलियो मोर्चा चट्टान जस्तो छाती छ, स्वाभिमानको बलियो मोर्चा चट्टान जस्तो छाती छ, तिरको घोचाई सहे मैले, तिमीलाई दुख्नु केही छ?
1: धन्यवाद।
2: अर्को गजल फेरि म वाचन गरिरहेको छु, आगो सल्कियो छाती भित्र तर धुवा देखिएन, आगो सल्कियो छाती भित्र तर धुवाँ देखिएन, ओइरो लाग्छन् अक्षरहरू तर शब्द लेखिएन, ओइरो लाग्छन् अक्षरहरू तर शब्द लेखिएन, छमछम गर्दै नाच्दै आयो उत्तल मनका मयूरहरू, छमछम गर्दै नाच्दै आयो उत्तल मनका मयूरहरू, पक्रनलाई जोस थियो तर पैर टेकिएन, पक्रनलाई जोस थियो तर पैर टेकिएन, मिठा लाग्छन् घाउहरू होस पिएको बेला, मिठा लाग्छन् घाउहरू होस पिएको बेला, दुखाइहरू रोमाञ्चक बन्यो नुन पानीले सेकिएन, दुखाइहरू रोमाञ्चक बन्यो नुन पानीले सेकिएन, समुद्रै थियो आँखाभित्र छाती रुक्न मरुभूमि, समुद्रै थियो आँखाभित्र छाती रुक्न मरुभूमि अञ्जुली भरले मेटिने तिर्खा तर आज मेटिएन अञ्जुली भरले मेटिने तिर्खा तर आज मेटिएन
0: मिठो अनुजी अति नै सुन्दर
1: सुन्नुस् न गजल साहित्यको एक अति लोकप्रिय र भावपूर्ण

हो जसमा जीवन प्रेम र दर्शनका गहिरो कुराहरू सुन्दर शैलीमा व्यक्त गरिन्छ भनिएको छ है। अनि उहाँको गजलमा पनि मैले यी कुराहरू चाहिँ दर्शाएको पाएँ।

0: यसै क्रममा अब हामी समक्ष हुनुहुन्छ अनुप भित्रीकोटीज्यू, उहाँको एउटा कविता चाहिँ साह्रै मलाई सुन्ने इच्छा भएको छ। नवीनज्यू के भन्नुहुन्छ?
1: हुन्छ, हामी उहाँलाई फेरि उहाँको त्यो मिठो कविताहरू मध्येबाट एउटा कविता वाचन गरेर हामी लगायत हाम्रो श्रोताहरूलाई मनोरञ्जन दिनुहुन्छ भन्ने हामी आशा गरेका छौँ।
2: धन्यवाद यहाँहरूलाई, र म फेरि यहाँ समक्ष मेरो कविता पठन गरी सुनाइरहेछु। र कविता शीर्षक छ दिशाहीन पक्षी।
0: दिशाहीन पक्षी।
2: मैले जीवनलाई छुन खोजे छाम्न खोजे, मैले जीवनलाई छुन खोजे छाम्न खोजे, मनले चाहे जस्तो केही पाउन सकिन, फुलका मोहक बटुल्ने माधुर्यहरू केही पाउन सकिन, मनले चाहे जस्तो केही पाउन सकिन, फुलका मोहक बटुल्ने माधुर्य केही पाउन सकिन, मनै खल्लो छ हृदय भारी छ एउटा खुल्ला आकाश भरी उड्न चाहँदैछ यो मन, मनै खल्लो छ हृदय भारी छ एउटा खुल्ला आकाश भरी उड्न चाहँदैछ यो मन, तर जीवन सम्पूर्ण अँध्यारो छ दिशाहीन भएर, तर जीवन सम्पूर्ण अँध्यारो छ दिशाहीन भएर, पखेट भाँचिएको पक्षी झै अब यो मन कतातिर बहकिने हो, कतातिर निसन्देह उड्ने हो, पखेटा भाँचिएको पक्षी झै अब यो मन कतातिर बहकिने हो, कतातिर निसन्देह उड्ने हो, तर मलाई लाग्दैछ तटस्थ लाग्दैछ जीवन त एउटा कुदृष्टिले भरिएको पीडा रहेछ, जीवन त एउटा दुख्ने घाउ रहेछ, जीवन त एउटा असहाय कोमल मुटुमा घोस्ने सिर्प काँडा मात्रै रहेछ, तर मलाई त लाग्दैछ तटस्थ लाग्दैछ जीवन त एउटा कुदृष्टिले भरिएको पीडा रहेछ, जीवन त एउटा दुख्ने घाउ रहेछ, जीवन त एउटा असहाय कोमल मुटुमा घोस्ने सिर्प काँडा मात्र रहेछ। धन्यवाद।
0: मिठो बुझ्नु भएको छ है नवीनज्यू। यो कवितामा चाहिँ मैले जीवन दर्शन पाएँ।
1: जीवन, हजुर है, जीवनवादी कविता हो,
0: जीवनवादी कविता, जीवन दर्शन बोकेको कविता है। यसले हामीलाई सत्य कर्म र शान्तिको बाटो देखाउँछ।
1: हजुर,
0: यो कविता भित्र पनि यी कुराहरू चाहिँ।

0: हाम्रो दिपेन प्रधानले यस कवितामाथि पोख्नु भएको जुन चाहिँ प्रतीकात्मक भाव छ त्यो भावलाई नै समर्थन जनाउँदै यो कविताले साँच्चै नै एउटा जीवनवादको रहस्यलाई चाहिँ उद्घाटन गरेको म बुझ्दछु। र अबको बारी भने अबको पालो भने हाम्रो दिपेन प्रधानज्यूको आएको छ। र अनुपजी हामीले दिपेन प्रधानलाई पनि त सुन्नुपर्ने होइन र
1: हजुर
0: पढेका पढेका छौँ
1: हजुर उहाँको पनि सुन्नुपर्छ। अब उहाँको कविता सुनेर अब कविताको अर्थ उहाँले के भन्न चाहनु भएको छ कविता मार्फत त्यो सुनेर हामी बुझ्नेछौँ। र अब एकपल्ट फेरि हाम्रो दिपेन प्रधानज्यूलाई कविता पढ्नको निम्ति
2: धन्यवाद नवीनज्यू
1: अघि आइदिनुहोस् भनेर म
2: तपाईँले मेरो कविताको निम्ति मलाई तपाईँले आग्रह गर्नुभएको छ है तपाईँ स्वीकार्दै कविता होइन म मुक्तक लिएर आएको छु है मुक्तक चाहिँ तपाईँ समक्ष म सुनाउन लागिरहेको छु। मेरो पहिलो मुक्तकको शीर्षक छ चियाबारी। बिहानको शीतको थोपाहरू झरेर कहाँ लुकेछ बिहानको शीतको थोपाहरू झरेर कहाँ लुकेछ आँखाबाट खसेका आँसुहरू बगेर कहाँ सुकेछ। यसरी नै मेरो अर्को मुक्तक छ समानान्तर।
0: समानान्तर हजुर है
2: तिम्रो माया उजाड त्यो वन जस्तो तिम्रो माया उजाड त्यो वन जस्तो मेरो माया शीतल त दिने त्यो ठुलो वर जस्तो। यसरी मेरो अर्को मुक्तक छ दस्तुर। रुखका हरिया पातहरू कति चाँडै ओइली झरि गएछन् रुखका हरिया पातहरू कति चाँडै ओइली झरि गएछन् रङ्गी बिरङ्गी फुलहरू झरेर हेर कति बेरमैलो भएछन् कति बेरमैलो भएछन्।
0: कति मिठो मुक्तक भर्खरै मात्र हाम्रो सर्जक दिपेन प्रधानले हामीलाई रसस्वादन गराउनु भयो। र मुक्तक सम्बन्धमा मलाई केही भन्न मन लागेको अवस्थामा म के भन्न चाहन्छु भने मुक्तकलाई अहिले घरि विवादमा राखिएको छ विवादमा छन् मुक्तक किनभने मुक्तक भनेको नै मुक्त फ्री वर्स यसलाई अङ्ग्रेजीमा फ्री वर्स भनिन्छ एकदमै मुक्त कुनै कुरोले पनि छेक्न नसिक्ने विधा हो यो। तर अहिले आएर नेपालबाट चढेको आन्दोलनले भने यसलाई अनुबन्धित गरेको छ बद्धडा सीमाभित्र खाँदेको हुनाले गर्दाखेरि मुक्तक लेखनमा अहिले केही कन्फ्युजन देखा परेको छ। मुक्तक लेखनमा केही विवाद आएकोले गर्दाखेरि अहिले गरी मुक्तक लेखकहरूलाई मुक्तकारहरूलाई धेरै समस्याहरू आइरहेको म बुझ्दछु। मिठो मुक्तक उहाँले सुनाउनुभयो धन्यवाद उहाँलाई।
2: नवीनज्यू हामीले यसरी विभिन्न रचनाहरू पढ्दा पढ्दै हाम्रो समयसीमा पनि टुङ्गिएको ज्ञात भइसकेको छ। त्यसर्थ आजको गुराँस गुच्छा कार्यक्रम हामी यहीँ राख्दै श्रोता मित्रबाट हामी बिदा दिन चाहन्छौँ। फेरि तपाईँहरूसँग भेट्ने बाचा राख्दै अहिले त भनौँ हाम्रो नमस्कार।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम गुराँस कुच्छा। यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको र श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। सधैँ सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि।

0: श्रोता, समय बिहानको ठिक 10 बज्यो। अब प्रस्तुत छ प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कथा भन्ने समृद्ध परम्परा र सृजनात्मक प्रतिभाको प्रचुर सम्भावना रहेको बताउनु भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज पूर्व विदेश मन्त्री सुषमा स्वराजको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सरकारले पत्रकार कल्याण योजना लागू गरेको जानकारी गराएको छ। सरकारले क्याबिनेट सचिवको रूपमा डाक्टर टीवी सोमनाथनको कार्यकाल 1 वर्ष बढ़ाएको छ। झारखण्डमा भर्ना परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरूले आफ्नो विरोध तीव्र पारेका छन्। भारतले श्रीलंका समक्ष हिरासतमा लिएका भारतीय मछुवाहरू अनि उनीहरूका नौकाहरूको शीघ्र रिहाईमा सहयोग गर्न आग्रह गरेको छ। केन्द्रीय मन्त्री जेपी नड्डाले आसाममा आएको बाढ़ले धेरै ठूलो क्षति पुर्याएको, जहाँ सामान्य स्थिति बहाल हुन समय लाग्ने बताउनु भएको छ। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग भारतको शिक्षा क्षेत्रलाई सुदृढ पार्न भइरहेको पहलहरूको समीक्षा गर्नुभएको छ। सरकारले पश्चिम एसियामा गम्भीर सुरक्षा स्थिति भए तापनि 60 वटा व्यापारिक जहाजहरू हर्मुज जलडमरो मध्ये हुँदै सुरक्षित रूपमा प्रवेश गरेको बताएको छ। सरकारले देशभरि स्थित 579 मूल्य निगरानी केन्द्रद्वारा प्रस्तुत 41 खाद्य पदार्थहरूको दैनिक मूल्यको निगरानी गर्ने जनाएको छ। सरकारले विदेश व्यापार नीति 2023 अन्तर्गत कम्पनीसँग रहेको कुल सामान, वस्तु र स्टकको आधारमा क्रस बोर्डर ई कमर्स निर्यात ढाँचाको कार्यान्वयन शुरू गरेको छ। यमनको हुती समूहले अदनको खाडीमा साउदीको एक तेल ट्याङ्करलाई ब्यालिस्टिक मिसाइलले निशाना बनाएको दावी गरिएको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

समय बिहानको ठिक 10:02 औ 35 सेकेन्ड भयो। श्रोता र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएमको 103.5 मेगाहर्जको तरङ्गमा, साथै आकाशवाणी दार्जिलिङ एफएम 102 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। र श्रोता, यो समय हो हाम्रो बिहानीको जानकारीमय, संगीतमय, साथै सूचनामय कार्यक्रम हेलो खरसाङको। त कार्यक्रममा आदरणीय श्रोता साथीहरूलाई स्वागत जनाउँदै स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

सफलता र असफलता एउटै सिक्काका दुई पाटा हुन्। त्यो मानिसको मेहनत र परिश्रममा भर पर्छ कि ऊ कति सफल वा असफल हुन्छ। कामप्रतिको आफ्नो समर्पण र सकारात्मक मनोवृत्तिले प्रतिकूल परिस्थितिमा पनि सफलताको सिँढी चढ्न सक्छ। छाताले वर्षालाई रोक्न सक्दैन, तर वर्षामा उभिने साहस अवश्य दिन्छ। त्यसै गरी आत्मविश्वासले सफलताको ग्यारेन्टी दिँदैन, तर सफलताको लागि सङ्घर्ष गर्ने प्रेरणा अवश्य दिन्छ।

हाम्रो जीवनशैलीको प्रतिदिनको यातायातको महत्त्वबाट हामी सबै परिचित नै छौँ। प्रतिदिनको कार्यहरूको निम्ति एउटा स्थानबाट अर्को स्थान जान वा सामानको आवत जावतको यातायात एउटा महत्त्वपूर्ण साधन हो। यातायात हाम्रो जीवनको महत्त्वपूर्ण भाग हो। यसैले यातायात सुचारू सञ्चालनको निम्ति सरकारद्वारा केही नियमहरू निर्धारित गरिएको छ, जसलाई हामी ट्राफिक रुल्स भन्छौँ। एउटा जिम्मेवार नागरिक हुनको नाताले हामी सबैको दायित्व हुन्छ कि हामी सबै यातायात नियमहरूसित परिचित हुनु साथै पालन गर्नु।

विश्व स्तनपान सप्ताह हरेक वर्ष अगस्त 1-7 तारिकसम्म विश्वभर मनाइन्छ। यो सप्ताह आमाको दूध स्तनपानको महत्वबारे जनचेतना फैलाउन, शिशु स्वास्थ्यमा सुधार गर्न र स्तनपानलाई

प्रवर्धन गर्न योजना गरिन्छ। विश्व स्तनपान सप्ताह 1992 मनाउन शुरू गरिएको हो। यो अभियान वर्ल्ड एलायन्स फर ब्रेस्ट फिडिङ एक्सन WABA, विश्व स्वास्थ्य संगठन हो र युनिसेफको संयुक्त अगुवाईमा सञ्चालन हुन्छ। यसको मूल उद्देश्य इनोसेन्टी घोषणा पत्रको सम्झनामा स्तनपानको महत्वबारे विश्वव्यापी जागरूक ल्याउनु हो। हाल विश्वका 120 भन्दा बढी देशहरूमा यो सप्ताह मनाइन्छ। विश्व स्तनपान सप्ताहका प्रमुख उद्देश्यहरू: जन्मेको पहिलो 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्छ। स्तनपानले आमा र बच्चा दुवैको स्वास्थ्यमा फाइदा पुर्याउँछ। नयाँ आमा बुबा परिवार र समाजमा स्तनपानको महत्वबारे जानकारी गराउनु हो। साथै कार्यस्थल, अस्पताल र समुदायमा स्तनपानका लागि उपयुक्त सुविधा र कक्षहरूको व्यवस्था गर्नु। आमाको दूध रोग निरोधक तत्व एन्टिबायोटिक्स हुन्छन् जसले शिशुलाई रोगसँग लड्न मद्दत गर्छ। यसले शिशुको वृद्धि, विकास र पोषणमा महत्वपूर्ण भूमिका खेल्छ। स्तनपान गराएका बच्चाहरूलाई ओबेसिटी र अन्य दीर्घकालीन रोगहरूको जोखिम कम हुन्छ। शिशुहरूलाई जन्मेको पहिलो 1 घण्टामा नै स्तनपान गराउनुपर्छ।

दिवस प्रत्येक वर्ष अगस्त 6 अर्थात आज मनाइन्छ। यो दिन विश्व शान्ति, परमाणु हतियार निष्क्रियकरण र द्वितीय विश्वयुद्धको क्रममा भयानक परमाणु बम हमलाको शिकार बनेका निर्दोष नागरिकहरूको स्मृतिमा समर्पित गर्छ। हिरोसिमा दिवस हामीलाई मानव जातिको इतिहासको सबैभन्दा भयानक दिनहरूमध्ये एकको सम्झना गराउँछ। यो दिन हामीले शान्ति, सहिष्णुता र मानवताको महत्व बुझ्नुपर्छ। परमाणु हतियारको प्रयोग कहिले नहोस् र विश्व शान्ति कायम रहोस् भन्ने कामना गर्दै यो दिवस मनाउनु हाम्रो मानवीय कर्तव्य हो। हिरोसिमामा आज पुननिर्मित भएर आधुनिक सहरका रूपमा उभिएको छ। यहाँ हिरोसिमा शान्ति स्मारक र हिरोसिमा शान्ति पार्क स्थापना गरिएको छ, जहाँ वर्षेनी लाखौं पर्यटक र शान्ति कार्यकर्ताहरू आउँछन्। स्मारकको भित्तामा बम विस्फोटको समय बिहान 8:15 देखाउने घडी अझै पनि राखिएको छ, जसले त्यो कालो दिनको स्मृति ताजा गराउँछ।

तेजन्जल प्रस्तुति हो कार्यक्रम हेलो खरसाङ आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा त श्रोता अबको अघिल्लो प्रस्तुति रहनेछ 80 स्वतन्त्रता दिवसको उपलक्ष्यमा एक विशेष रूपक स्वतन्त्रता सेनानी खड्क बहादुर विष्टको जीवनी।

0: यो आकाशवाणी खरसाङ हो। अब प्रस्तुत छ सफ्टवेयर कार्यक्रम अन्तर्गत एक विशेष रूपक
1: खड्गबहादुर विष्टको जीवनी।

खड्ग बहादुर बिष्ट को नाम आज स्वाधीनता संग्राम को इतिहास में अजर र अमर छ। नेताजी सुभाष चंद्र बोसलाई विदेश पलायन गर्नुमा एवं विदेशबाट सैन्य शक्ति साथ अंग्रेज प्रशासनलाई हटाउनमा ठूलो योगदान रहेको कुरो अकाट्य सत्य हो।

搭跳。त्यसताक विष्ट कानूनका एकजना विद्यार्थी भएर कलकत्ता आएका थिए।

0: त्यस समयमा सेठ हिरालाल र माया रानीको काण्डले उनलाई अदालत जान पर्यो। एक वीर पुरुषको निम्ति माया रानीलाई उद्धार गर्नु कुनै अप्ठ्यारो काम थिएन। त्यस्ता कुकर्मीहरूलाई खड्का बहादुर विष्टले छपाछप खुकुरी प्रहार गरेर माया रानीको उद्धार गरेका थिए। खड्का बहादुर विष्ट स्वयंले पुलिस समक्ष आत्मसमर्पण गरे।
1: मैया रानीलाई यसरी उद्धार गरेर खड्गबहादुर विष्टले खरसाङतर्फ ल्याएका थिए अनि आफ्नै बन्धु तत्कालीन वकिल नारायण प्रधानसँग उहाँको बिहे गराइदिएका थिए।
2: त्यस्ता वीर साहसी र सात्विकका रक्षक खड्गबहादुर विष्टको व्यक्तित्व जीवनलाई नियाल्दा त्यस्ता जमादार र अहिलेको नायक सुबेदार विष्टले दुई गोर्खा राइफल्समा काम गर्दथे। त्यस्ताको धार्मिक मान्यता अनुसार सात समुद्र पारी जाने मानिसले स्वदेश फर्किँदा पानीपतिया गर्नु पर्दथ्यो। त्यसरी नै

0: रसियाले पनि पानी पतिया गर्नु पर्यो। सन् 1923 तिरको कुरा हो। रूपसिंह कलकत्ता रेलवे प्यासेन्जरका अधीक्षकको पदमा नियुक्त भए। त्यसपछि भने देहरादुनबाट उनी सपरिवार कोलकाता आए अनि स्यालदा रेलवे स्टेशनको नजिकै कैसरपथ स्थित रेलवे कोलनीमा बस्न थाले। खड्कबहादुर विष्टले एबी कलेज देहरादुनबाट म्याट्रिकुलेसनको परीक्षा पास गरी त्यसताकको पूर्व बङ्गाल र अहिलेको बङ्गलादेशको राजधानी ढाकाबाट इन्टरमिडिएट कमर्सको परीक्षा पास गरे। त्यसपछि आफ्नो बुबाको देखरेखमा उनले कोलकाता विश्वविद्यालयबाट बीकम पास गरे। त्यसपछि नै उनले कोलकातामा नै कानुनको अध्ययन गर्न थाले। एक संवेदनशील, तीव्र बुद्धि, शाकाहारी र परिश्रमी वीर पुरुषको सम्पर्क दार्जिलिङका पहाडी गान्धी दलबहादुर गिरीका दाजु अगमसिंह गिरीसित हुन गयो। अनि त्यसै ताक उनी दार्जिलिङको त्यस्ताकका लोकप्रिय राजनैतिक दलको सम्पर्कमा आए।
1: असाधारण व्यक्तित्वका धनी खड्गबहादुर विष्टले नारी जातिको शोषण र अत्याचारको विरोधमा प्राणपणले कार्य गरे। उनलाई मुकदमा हुँदा कोलकाता अदालतमा नारी जातिको खचाखच भीड थियो अनि उनलाई त्यहाँका नारी जातिले भाइ भनी सम्बोधन गर्दथे। त्यस समय मिस्टर ल्याङफोर्ड जेम्सले उनको पक्षमा बोलेका थिए। त्यसदेखि बाहेक देहरादुनबाट ठाकुर चन्दन सिंह र खरसाङबाट नारायण प्रधान पनि त्यहाँ पुगेका थिए। तर खड्गबहादुर विष्टले न्यायाधीश अघि अत्यन्तै विनम्रता साथ आफ्नो पक्ष राख्ने अनुरोध गर्छ।
2: माननीय न्यायाधीश महोदय एवं विद्वान जुरीका सदस्यहरू, मलाई विश्वास छ कि मैले त्यो हत्या गरेको हो, तर नैतिक र कानुनी दृष्टिमा मैले कुनै अपराध गरेको छैन। माननीय न्यायाधीश र विद्वानहरूको नजरमा एकजना बहिनीको इज्जत र सतीत्वको रक्षा गर्नु मेरो कर्तव्य थियो, अनि बहिनीको इज्जत लुटिँदै गरेको हेर्दा हेर्दै पनि म चाहिँ चुच्चा बस्नु मेरो कर्तव्य थिएन। यदि सामान्य न्यायाधीश महोदय र जुरीगणको विचारमा यस्ता कुकर्मीहरूलाई खुलस्त गरेर समाज समक्ष ल्याउनुमा मैले केही जघन्य अपराध गरेँ भने म आफ्नो कर्मको फल भोग्नको निम्ति म तयार छु। मलाई कठोरभन्दा कठोर सजाय दिया जाओस्। म छटपटाउँदै त्यो अन्तिम घडीको प्रतीक्षामा हुनेछु जुन बेला म फाँसीको तख्तामा चढेर स्वर्गलोक पुग्नेछु, अनि स्वर्गलोकमा म परम परमेश्वरलाई यस धरती तलमा स्त्री जातिप्रति भएको शोषण र अत्याचार हटाउने अनुरोध गर्नेछु। यसदेखि बाहेक मेरो भन्नु अरू केही पनि छैन, केही पनि छैन।
0: याचनाले त्यहाँ बसेका दर्शकहरूमा उत्तेजना फैलियो। चेलीहरूले फूलको वर्षा गरे, कति रोए, कति चिच्चाए। न्यायाधीश ग्रेगरी र विद्वान जुरीगणले अन्त्यमा 8 वर्षको कारावासको सजाय दियो खड्कबहादुर विष्टलाई। देशका विभिन्न समाचार पत्रहरूले, सम्पादकीयहरू लेखे। त्यस्ताका लोकप्रिय हिन्दी पत्रिका चाँदले राजकुमारी मैया रानी विशेषाङ्क समेत प्रकाशित गर्यो।

0: यो आकाशवाणी खरसाङ हो। अब प्रस्तुत छ सफ्टवेयर कार्यक्रम अन्तर्गत एक विशेष रूपक
1: खड्गबहादुर विष्टको जीवनी।

एउटा रोमाञ्चक घटना थियो। त्यस्ताक विष्ट कानुनका एकजना विद्यार्थी भएर कलकत्ता आएका थिए।

0: त्यस समयमा सेठ हिरालाल र माया रानीको काण्डले उनलाई अदालत जान पर्यो। एक वीर पुरुषको निम्ति माया रानीलाई उद्धार गर्नु कुनै अप्ठ्यारो काम थिएन। त्यस्ता कुकर्मीहरूलाई खड्का बहादुर विष्टले छपाछप खुकुरी प्रहार गरेर माया रानीको उद्धार गरेका थिए। खड्का बहादुर विष्ट स्वयंले पुलिस समक्ष आत्मसमर्पण गरे।
1: मैया रानीलाई यसरी उद्धार गरेर खड्गबहादुर विष्टले खरसाङतर्फ ल्याएका थिए अनि आफ्नै बन्धु तत्कालीन वकिल नारायण प्रधानसँग उहाँको बिहे गराइदिएका थिए।
2: त्यस्ता वीर साहसी र सात्विकका रक्षक खड्गबहादुर विष्टको व्यक्तित्व जीवनलाई नियाल्दा त्यस्ता जमादार र अहिलेको नायक सुबेदार विष्टले दुई गोर्खा राइफल्स

0: काम गर्दथे। त्यस्ताको धार्मिक मान्यता अनुसार सात समुद्र पारी जाने मानिसले स्वदेश फर्किँदा पानीपतिया गर्नु पर्दथ्यो। त्यसरी नै रूपसिंहले पनि पानीपतिया गर्नु पर्यो। सन् 1923 तिरको कुरा हो। रूपसिंह कलकत्ता रेलवे प्यासेन्जरका अधीक्षकको पदमा नियुक्त भए। त्यसपछि भने देहरादुनबाट उनी सपरिवार कोलकाता आए अनि स्यालदा रेलवे स्टेशनको नजिकै कैसरपथ स्थित रेलवे कोलोनीमा बस्न थाले। खड्कबहादुर विष्टले एबी कलेज देहरादुनबाट म्याट्रिकुलेसनको परीक्षा पास गरी त्यस्ताको पूर्व बङ्गाल र अहिलेको बङ्गलादेशको राजधानी ढाकाबाट इन्टरमिडिएट कमर्सको परीक्षा पास गरे। त्यसपछि आफ्नो बुबाको देखरेखमा उनले कोलकाता विश्वविद्यालयबाट बिकम पास गरे। त्यसपछि नै उनले कोलकातामा नै कानुनको अध्ययन गर्न थाले। एक संवेदनशील तीव्र बुद्धि शाकाहारी र परिश्रमी वीर पुरुषको सम्पर्क दार्जिलिङका पहाडी गान्धी दलबहादुर गिरीका दाजु अगमसिंह गिरीसित हुन गयो। अनि त्यसै ताक उनी दार्जिलिङको त्यस्ताका लोकप्रिय राजनैतिक दलको सम्पर्कमा आए।
1: असाधारण व्यक्तित्वका धनी खड्गबहादुर विष्टले नारी जातिको शोषण र अत्याचारको विरोधमा प्राणपणले कार्य गरे। उनलाई मुकदमा हुँदा कोलकाता अदालतमा नारी जातिको खचाखच भीड थियो अनि उनलाई त्यहाँका नारी जातिले भाइ भनी सम्बोधन गर्दथे। त्यस समय मिस्टर ल्याङफोर्ड जेम्सले उनको पक्षमा बोलेका थिए। त्यसदेखि बाहेक देहरादुनबाट ठाकुर चन्दन सिंह र खरसाङबाट नारायण प्रधान पनि त्यहाँ पुगेका थिए। तर खड्गबहादुर विष्टले न्यायाधीश अघि अत्यन्तै विनम्रता साथ आफ्नो पक्ष राख्ने अनुरोध गर्छ।
2: माननीय न्यायाधीश महोदय एवं विद्वान जुरीका सदस्यहरू, मलाई विश्वास छ कि मैले त्यो हत्या गरेको हो, तर नैतिक र कानुनी दृष्टिमा मैले कुनै अपराध गरेको छैन। माननीय न्यायाधीश र विद्वानहरूको नजरमा एकजना बहिनीको इज्जत र सतीत्वको रक्षा गर्नु मेरो कर्तव्य थियो, अनि बहिनीको इज्जत लुटिँदै गरेको हेर्दा हेर्दै पनि म चाहिँ चुच्चा बस्नु मेरो कर्तव्य थिए। यदि सामान्य न्यायाधीश महोदय र जुरीगणको विचारमा यस्ता कुकर्मीहरूलाई खुलस्त गरेर समाज समक्ष ल्याउनुमा मैले केही जघन्य अपराध गरेँ भने म आफ्नो कर्मको फल भोग्नको निम्ति म तयार छु। मलाई कठोरभन्दा कठोर सजाय दिया जाओस्। म छटपटाउँदै त्यो अन्तिम घडीको प्रतीक्षामा हुनेछु जुन बेला म फाँसीको तख्तामा चढेर स्वर्गलोक पुग्नेछु, अनि स्वर्गलोकमा म परम परमेश्वरलाई यस धरती तलमा स्त्री जातिप्रति भएको शोषण र अत्याचार हटाउने अनुरोध गर्नेछु। यसदेखि बाहेक मेरो भन्नु अरू केही पनि छैन, केही पनि छैन।
0: यस्तो याचनाले त्यहाँ बसेका दर्शकहरूमा उत्तेजना फैलियो। चेलीहरूले फूलको वर्षा गरे, कति रोए कति चिच्चाए। न्यायाधीश ग्रेगरी र विद्वान जुरीगणले अन्त्यमा 8 वर्षको कारावासको सजाय दियो खड्कबहादुर विष्टलाई। देशका विभिन्न समाचार पत्रहरूले सम्पादकीयहरू लेखे। त्यस्ताका लोकप्रिय हिन्दी पत्रिका चाँदले राजकुमारी मैया रानी विशेषाङ्क समेत प्रकाशित गर्यो।

0: खड्गबहादुर विष्टको पक्षमा देशव्यापी विरोध सुरु भयो। महिला संगठनहरू अघि बढेर हस्ताक्षर संकलन गर्नतर्फ लागे। तात्कालीन भारतका गभर्नर जनरल लर्ड इरविनका धर्मपत्नी लेडी इरविन सम्मले त्यो फैसलाको विरुद्धमा नारी संगठनको दस्तावेजको पक्षमा हस्ताक्षर गरिन्।
1: त्यसदेखि बाहेक पनि तत्कालीन राजा महाराजा बाल वृद्ध वनिता धनी गरिब धार्मिक संगठनहरूको पनि समर्थन खड्गबहादुर विष्टलाई प्राप्त भयो।

कांड पछि खड्गबहादुर बिष्टलाई आफैले गरेको हत्याले चिन्तित तुल्याएको थियो। उनी साबरमती आश्रममा गएर महात्मा गान्धीसँग बस्न थाले। साबरमतीमा बसेकै बेला उनले संकल्प गरे, अब मैले मेरो देशको निम्ति केही ठुलो काम गर्नुपर्छ। त्यही ठुलो काम थियो नेताजी सुभाष चन्द्र बोसलाई कारागारबाट, नजरबन्दीबाट कसरी मुक्त।

0: ठाकुर चन्दन सिंहको प्रयासबाट सन् 1927 मार्च 27 दिन कोलकाताको अल्बर्ट इन्स्टिच्युटमा एक विराट जनसभाको आयोजना भयो। कोलकाताका तत्कालीन जनप्रिय नेताहरू विपिन चन्द्र पाल, योगेन्द्रनाथ मैत्र, कृष्ण कुमार मित्र, अखिल चन्द्र दत्त, विपिन बिहारी, डाक्टर डिएन मैत्र, डाक्टर सुन्दरी मोहन, मृणाल कान्ति घोष, ज्योतिर्मय गाङ्गुली, कुमुदिनी घोष, प्रीति दास लगायत धेरै धेरै व्यक्तित्वहरूको त्यस सभामा उपस्थिति रहेको थियो। यस्तो प्रसार माध्यम जनमानसको दबाव अघि अन्ततः न्यायालयलाई उनको रिहाई गर्न कर पर्यो। जेलबाट मुक्ति पाएपछि उनको चारैतिर आदर र सम्मान भयो। महात्मा गान्धीले भन्नुभएको छ, आई वान्ट वर्ल्ड सिम्पथी इन दिस ब्याटल अफ राइट अगेन्स्ट माइट। 6 अप्रेल 1920 दिन महात्मा गान्धीको नुन आन्दोलनमा महात्मा गान्धीसँगै खड्गबहादुर विष्टलाई पनि गिरफ्तार गरियो। त्यही ताकमा नै उनको भेट भारतका प्रख्यात स्वाधीनता सङ्ग्रामीहरूसित भयो। यहाँसम्म कि सत्याग्रहकी नेत्री सरोजिनी नायडूले समेत उनको प्रशंसा गरेकी थिए।
1: June 10, 1930 दिन सत्याग्रहमा अंशग्रहण गरे यापत खड्गबहादुर विष्टलाई फेरि गिरफ्तार गरियो। यसै बिचमा उनको भेट नेताजी सुभाष चन्द्र बोससित हुन्छ, जति बेला नेताजीलाई पनि गिरफ्तार गरिएको थियो। 8 मार्च 1931 दिन खड्गबहादुर विष्ट जेलमुक्त भए अनि कराजी काङ्ग्रेसको अधिवेशनमा भाग लिन कराजी पुगे। उनले गोर्खा रेजिमेन्टमा राष्ट्रवादी विचारहरू प्रचार गर्न थाले, फलत उनी अङ्ग्रेज सरकारको शत्रु हुन पुगे। यहाँसम्म कि खड्गबहादुर विष्टलाई गिरफ्तार गरेर यदि भाग्न खोजेदेखि गोली हान्ने आदेशसम्म अङ्ग्रेजहरूले दिएका थिए।
2: त्यसपछि खड्गबहादुर विष्ट खरसाङमा आएर नेताजी सुभाष चन्द्र बोसलाई सहयोग गर्दै अङ्ग्रेज प्रशासनको आँखा लुकाएर भूमिगत बस्न थालेका थिए।
0: खरसाङमा आएर उनले यहाँ धेरै साथीहरूसँग घनिष्ठता बढाउन थाले। तीमध्ये स्वाधीनता सङ्ग्रामी सावित्री देवी, मङ्गलनारायण प्रधान, मङ्गलसिंह रुम्बा आदि यिनका साथीहरू भए। यसरी नेताजी सुभाष चन्द्र बोसलाई नजरबन्दीबाट कसरी मुक्त गराउन सकिन्छ, यसका योजनाहरू खड्गबहादुर विष्टले खरसाङमा नै बनाउन थाले।
2: कहिले मित्र राष्ट्र नेपाल, कहिले खरसाङको डुमाराम बस्ती, कहिले खरसाङको दूरबीन डाँडाको पखेरुतिर बसेर नेताजीको एक कर्मठ सहयोगीको रूपमा उनले काम गरे। नरभूप राईको पुस्तक नेताजी कसरी उम्के लाई उल्लेख गर्दै यो भन्न सकिन्छ कि नेताजी सुभाष चन्द्र बोसलाई सन् 1940 अन्तिम महिनामा भगाएर घैयाबारीको बाटो हुँदै लैजाने व्यक्ति उनै विष्ट हुन्।

0: जिते पहाडको आफ्नो पैतृक स्थलबाट त्यो गोरेटो बाटो भएर उनी अनि सुभाष चन्द्र बोस घयाबारी रेलवे स्टेसनमा पुगेका थिए। अनि तिनधारेको रेलवे स्टेसनबाट उनी रेलमा चढेका थिए। त्यसबेला नेताजी सुभाष चन्द्र बोसको पूर्ण सुरक्षाको व्यवस्था स्वयं खड्कबहादुर विष्टसँग थियो। कलकत्ताको एल्गिन पथ अवस्थित नेताजी सुभाष चन्द्र बोसको घरबाट नेताजी सुभाष चन्द्र बोस र खड्कबहादुर विष्ट फौजी पहिरनमा 17 तारिक जनवरी 1941 को दिन लापत्ता भए।
1: भनिन्छ यसरी नेताजीलाई उम्काउनमा खड्कबहादुर विष्टले धेरै धेरै गोर्खे साथीहरूको सहायता लिएका थिए। फ्रन्टियरमा खटिरहेका गोर्खे जवानहरूको आर्मी ड्रेस अनि सर्भिस बुकहरू ल्याएर नेताजीलाई समेत त्यही पहिरन पहिराएर उनले भगाउने योजना गरेका थिए।
2: अबको अघिल्लो प्रसारण आकाशवाणी दिल्ली केन्द्रको समाचार यसलाई यस केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ।

0: नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङ केन्द्रमा हार्दिक स्वागत गर्दछु। उद्घोषिका म सरु। समय अहिले बिहानको ठिक 11:05 भइरहेछ र अब प्रस्तुत छ पहाडी क्षेत्रका सांस्कृतिक पक्ष एवं नृत्य सम्बन्धी श्री प्रेम विश्वकर्मासँगको एक विशेष अन्तर्वार्ता।
1: नमस्कार सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। आकाशवाणी खरसाङबाट प्रसारण हुने विभिन्न कार्यक्रमहरूको श्रृङ्खलामा

0: पनि उहाँ नृत्य कलाको विकास र संरक्षणमा निरन्तर लागिरहनु भएको छ। हाल उहाँ बाल बालिका तथा युवा पुस्तालाई लोक र शास्त्रीय नृत्यको प्रशिक्षण प्रदान गर्दै आउनु भएको छ। यहाँलाई हामी हाम्रो स्टुडियोमा स्वागत जनाउँदछौँ। नमस्कार हजुर।
1: नमस्कार।
0: प्रथममा हामी यहाँ प्रेम विश्वकर्मबाट जान्न चाहन्छौँ, नृत्य प्रतिको झुकाव कसरी भयो?
1: म सानैदेखि नै, जब मेरो 12-13 वर्षको उमेर थियो त्यति बेलादेखि नै म नृत्यपट्टि चाहिँ अरूहरूको ठुल्ठुलोहरूको देखेर मलाई पुरा इच्छा हुन्थ्यो। त मैले त्यसो गर्दा इच्छा हुँदाहुँदा सिक्न मौका पाएँ। त फर्स्ट मैले क्लासिकलदेखि सुरु गरेको। मेरो गुरुजी हुनुहुन्छ, अहिले हुनुहुन्छ स्वयं रुनु भट्टाचार्यजी, उहाँ हुनुहुन्छ सिलिगुडीमा फर्स्ट गुरुजी। उहाँसँग म धेरै वर्ष सिकेँ। सिक्दा सिक्दा त्यहाँदेखि बादमा मैले सन्तोष महाराजजी कलकत्ता, उहाँबाट पनि मैले कथक सिकेँ। त्यसको बादमा कतिवटा वर्कसपहरू भयो, वेस्ट बेङ्गल गभर्मेन्ट सांस्कृतिक विभागले वर्कसपहरू अर्गनाइज गरेकोमा, जस्तो अब अमिता दत्त, उहाँबाट पनि कथक सिकेँ। क्रिएटिभ डान्स सिकेँ, रविन्द्रिक डान्स सिकेँ समित भट्टाचार्यजी, समु भट्टाचार्यजीकोबाट। 1993 चाहिँ पण्डित स्वर्गीय बिजु महाराजजीकोबाट हामीले 16 दिनसम्म वर्कसप गऱ्यौँ जलपाइगुडीमा। उहाँ वर्कसप अर्गनाइज गर्नुभएको थियो हाम्रा गुरुजी रुनु भट्टाचार्यजीले।
0: नृत्य सिक्ने प्रेरणा चाहिँ कहाँबाट पाउनु भएको?
1: प्रेरणा भन्दाखेरि चाहिँ म सानोदेखि नै, यस्तो मेरो बाबा बेसेपको हुनुहुन्थ्यो, त हामी फौजमा बसेको क्वार्टरमा बस्दाखेरि त्यहीँ स्कुल पढ्दाखेरि विभिन्न प्रोग्रामहरू हुन्थ्यो, बेसेपमा कार्यक्रमहरू हुन्थ्यो, त्यो हेर्दा ओर्दा त्यहाँदेखि मलाई त्यतिकै नृत्यप्रति चाहिँ मलाई एकदम इच्छा भएको हुन कारणले गर्दाखेरि चाहिँ म पछि सिक्ने मौका पाएँ।
0: अनि यो नृत्यपट्टिको त्यो तपाईँको जुन झुकाव थियो नि, तपाईँको परिवारमा कस्तो सहयोग रह्यो त्यति बेला समयमा?
1: त्यति बेलाको समयमा त परिवारबाट त केही पनि सहयोग पायौँ न। परिवारले भन्थ्यो मलाई नाचेर खानु पुग्छ भन्थ्यो, मैले म नाचेरै खान्छु, नाचेरै खानु पुग्छ मलाई, म नाच्छु भन्थे विभिन्न। अब त्यति बेला सानो उमेरमा सायद राम्रो नाच्थेँ होला, र सबैले प्रोग्रामहरूतिर लान्थे, बिजी हुन्थे, यता स्कुलहरू पनि धेरै ग्याप हुन्थ्यो, हो कति ताल फेल पनि हुन्थ्यो होला म त्यो समयमा। त्यसो गर्दा गर्दा अहिले मैले आफ्नो लगनशीलताले सिकेको कारणले गर्दाखेरि, गुरुजनहरू राम्रो राम्रो भेटेको कारणले गर्दाखेरि त आज म कार्यरत पनि भएँ सांस्कृतिक विभागमा मिरिकमा। त धेरै मैले कार्यरत गरिवरि अहिले म रिटायर भएर चाहिँ फिलहाल मैले सिकाउने प्रयासमा छु। अहिले जो आउने पिँढीहरूलाई चाहिँ म जति पनि मैले जानेको छु, क्लासिकलदेखिको लिएर नेपाली फोक डान्समा कतिवटा किसिमको आइटमहरू छ, फोकहरू छ, यसमा मैले जति पनि मैले गुरुजनहरूकोबाट अध्ययन गरेँ, जति पनि मैले जानेको कुरोहरू छु, म अहिले सिकाउने कोसिस गर्दछु। अहिले पनि म फिलहाल सिक्ने पनि कोसिस गर्दछु, किनकि यो त अब कला भनेको महासागर हो, सागर कथा हो कता अब आँखाले नभ्याउनु सक्ने गरी सागर हो। त अहिले पनि म सिक्ने प्रयास गर्छु, आफूभन्दा सानोकोबाट पनि अहिलेको समयमा धेरैवटा कुरो सिकिन्छ
0: हजुर,
1: ठुलोको मतबाट मात्रै पनि होइन, सानोकोबाट पनि कतिवटा कुरोहरू सिकिन्छ, आफूले नजानेको कुरो उनीहरूले जानिरहेको हुन्छ, ए भन भन नानी क्या हो यस्तो भन्दा उनीहरूले फट्ट भन्नु सक्छ। अहिलेको पढाइको, अहिलेको इन्टरनेटको जमानाले गर्दाखेरि अहिलेको नानीहरू धेरै नै एडभान्स छ। त म उहाँ नानीहरूलाई म यति भन्नु चाहन्छु कि कुनै पनि, चाहे नृत्य हो, चाहे गायन हो, चाहे वाद्य हो, कुनै पनि हामीले एउटा केही न केही पढाइको साथसाथमा एउटा सब्जेक्ट लिएर हामी कुछ काम गर्छौँ, त्यो काममा चाहिँ एकदमै लगनशीलता हुनुपर्छ, अनि गुरुजनको आशीर्वाद पाउने कोसिस गर्नुपर्छ।
0: नृत्य क्षेत्रमा एउटा शिक्षकको रूपमा कार्य गर्नुपर्दाखेरि कस्ता कस्ता चुनौतीहरूको चाहिँ तपाईँले सामना गर्नुपर्ने हुन्छ?
1: चुनौती भन्दाखेरि अब अहिलेको समयको कुरा गर्छु म, अहिले जो फिलहाल अहिले समय जो चल्दैछ, त अहिले टिभी इन्टरनेटको मार्फतबाट विभिन्न प्रकारको अहिले निकै मोडिफाई भएको छ सबै कुरोमा। त्यो मोडिफाई हुन कारणले गर्दाखेरि पनि होला अहिलेको नानीहरू उतैपट्टि बेसी झुकाउ हुन्छ। त हाम्रो आफ्नो कल्चरल, आफ्नो सांस्कृतिक, आफ्नो परम्परा चाहिँ हामीले भुल्नु हुँदैन। हामी सिकाउने टिचरहरूले पनि हामीले कोसिस गर्नुपर्छ कि अहिलेको नानीहरूलाई त्योपट्टि हामीले बेसी झुकाउ दिनुपर्छ, अनि अभिभावकहरूले पनि बुझिदिनुपर्छ कि हाम्रो नानीहरूलाई के सिकाउँदाखेरि चाहिँ सठिक समयमा काम लाग्छ।
0: अनि तपाईँले यो कथकमा जुन प्रशिक्षण लिनुभएको छ है, अलिकति बताइदिनुहोस् न, यो कथक नृत्य भनेको चाहिँ कस्तो प्रकारको नृत्य हो?
1: एकदम राम्रो प्रश्न गर्नुभयो हजुरले। कथक भनेको चाहिँ एउटा कथा, कुनै पनि सानो कथालाई लिएर त्यसलाई नृत्यको ढाँचामा चाहिँ बाँधिन्छ, अनि त्यसमा गायन वाद्यदेखिको लिएर सबैले त्यसमा कोअपरेट गरेको हुन कारणले गर्दाखेरि चाहिँ एउटा नृत्य बनिन्छ, एउटा कथालाई लिएर, जसमा कि भगवान्

0: श्री कृष्ण, श्री कृष्णको नटवर भनेको अब नटखट कस्तो थियो, बाल्यकालदेखिको युवा अवस्थादेखिमा कस्तो भगवान कृष्णको चरित्र थियो, उहाँले के लीलाहरू गर्नुभयो संसारको कल्याणको लागि, त एउटा सानो उदाहरण छ कि होली खेला ज्यू ग्वाल न बाल गुलाल मले एक दूजे के सखी रंग लगावे, रैन सैन बतलावे सखी छल गोपिन को निज अंग लगावे, चलत मुड़त छुप जात दिखत कर धर्म ढंग तू बोल सुनावे, तिग धारी गिर्थे। यो हुन्छ नृत्य को माध्यम मा बाँधिन्छ।
1: यो कथक नृत्य सिक्नु कति को कठिन छ, कति को सजिलो छ?
0: कठिन त छैन, एकदम सजिलो छ, तर पहिला बुझ्ने कोसिस गर्नुपर्छ। गुरुले के भन्दैछ, के सिकाउँदैछ, कसो गर्नु भनेको छ, त्यो पहिला चाहिँ राम्रोसँगले कुनै पनि कार्य गर्दाखेरि चाहिँ राम्रोसँगले बुझ्नुपर्छ। जस्तो नानीहरूले अ आ एबिसिडी लेखाउँदाखेरि हात पक्रेर अ आ वान टू एबिसिडी लेखाउँछन्, त्यस्तै प्रकारले हामी नानीहरूलाई त्यही प्रकारले नै खुट्टा यस्तो गरेर यसरी खुट्टा हिर्काउनुपर्छ, क्ल्यापिङ गर्नुपर्छ, यसरी घुम्नुपर्छ, लुक्स यस्तो हुन्छ, आँखाको चालहरू यस्तो हुनुपर्छ, अङ्ग सञ्चालन हुनुपर्छ, बडीको सञ्चालन हुनुपर्छ, त योहरू सबै हामी सिकाउने कोसिस गर्छौँ। हजुरले सोध्नुभएको प्रश्नमा म अझै एउटा बोल भनेर म सुनाउँछु।
1: हजुर,
0: सानो यो क्लासिकल कथकको बोल हो, त्रितालमा छ, तिन ताल सोह्र मात्र। दा दिन दिन दा, दा दिन दिन दा, ना तिन तिन ना, तिन दिन ना, तिग्धा तिग्धा, थेई थेई, क्रान्धा कद्धा कत कत, क्रान्धा कद्धा कत कत, क्रान्धा कद्धा क्रान्धा कद्धा क्रान्धा कद्धा, दिन दिन दा दा दिन, यस प्रकारले चाहिँ नाचिन्छ।
1: तपाईँले अहिलेसम्म लोक नृत्यहरू पनि सिकाउँदै आउनु भएको कुरा हामीले बुझ्यौँ है।
0: हजुर हजुर,
1: यो क्लासिकल नृत्यले चाहिँ यो लोक नृत्यमा कसरी सहयोग गर्छ जस्तो लाग्छ तपाईँलाई?
0: एकदम धेरै सहयोग गर्छ क्लासिकल नृत्यले, जसमा कि अब क्लासिकलमा विभिन्न किसिमको ताल हुन्छ, जस्तो अब दाद्रा ताल भयो छ मात्रा, हाम्रो नेपाली लोक नृत्यमा समला ताल बज्छ, जस्तो अब कारवा ताल भयो आठ मात्रा, त्रिताल भयो सोह्र मात्रा, एक ताल भयो बाह्र मात्रा, धमार ताल भयो चौध मात्रा, पञ्चम सवारी ताल भयो पन्ध्र मात्रा, यो विभिन्न तालको छन्दहरू छ, त यो चाहिँ लोक नृत्यमा यति साह्रो सहयोग गर्छ हामीलाई कि जसमा कि क्लासिकल जसले सिकेको छ ऊ तालमा चाहिँ एकदम पक्का हुन्छ।

0: श्रोता मित्रहरू, विशेष कार्यक्रम अन्तर्गत आज हामी मिरिक निवासी तथा लोक नृत्य र शास्त्रीय नृत्यका प्रशिक्षक प्रेम विश्वकर्माज्यूसँग विशेष भलाकुसारी गरिरहेछौँ। आउनुहोस् अब हाम्रो यो कुराकानीलाई पुनः निरन्तरता दिउँ। एउटा नृत्य गर्नुमा सबैभन्दा महत्त्वपूर्ण पक्ष चाहिँ के रहेको हुन्छ?
1: नृत्य गर्नुमा सबभन्दा ठुलो कुरो आफ्नो शरीरको एक्सर्साइज हो, फिजिकली एक्सर्साइज हो, जसमा कि अब टाउको हल्लाउनु, आँखाको एक्सर्साइज हुन्छ, बडीको एक्सर्साइज हुन्छ, पद्य सञ्चालन हुन्छ, पाउको एक्सर्साइज हुन्छ, त सबै यो एकजुट भएर चाहिँ एउटा डान्सको फिगर बनिन्छ र त्यो डान्समा काम लाग्छ।
0: जुन सिक्ने विद्यार्थीहरू एकै प्रकारका हुँदैनन्,
1: हुँदैनन्,
0: कोही राम्रा हुन्छन्, कोही नराम्रा हुन्छन् है। एउटा नृत्य तयार पार्नुमा, कुनै पनि एउटा नृत्य तयार पार्नुमा तपाईँको विचारमा कति समय चाहिँ उत्तम हुन्छ होला?
1: एउटा नानीलाई एउटै नृत्यमा तयारी गर्नुको लागि चाहिँ पहिला उसलाई के गर्नुपर्छ भनेदेखि पद सञ्चालन, खुट्टा चाल्नु, अङ्ग सञ्चालन, अङ्गको बडीको मुभमेन्ट गर्नु, त्यहाँदेखि कतिवटा सञ्चालनहरू हुन्छ त्यो, जसमा कि अब म यो बोलेर त देखाउन सक्दिनँ, नाचेर हो भने चाहिँ म देखाउनु पनि सक्छु हो। अन्त जति पनि म बोल्दाखेरि भ्याएँ भन्नु सकेँ, म त्यतिमै भन्ने कोसिस गर्दछु। त कतिवटा कुरोहरू चाहिँ यस्तो हुन्छ कि देनन्देर सिक्ने, आज सिकेँ भोलि म पर्फर्म गरिहाल्छु, त्यो चाहिँ सायद मेरो विचारमा चाहिँ राम्रो हुँदैन होला। अलिकति भए पनि ज्ञानमूलक गुरुजनहरूकोबाट सिकेर चाहिँ, टाइम लिएर सिकेर चाहिँ परिपक्व भयो भने चाहिँ त्यो चाहिँ एकदमै सठिक हुनेछ।
0: एउटा नयाँ कलाकार र अनुभवी कलाकारसँग काम गर्दाखेरि फरक चाहिँ कस्तो अनुभव हुन्छ होला तपाईँको विचारमा?
1: फरक के हुन्छ भनेदेखि पुरानो कलाकारहरू भन्दाखेरि मैले अलिकति सायद छोडेँ होला प्रश्न उत्तरमा, त मैले मेरो गुरुजीहरू हुनुहुन्छ अहिले प्राय हुनुहुन्न, जस्तो अब सङ्गीत ड्रामाका उहाँ दार्जिलिङ रञ्जित घिसिङ सर हुनुहुन्थ्यो, उहाँ डान्सर, उहाँ उदय शङ्करको ट्रुपदेखिको उहाँ डान्सर हो, त उहाँ हुनुहुन्न, उहाँकोबाट मैले धेरैवटा कुरा सिकेँ। मैले उहाँनिर 3 वर्ष कार्यरत पनि गरेँ त्यति बेला डेली वेजेसमा। दावा यल्मो सर, उहाँकोबाट मैले यल्मो डान्स, लेप्चा डान्स, लाखे डान्स सिकेँ। अनि शिव कुमार लोहार, उहाँ पनि हुनुहुन्न अहिले, उहाँकोबाट मैले धेरै प्रेरणाहरू पाएँ, धेरै डान्सको, नेपाली डान्सको विषयमा मैले जानकारी लिएँ। इभन कि मेकअपदेखिको लिएर ड्रेसदेखिको लिएर, ड्रेस कुन नृत्यमा कस्तो किसिमको ड्रेस लाउनुपर्छ, कस्तो किसिमको हाम्रो नेपाली डान्समा वेशभूषा हुनुपर्छ, मेकअप कस्तो हुनुपर्छ, त्यो सबै जानकारीहरू मैले त्यति बेला सिक्ने मौका पाएर अलिअलि सिकेर गर्दैछु, व्यवहारमा ल्याउँदैछु।
0: अब नृत्य भनेको एकल पनि हुन्छ, समूह पनि हुन्छ। समूह नृत्य सिकाउँदाखेरि
1: हजुर
0: कस्तो कस्तो चुनौतीहरू आइपर्छ?
1: समूह नृत्यमा जस्तो अब नेपालीमा भनौँ भने सङ्गिनी भयो, सङ्गिनी त अब एउटा दुईजनाले हुँदैन, त्यसलाई त्यो समूहमा ल्याएर चाहिँ एउटा व्यथा प्रकट गर्ने यो नृत्य हो, त्यसलाई त्यही किसिमको ढङ्गले, त्यही किसिमको स्टेपहरू ल्याएर, स्टेपहरू फलो गरेर, पहिला स्टेप अनुसार काउन्टिङमा उहाँहरूलाई पद सञ्चालनदेखिको लिएर फिगर हिँड्ने घुम्नेदेखिको लिएर त्यो सिकाउनुपर्छ, अन्त मात्रै उनीहरूलाई गानामा हालेर ढाल्नुपर्छ नृत्यमा।
0: अनि प्रेमज्यू, एउटा नृत्य सिक्नुमा अनुशासनको महत्त्व चाहिँ कतिको रहन्छ?
1: अनुशासन भन्दाखेरि गुरु शिष्य परम्परा, यसलाई चाहिँ एकदमै अप्नाउनु पर्छ।
0: ज्यू,
1: गुरुले पनि आफ्नो शिष्यलाई त्यसरी नै तालिम दिनुपर्छ जसमा कि कुछ बनियोस्, शिष्यले पनि आफ्नो गुरुलाई त्यति बिना गुरु शिष्य परम्पराको पालन गरेर उहाँलाई सद्भाव सत्कार, आफ्नो हृदयबाट आफ्नो गुरु माने

0: पछि यो कुरा एकदमै सजिलो हुनेछ।
1: हजुर, अनि एउटा राम्रो नर्तक बन्नुलाई, डान्सर बन्नुलाई कुन कुन गुणहरू चाहिँ हुन आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
0: सबभन्दा फर्स्ट, राम्रो नर्तक या नर्तकी बनिनुको लागि उसमा लगनशीलता हुनुपर्छ, नम्रता हुनुपर्छ। यो दुईटा छ भनेदेखि एकदम सक्सेस भइहाल्छ।
1: अनि तपाईँले नृत्य सिकाउनु भएको एकजना राम्रो विद्यार्थीको नाम आज लिनु पर्दाखेरि कसको लिन चाहनुहुन्छ?
0: एकदम राम्रो प्रश्न गर्नुभयो, मेरो मनमा आइरहेको थियो। जति पनि मैले गुरुजनहरूकोबाट जति पनि मैले हासिल गर्न सकेँ क्लासिकलमा, त मेरो शिष्य एकजना छन् अमृता चक्रवर्ती। उसको आमा चाहिँ सेन्ट्रल स्कुलको टिचर हुनुहुन्थ्यो। त्यो नानीले 4 वर्षदेखि मसँग सिकेर 16 वर्षसम्म त्यो नानीले मसँग क्लासिकल डान्स सिक्यो। त्यो नानीले कलकत्ता दूरदर्शनमा पनि कथक क्लासिकल डान्समा पास गरेर दूरदर्शन क्लासिकलको शिल्पी भएर अहिले त्यो नानी डक्टरी पढेर पनि अहिले मेडिकल कलेजमा कार्यरत गर्दैछ, अमिता चक्रवर्ती। म उनलाई नै श्रेय दिन्छु।
1: तपाईँले सिकाउनु भएको कुनै एउटा यस्तो गीत जसलाई चाहिँ आज सम्झनु पर्दाखेरि कुन चाहिँ सम्झनुहुन्छ?
0: पहिला अब उहिले भनौँ न, साह्रो उहिले पनि होइन, ठिकैको उहिलेमा चाहिँ के गीत भनेदेखि हामीलाई शिवकुमार लोहार सरले, गुरुजीले सिकाउनु भएको थियो, अलिकति गाएर सुनाउँछु।
1: हुन्छ।
0: झिन्झिरी

पानी यो गीतमा चाहिँ हामीलाई सिकाउनु भएको थियो यसमा कि अलिकति चञ्चलतापना मेल फिमेलको अलिकति चञ्चलतापना सायद दर्शाउँछ होला त्यति बेलाको समयमा अहिले सम्झिँदाखेरि त हामी अलिकति मसिनै थियौँ यसमा सिकेर चाहिँ हामीले नाचेको थियौँ।

0: तपाईहरु सुनिरहनु भएको छ एक विशेष कार्यक्रम जहाँ आज हामी लोकनृत्य तथा शास्त्रीय नृत्यका अनुभवी प्रशिक्षक प्रेम विश्वकर्मज्यूसँग कुराकानी गरिरहेका छौँ। उहाँको अनुभव र विचार सुन्दै अब फेरि एकपटक उहाँसँग भलाकुसारीलाई निरन्तरता दिउँ। अनि अहिलेको समयमा धेरैजना नृत्य सिक्नेहरू भनौँ लोकनृत्यलाई चाहिँ पर सारेर है आधुनिक नृत्यहरूमा बढी चासो दिन्छ नि, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: अहिलेको हिसाबमा हो भने त ठिकै पनि होला सायद,
0: हजुर,
1: तर क्षणभरको लागि मात्रै हो। क्षणभरको लागि कसरी भनेदेखि, जति बेला एउटा नानी 6, 7, 8, 9, 10, 12, 13, 14 वर्षसम्मको नानीहरू छ, उहाँलाई मात्रै यो सुहाउने जस्तो लाग्यो मलाई। तर त्यो नानी अलिक ठुलो भएर जस्तो अब 30, 35, 40 वर्षको भयो भनेदेखि त्यो नानीहरूले अब एउटा कोरियोग्राफ हुनसक्छ, एउटा सिकाउने एउटा सानैदेखि सिकेर आएको जो छ कोरियोग्राफर गर्नुसक्छ, तर उहाँले आफूले पर्फर्म गरेको चाहिँ सायद सुहाउँदैन होला जस्तो लाग्छ। तर नेपाली फोक डान्स अनि क्लासिकल डान्स चाहिँ जति नै पनि एज भए पनि 60, 70, 80, 90 वर्ष भए पनि उहाँले पर्फर्म गरे भनेदेखि चाहिँ सायद दर्शकहरूले एकदम वाह वाह भन्छन्।
0: अनि हाम्रो समुदायमा हाम्रो समाजमा नृत्यको विशेषता के कस्तो रहेको छ जस्तो लाग्छ?
1: हाम्रो अहिलेको समाजमा एकदमै राम्रो छ। अहिलेको अभिभावकहरू पनि धेरै बुझेको, गार्जेनहरू पनि बुझेको हुन्छन्। उहाँहरूले पनि त नानीहरूलाई त्यही प्रकारले कोसिस गर्छन्। ठिक ठिक जग्गामा उहाँहरूले गायन हो चाहे नृत्य हो चाहे वाद्य हो ठिक ठिक जग्गामा लगेर एउटा गुरुजी पक्रेर सिकायो भनेदेखि चाहिँ एकदमै राम्रो हुन्छ।
0: अनि हाम्रो लोक संस्कृतिलाई नृत्यको मार्फत चाहिँ कसरी जोगाउन सकिन्छ जस्तो लाग्छ?
1: हजुर, एकदम राम्रो प्रश्न गर्नुभयो। जति पनि हामी छौँ अहिलेसम्म त हामीले हाम्रो लोकनृत्यलाई चाहिँ एकदमै पर सार्नु हुँदैन, यसलाई चाहिँ एकदमै नजिकमा ल्याएर हृदयमा राखेर चाहिँ हृदयबाट चाहिँ सिकाउने कोसिस गर्नुपर्छ। जसमा कि अहिले हिजोअस्ति मैले भानु जयन्तीमा सिलगढीमा प्रोग्राम गरेँ, त्यसमा मैले लोकनृत्यलाई पुरानो स्टाइलको टाइपको लोकनृत्यलाई मैले दर्शाएँ त दर्शकहरूले धेरै नै प्रशंसा गर्नुभयो।
0: र
1: त्यही कारणले गर्दाखेरि चाहिँ मलाई मेरो इच्छा चाहिँ के छ भनेदेखि लोकनृत्यलाई चाहिँ एकदमै राम्रोसँगले नजिराले हेरेर सिकाउने कोसिस गर्न चाहन्छु म।
0: नृत्यलाई पेसाको रूपमा रोज्न चाहने नयाँ युवा पिँढीलाई तपाईँ के भन्न चाहनुहुन्छ?
1: एकदम राम्रो हो, किनकि म पनि पेसाकै रूपमा थिएँ।
0: हजुर,
1: पेसाकै रूपमा भएर मैले सांस्कृतिक विभागमा कार्यरत पनि गरेँ, त अहिले अब म फेरि पनि म सिकाउने कोसिस गर्छु। त एकदमै राम्रो, पेसालाई मात्रै नहेरेर आफ्नो मानवताको हिसाबले पनि अलिकति नजरले हेर्नुपर्छ।
0: हजुर, अनि अहिलेसम्म तपाईँले प्राप्त गर्नुभएको पुरस्कारहरू सम्बन्धी आज हामीलाई साझा गर्नुपर्दाखेरि के कुराहरू राख्न चाहनुहुन्छ?
1: पुरस्कारहरू भन्दा त देखायो भने मात्रै सक्छु होला, बिर्सिन्छु म त भन्नु।
0: हजुर,
1: मैले 1994 एउटा सङ्गीत ड्रामा डिभिजन सिलगढीमा एउटा कम्पिटिसन भएको थियो, त्यो कम्पिटिसनमा चाहिँ मैले ग्रुपमा हुने नृत्य हो, तर मैले अब एक्लै देखाउने कारणले गर्दाखेरि चाहिँ खुकुरी डान्स देखाउने कारणले गर्दाखेरि चाहिँ त्यसमा मैले फर्स्ट डिभिजनमा चाहिँ पास गरेर चाहिँ मैले सर्टिफिकेट हासिल गरेको छु। अनि आज

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। तपाईँहरूको मनपर्ने गीत, तपाईँहरूको रोजाई र तपाईँहरूकै अनुरोधलाई समेटेर प्रस्तुत हुने हाम्रो आत्मीय कार्यक्रम तपाईँको अनुरोधमा लिएर उपस्थित भइसकेकी छु उद्घोषिका म सरु प्रसारण सहयोगी पासाङको साथमा। त श्रोता, कार्यक्रम तपाईँको अनुरोधको यो प्रथम प्रस्तुतिमा राख्न लागिरहेकी छु चलचित्र इतिहासबाट हरिहरन अनि अनुराधा पौडवालको युगलावासमा यो साङ्गीतिक कोसेली। र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयवीर सिंह ठाकुर, डाक्टर अमनदीप, कालकाबाट शुभचन्द्र बजाज, बिटा बजाज, साहिल कुर्सेला, तिनघरियाबाट ललन कुमार सिंह, श्रीमती प्रभा देवी, कुमार केतु, मनिष कुमार मोनु, गौतम कुमार, स्नेहलता कुमारी, मीरा कुमारी, कुमारी मधु, अशोक प्रसाद मण्डल, दिलावर हुसेन दिलकस, एलके सिंह, दुर्गास्थान कन्हरियाबाट गणेश राई, अमरनाथ राई, जगन्नाथ राई, अविराज राई, जुबराज, राखी कुमारी, अप्पर सिरुबारी गिद्धपहाडबाट सुषमा सिंह, एसएम दर्नाल, स्वयं दर्नाल, करुणा सिंह अनि साथीहरू, कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, विमला रानी सेन्चुरी, सिम्पी रानी शाह, मोहम्मद शरीफ आर्जु, रामकुमार शाह, अमित अर राजा, मेसोल सीतामढ़ी बिहारबाट अक्रम हुसेन प्रिन्स, वसिम अक्रम, आरिज वसिम, समीम अक्रम, ममता रानी शर्मा, बच्चु शेख, बेगम इसरत अक्रम, रुविना वसिम, नदीम अक्रम, अमन अक्रम, पुनम कुमारी शर्मा, चिना शेख, कुआत बिहारबाट शेख जफर हसन अनि नर्गिस जफर र

लुधियाना पन्जाबबाट अमरजित सोनम कर, परमजित आदिवा कर, बिहारी कलोनी महासमुन्दबाट वलिउल्ला फकीर, डब्लुउल्ला फकीर, परविन आस्मा फकीर, बुलन्दसारबाट बद्रुवली अन्सारी, फर्जुवली अन्सारी, फजीवली अन्सारी, कुलीपाडा कटिहार बिहारबाट राजेश भारती, विवरानी, प्रिय भारती, आदित्य भारती, प्रेरणा भारती, प्रगति भारती, प्रिन्स राज, आशिष राज, अरिया रोजाखोर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सबाब आर्जु, मोहम्मद सरफराज खान अफजल पानवाला, बंगाल रोड जोकीबाट सौम्य नाजबिन, रुकैया अफ्रिन, रिहाना प्रवीण, फर्जना खानम, सहना सबनम, अनि नुसरत जानम, भिलाई छत्तीसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव शर्मा अनि गरिमा शर्मा, र त्यसै गरी गढिया माउजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी अनि सुनिता देवी, यहाँहरूको अनुरोधमा राख्न लागिरहेकी छु यो अर्को साङ्गीतिक कोसेली, चलचित्र मुझसे दोस्ती करोगीबाट लता मङ्गेशकर अनि उदित नारायणको युगल आवाजमा स्वीकार्नुहोस्।

सुनु निगम अनि लता मङ्गेशकरको युगल आवाजमा श्रोताहरूले भर्खरै सुन्नुभयो यो साङ्गीतिक कोसेली चलचित्र मुझसे दोस्तीको रेगीबाट। र अघिल्लो प्रस्तुतिमा स्विकार्नुहोस् अल्का याग्निक अनि बाबुल सुप्रियोको युगल आवाजमा यो अर्को साङ्गीतिक प्रस्तुति चलचित्र जिन सिर्फ मेरी लिएबाट। र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता साथीहरू हुनुहुन्छ डोगरगाउँ छत्तिसगढबाट राष्ट्रपाल गजभिए, राधिका गजभिए, बेबी अनिष्का तन्मय गजभिए, महादेवघाट अम्लेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारानी ठाकुर, सुरज ठाकुर, सुजला ठाकुर, ज्योति ठाकुर अनि रियान्स ठाकुर, लछनपुर छत्तिसगढबाट विश्वनाथ साहू, पंकज अनि तिरुपति, रिग्नी छत्तिसगढबाट दिनेश वर्मा, लेबाईबाट गुलाबदास मानिकपुरी, दन्त्रेगीबाट भागवत वर्मा, पुरानो तलाव डुम्राबाट वलिउल्ला अन्सारी, आसमनाज अन्सारी अनि सोनाम अन्सारी, त्यसै गरी सारिमपुर बक्साबाट सरफुद्दिन अन्सारी, फातमा खातुन अन्सारी, मोहम्मद समी अन्सारी, इन्दिरा विहार दिल्लीबाट डब्लु अन्सारी, बेबी अन्सारी, छटिया पोखरा डुमरावबाट लाल बाबु देवाना अनि दिव्या भारती, र मेहरखण्ड उमरखण्ड महाराष्ट्रबाट अभिजित गणकर, सरिता गणकर, सिद्धान्त गणकर, प्रिन्स एकांश गणकर, विश्वकर्मा नागर नगर नागपुरबाट शैलेश गणकर, वैशाली गणकर, श्वेता सुमित गणकर, कुमारी ध्वानी गणकर, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो साङ्गीतिक कोसेली चलचित्र जिन सिर्फ मेरी लिएबाट।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा, र हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम प्रस्तुति राख्न लागिरहेकी छु चलचित्र क्या यही प्यार हैबाट बाबुल सुप्रिय अनि अल्का याग्निकको युगल आवाजमा, र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता साथीहरू हुनुहुन्छ गोलाबाजार बक्साबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित अनि मोहित।

गान्धी चोक रोपड़ पंजाबबाट हरदीप मिका बलविन्दर विरक जैतेक विरक मिका विरक कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई श्रीमती उषा राई अमित कुमार राई हेप्पी राई दुबिहा नेवादा गाजीपुरबाट प्रतीक राई श्रीमती रोशनी राई प्रञ्जल राई र त्यसै गरी शेरपुर कला गाजीपुरबाट अवधेश राई श्रीमती प्रीति राई अनि नवनीत राई यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

यो आकाशवाणी हो। अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पृथ्वी सबै जीवनको पालन पोषण गर्ने आमा भएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा संस्कृतको एउटा भनाई साझा गर्नुहुँदै श्री मोदीले मानवता पृथ्वीसँग मिलेर बस्नुपर्छ र उसलाई कायम राख्ने नैतिक व्यवस्थाको सम्मान गरिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा नेटफ्लिक्सका उपमुख्य कार्यकारी अधिकारी टेट सेरेन्डोससँग भेट गर्नुभयो। केन्द्रीय नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज प्रधानमन्त्री सूर्यघर मुक्त बिजुली योजनाले देशका 50 लाख लाभार्थीहरूको संख्या पार गरेको बताउनु भएको छ। नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कारवाही सहित विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामा गरेपछि लोकसभा दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेश विधानसभाका सदस्य उमाशंकर सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज पूर्व विदेश मन्त्री सुषमा स्वराजको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। सरकारले क्याबिनेट सचिवको रूपमा डाक्टर टीबी सोमनाथनको कार्यकाल 1 वर्ष बढाएको छ। सरकारले पत्रकार कल्याण योजना लागू गरेको जानकारी दिएको छ। सरकारले पश्चिम एसियामा गम्भीर सुरक्षा स्थिति भए तापनि 60 वटा व्यापारिक जहाजहरू हर्मुज जलडमरू मध्य हुँदै सुरक्षित रूपमा प्रवेश गरेको जानकारी दिएको छ। नीति आयोगले रि इमेजिनिङ केयर स्ट्राटेजिज फर इम्पावरिङ केयरबेयर्स इन विकसित भारत एट 2047 शीर्षकमा एक रिपोर्ट जारी गरेको छ। सरकारले देशभरि स्थित 579 मूल्य निगरानी केन्द्रद्वारा प्रस्तुत 41 खाद्य पदार्थहरूको दैनिक मूल्यको निगरानी गर्ने जनाएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30 भइरहेछ। श्रोता, र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। कार्यक्रमलाई अघि बढाउन अघि सुन्नुहोस् एक छोटो सन्देश।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा नेटफ्लिक्सका उपमुख्य कार्यकारी अधिकारी टेट सेरेन्डोससँग भेट गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले भारतमा कथा बन्ने समृद्ध परम्परा र सृजनात्मक प्रतिभाको प्रचुर सम्भावना रहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा प्रादेशिक सेनामा केन्द्रित रक्षा मन्त्रालयको संसदीय सल्लाहकार समितिको बैठकको अध्यक्षता गर्नुभयो। केन्द्रीय नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले प्रधानमन्त्री सूर्य घर मुफ्त बिजुली योजनाले देशका 50 लाख लाभार्थीहरूको संख्या पार गरेको बताउनु भएको छ। भाजपा सांसद तथा संचार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समितिका अध्यक्ष निशिकान्त दुबेले मेटाका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको माफीलाई भारतको कानून, संविधान र संसदको जित बताउनु भएको छ। अनि बन्दरगाह, जहाजरानी एवं जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले बन्दरगाह सुरक्षा माहौलमा द्रुत रूपमा परिवर्तन भइरहेको बताउनु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा नेटफ्लिक्सका उपमुख्य कार्यकारी अधिकारी टेट सेरेन्डोससँग भेट गर्नुभयो। एक सामाजिक मिडिया पोस्टमा उहाँले भन्नुभएको छ, भारतमा कथा बन्ने समृद्ध परम्परा छ र देशमा धेरै रचनात्मक प्रतिभाहरू छन् जसले भारतलाई सामग्री निर्माणको लागि वैश्विक केन्द्र बनाउन मद्दत गर्न सक्छन्। श्री मोदीले मिडिया अनि मनोरञ्जन केन्द्रमा श्री टेटसँग चर्चा गर्नुभयो। नेटफ्लिक्सका अनुसार दुवै पक्षले भारतको मिडिया र मनोरञ्जन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विषयमा चर्चा भएको छ। नेटफ्लिक्सले नेटफ्लिक्स इन्डिया स्टोरी टेलिङ इनिसिएटिभको सुरु गर्ने घोषणा गरेको छ।
2: क्रिएट ऑन इंडिया मूवमेंट की शुरुआत करें। हम भारत से जुड़ी स्टोरीज को, भारत के संस्कृति को, भारत के हेरिटेज और ट्रेडिशंस को पूरी दुनिया से शेयर करें। आप ऐसा कंटेंट क्रिएट करिए जो आपके साथ ही भारत को भी ज्यादा से ज्यादा लाइक्स दे। और इसके लिए हमें ग्लोबल ऑडियंस को भी एंगेज करना होगा, दुनिया के नौजवानों के साथ जुड़ना होगा। आज पूरी दुनिया में लोग भारत के बारे में जानना चाहते।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले पृथ्वी सबै जीवनको पालन पोषण गर्ने आमा भएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा संस्कृतको एउटा भनाई साझा गर्नुहुँदै श्री मोदीले मानवता पृथ्वीसँग मिलेर बस्नुपर्छ र उसलाई कायम राख्ने नैतिक व्यवस्थाको सम्मान गरिनुपर्ने बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा प्रादेशिक सेनामा केन्द्रित रक्षा मन्त्रालयको संसदीय सल्लाहकार समितिको बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा वरिष्ठ अधिकारीहरूले टेरिटोरियल आर्मीको म्यान्डेट, भूमिका र प्रमुख उपलब्धिहरूको बारेमा समितिका सदस्यहरूलाई विस्तृत जानकारी प्रस्तुत गरे। बैठकलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले प्रादेशिक सेना नागरिक सैनिक अवधारणाको जीवित मूर्त रूप भएको बताउनुभयो। उहाँले भन्नुभयो, प्रादेशिक सेनामा लगभग 44,400 जवान र 59 विविध एकाइहरू छन् जसले प्राकृतिक प्रकोपको समयमा तत्काल राहत र सहयोगको प्रदान गर्छन्। गृहमन्त्री अमित शाहले पूर्व विदेश मन्त्री सुषमा स्वराजलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा गृहमन्त्री श्री शाहले सुषमा स्वराजलाई नम्रता र सरलताको प्रतिमूर्ति बताउनु भएको छ। श्री शाहले भन्नुभएको छ, सुषमा स्वराजले आफ्नो अनुशासन, लगनशीलता र अदम्य भावनाको बलले संगठनदेखि सरकारसम्मका सबै कर्तव्यहरू उत्कृष्टताका साथ पूरा गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले आज पूर्व विदेश मन्त्री सुषमा स्वराजको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो।

0: भएको छ। केन्द्रीय नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज प्रधानमन्त्री सूर्य घर मुफ्त बिजुली योजनाले देशका 50 लाख लाभार्थीहरूको संख्या पार गरेको बताउनु भएको छ। नयाँ दिल्लीमा सिआइआई अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन एवं प्रदर्शनीलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्री जोशीले हाल 19 लाख परिवारले शून्य बिजुलीको बिल प्राप्त गरिरहेको कुरा प्रकाश पार्नुभयो। श्री जोशीले यस योजनाबाट 12 लाख भन्दा अधिक घर परिवारहरूले अतिरिक्त बिजुली बेचेर 421 करोड रुपियाँ आमदानी गरिरहेको बताउनु भएको छ। उहाँले गैर जीवाश्म क्षमताको बारेमा चर्चा गर्नुहुँदै वर्ष 2030 सम्म देश 500 गिगावटको लक्ष्य हासिल गर्ने बाटोमा रहेको बताउनु भएको छ। उहाँले यस क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न र नयाँ अवसरहरू खोज्न उद्योग हितधारकहरूसँग घनिष्ठ संवाद कायम राख्ने सरकारको प्रतिबद्धतालाई पनि दोहोर्याउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। भाजपा सांसद तथा संचार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समितिका अध्यक्ष निशिकान्त दुबेले मेटाका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको माफीलाई भारतको कानून, संविधान र संसदको जित बताउनु भएको छ। संसद परिसरमा पत्रकारहरूसँग बातचित गर्नुहुँदै उहाँले भन्नुभयो, यसले 140 करोड जनताको नेतृत्व गर्ने प्रधानमन्त्रीको शक्ति देखाउँछ, साथै भारतमा व्यापार गर्न चाहने जो कोहीले पनि भारतीय कानूनको पालना गर्नुपर्छ।
1: ये जो जीत है ये भारत के कानून की जीत है, ये जीत भारत के संविधान की, ये जीत भारत के पार्लियामेंट की है और 140 करोड़ लोगों का नेतृत्व करने वाले माननीय प्रधानमंत्री जी की ये ताकत दिखाता है कि भारत में जिसको भी व्यापार करना है उसको भारत का कानून मानना पड़ेगा।
0: सरकारले पश्चिम एसियामा गम्भीर सुरक्षा स्थिति रहे तापनि 60 वटा व्यापारिक जहाजहरू हर्मुज जलडमरू मध्ये हुँदै सुरक्षित रूपमा प्रवेश गरेको बताएको छ। सरकारले एक प्रश्नको जवाफमा खाडी क्षेत्रबाट 3972 भारतीय समुद्री यात्रीहरू स्वदेश फर्काएको र 24 घण्टा काम गरिरहेको आपदा प्रबन्धन प्रणालीमा हजारौंको संख्यामा फोन र इमेल आएको जानकारी पनि दिएको छ। हर्मुज जलडमरू मध्य फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ। ऊर्जा आपूर्तिका लागि यो विश्वकै प्रमुख जलमार्ग हो। बन्दरगाह जहाजरानी एवं जलमार्ग मन्त्री सरनन्द सोनोवालले बन्दरगाह सुरक्षा माहौलमा द्रुत रूपमा परिवर्तन भइरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा राष्ट्रिय बन्दरगाह सुरक्षा सम्मेलन 2026लाई सम्बोधन गर्नुहुँदै श्री सोनोवालले बन्दरगाहको सुरक्षा एक साझा राष्ट्रिय जिम्मेवारी भएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत फेरि एक प्रमुख वैश्विक समुद्री शक्तिको रूपमा उदाइरहेको बताउनु भएको छ।
2: The proposed BOPS is ambitious to strengthen institutional capacity, improve regulatory oversight, and enhance coordination among all stakeholders responsible for port security. It can help ensure better preparedness and more effective implementation of sensibility to protect our network, data, and critical system.
0: सरकारले क्याबिनेट सचिवको रूपमा डाक्टर टीवी सोमनाथनको कार्यकाल अझ 1 वर्षको लागि बढाएको छ। नियुक्ति सम्बन्धी मन्त्रीमण्डल समितिले हिजो यसलाई स्वीकृति गरेको थियो। डाक्टर सोमनाथनको कार्यकाल यही महिनाको 30 तारिक समाप्त भइरहेको छ। समितिले गृह सचिव गोविन्द मोहनको कार्यकाल थप 1 वर्षको लागि बढाएको छ। भारतीय रेलवेले मोडेल रियायत सम्झौता एमसिएमा संशोधन गर्न स्वीकृत गरेको छ, जसले अपरेटरहरूलाई भारतीय रेलवे नेटवर्कमा कन्टेनर ट्रेन सञ्चालन गर्न अनुमति दिएको छ। रेल मन्त्रालयले जानकारी दिँदै भनेको छ, कन्टेनर ट्रेन अपरेटरहरू सिटिओलाई एक अखिल भारतीय लाइसेन्स अन्तर्गत भारतीय रेलवे नेटवर्कका सबै मार्गहरूमा कन्टेनर ट्रेन चलाउन अनुमति दिनेछ, जसको लागि 25 करोड रुपियाँ सम्मान पञ्जीकरण शुल्क लिनेछ। सरकारले विभिन्न मार्ग श्रेणीका लागि छुट्टा छुट्टै अनुमति र शुल्कको पुरानो प्रणाली हटाएको छ। सर्वोच्च न्यायालयले याचिकाकर्ताहरूलाई केन्द्र सरकारको हलफनामाको जवाब दाखिल गर्न भनेको छ, जसमा निट स्नातक परीक्षालाई पेपर आधारित परीक्षाबाट कम्प्युटर आधारित परीक्षामा रूपान्तरण गर्ने विषयमा सक्रियतापूर्वक विचार भइरहेको छ। मौसम विभागले उत्तराखण्ड झारखण्ड गाङ्गेय पश्चिम बंगाल उडिसा मध्य महाराष्ट्र कोंकण र गोवामा भारी वर्षाको चेतावनी जारी गरेको छ यसै गरी हरियाणा चण्डीगढ बिहार छत्तीसगढ राजस्थान हिमाचल प्रदेश झारखण्ड मध्यप्रदेश उत्तर प्रदेश उत्तर पूर्वी भारतका केही भागहरू र अण्डमान निकोबार द्वीपहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ अन्त्यमा मुख्य समाचार प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा नेटफ्लिक्सका उपमुख्य कार्यकारी अधिकारी टेट सेरेन्डोसँग भेट गर्नुभयो प्रधानमन्त्री श्री मोदीले भारतमा कथा बन्ने समृद्ध परम्परा र सृजनात्मक प्रतिभाको प्रचुर सम्भावना रहेको बताउनु भएको छ रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा प्रादेशिक सेनामा केन्द्रित रक्षा मन्त्रालयको संसदीय सल्लाहकार समितिको बैठकको अध्यक्षता गर्नुभयो केन्द्रीय नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले प्रधानमन्त्री सूर्य घर मुफ्त बिजुली योजनाले देशका 50 लाख लाभार्थीहरूको संख्या पार गरेको बताउनु भएको छ अनि बन्दरगाह जहाजरानी एवं जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले बन्दरगाह सुरक्षा माहौलमा द्रुत रूपमा परिवर्तन भइरहेको बताउनु भएको छ यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो

श्रोतागण नमस्कार, अब सुन्नुहोस् समसामयिक समीक्षा। विषय छ बलियो नेतृत्व र मार्गदर्शनमा 36 देशहरूबाट ल्याइए 274 भगौडा अपराधीहरू। आलेख हो आकाशवाणी विदेश सेवा डेस्कको, अनुवाद अनि वाचन अशोक चौरसियाको। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व र केन्द्रीय गृहमन्त्री अमित शाहको निर्देशनमा भारतले 2019 36 देशहरूबाट 274 जना भगौडा अपराधीहरूलाई फिर्ता ल्याइसकेको छ। फरारहरू विरुद्धको कारवाहीलाई बलियो बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले 2018 फरार आर्थिक अपराधी कानून ल्याउनु भएको थियो। गृहमन्त्री अमित शाहको मार्गदर्शनमा भारतले फरारहरू विरुद्ध एकीकृत गुप्तचर आधारित र प्रविधि सञ्चालित मोडल विकसित गरेको छ, जसले गर्दा 2014 भन्दा पहिले देशको सुबुर्तगी ढाँचा पुरानो भइसकेको थियो र भारतसँग केवल 37 देशहरूसँग सुपुर्दगी सन्धि थियो। आर्थिक फरारसँग व्यवहार गर्न वा उनीहरूको सम्पत्ति जपत गर्न कुनै समर्पित कानून पनि थिएन। विगतका सरकारहरूमा फरारहरूलाई फिर्ता ल्याउन राजनीतिक इच्छा शक्तिको अभाव थियो। मोदी सरकारले फरारहरूको सुबुर्तकीलाई राष्ट्रिय प्राथमिकता बनाएको छ। बलियो नेतृत्वले विश्वव्यापी पहुँच, बलियो समन्वय र स्मार्ट कूटनीति मार्फत फरार विरुद्ध 3-स्तरीय रणनीतिमाथि जोड दिएको छ। श्री शाहले फरार अपराधीहरूको मुद्दालाई देशको सार्वभौम सत्ता, आर्थिक स्थिरता, कानून व्यवस्था र राष्ट्रिय सुरक्षासँग आन्तरिक रूपमा जोडिएको बताउनु भएको छ। मोदी सरकारले 2019 एनआईए संशोधन कानून र युएपीए संशोधन कानून लागू गर्यो। 2020 फरार अपराधीहरूलाई भारत फिर्ता ल्याउने प्रक्रियालाई मिशन मोडमा अगाडि बढाइयो। 2024 मोदी सरकारले फरार अपराधीहरूसँग सम्बन्धित विशेष प्रावधानहरू समावेश गर्दै 3 नयाँ फौजदारी कानूनहरू लागू गर्यो। पहिलो पटक भारतीय नागरिक सुरक्षा संहिता बीएनएसएस को धारा 355 र 356 अनुपस्थितिमा मुद्दा चलाउने व्यवस्था गरेको छ, जसले गर्दा सम्पूर्ण न्यायिक प्रक्रिया अभियोजनदेखि मुद्दा चलाउनेसम्म फरार अभियुक्तको अनुपस्थितिमा पनि पूरा गर्न सकिन्छ। 2022 भारतले 90 इन्टरपोल महासभाको आयोजना गरेको थियो, जहाँ श्री शाहले विश्वव्यापी पुलिसको 3 स्तम्भहरू कम्युनिकेसन, कोलाबोरेसन र कोअपरेसन अर्थात् सञ्चार, सहयोग र महत्वमाथि जोड दिएको थियो। भारत र विश्वव्यापी कानून प्रवर्तन एजेन्सीहरूबीच समन्वय, सम्पर्क र सूचना आदान प्रदानलाई सुदृढ पार्न गृहमन्त्रीले जनवरी 2025 भारत पोलको सुरुवात गर्नुभएको थियो। भारत पोलले सीबीआई, राज्य पुलिस मुख्यालय, इन्टरपोल सम्पर्क अधिकारी, आईएलओहरू मार्फत र जिल्ला पुलिस मुख्यालयलाई एउटै प्लेटफर्ममा एकीकृत गरेर व्यापक सूचना पूर्वाधार सृजना गरेको छ। यस पहल अन्तर्गत राज्य र केन्द्रीय एजेन्सीहरूले 1400 भन्दा बढी एकाईहरूलाई पोर्टल मार्फत जोडेका छन्, जसले सूचनाको निर्बाध प्रवाह सुनिश्चित गरेको छ। फलस्वरूप सीबीआई र अन्य कानून प्रवर्तन एजेन्सीहरूबीच सूचना आदान प्रदानका लागि प्रतिक्रिया समय उल्लेखनीय रूपमा घटेको छ। मोदी सरकारले मनी लन्ड्रिङ रोकथाम कानूनलाई अझ कडाईका साथ लागू गरेको छ।

पीएमएलए को कडाईका साथ लागू गरे पश्चात मोदी सरकारले 2019 देखि 2026 सम्म फरार अपराधीहरूको 17,874 करोड रुपियाँ बराबरको सम्पत्ति पनि जफत गरेको छ। सूचनाको द्रुत आदान प्रदानलाई सहज बनाउन सीबीआईले प्रत्येक राज्यका साथै सबै केन्द्रीय अनुसन्धान एजेन्सीहरूमा इन्टरपोल सम्पर्क अधिकारीहरू पनि तोकेको छ, जसले फरार अनुसन्धानमा समन्वय र अन्तर्राष्ट्रिय सहयोगलाई उल्लेखनीय रूपमा बढाएको छ। फरार अपराधीहरूलाई भारत फिर्ता ल्याउन प्राप्त सफलता संयोगको परिणाम होइन, बरु विश्वसनीय पूर्ण कानूनी तयारी, निरन्तर कूटनीतिक दृढता र निरन्तर अनुगमनको परिणाम हो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउनेछौ, सुनाउनेछौ विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू। ता कार्यक्रमलाई आरम्भ गर्दै प्रथम राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेरी चलचित्र हकिकतबाट। हरिहरन अनि अल्का याग्निकको युगल आवाजमा जहाँ शब्द नव आर्जुको रहेको छ भने सङ्गीत दिलीप सेन अनि समीर सेनको।

कार्यक्रमलाई निरन्तरता दिँदै अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु। चलचित्र पार्टनरबाट वजिद लाभ जजुवा अनि स्नेह पन्तको समूह स्वरमा, जहाँ सङ्गीत रहेको छ साजिद वजिदको अनि शब्द रचना रहेको छ सबिर अहमदको। त स्वीकार्नुहोस् यो अघिल्लो साङ्गीतिक कोसेली चलचित्र पार्टनरबाट।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध हिन्दी चलचित्रका गीतहरू उद्घोषिका म सरुको साथमा। अब कार्यक्रमको अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु चलचित्र जब प्यार किसी से होता हैबाट लता मङ्गेशकरिणी कुमार सानुको युगल आवाजमा यो प्रस्तुति, जहाँ सङ्गीत रहेको छ जतिन ललितको अनि शब्द रहेको छ आनन्द बक्सीको।

0: हिन्दी गीतहरूको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। केन्द्रीय मन्त्री जेपी नड्डाले असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मासँगै शिवसागर जिल्लाको नाजिरा निर्वाचन क्षेत्रको बाढ प्रभावित नेपाली खुट्टी क्षेत्रको भ्रमण गर्नुभएको छ। दुवै नेताहरूले ट्र्याक्टर मार्फत प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुहुँदै क्षतिको आकलन गर्नुभएको छ। मुख्यमन्त्री श्री शर्माले केन्द्रीय मन्त्री श्री नड्डाले व्यक्तिगत रूपमा बाढ प्रभावितहरूको नजिकबाट पीडा देखेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, केन्द्रीय मन्त्री श्री नड्डाले परिस्थितिलाई प्रत्यक्ष रूपमा हेर्नुभएको र यस विषयमा उहाँले प्रधानमन्त्री समक्ष जानकारी गराई प्रभावितहरूलाई सहयोग प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। असममा हाल जनगणना भइरहेको बेला एक्सम जाइता जाबाका अध्यक्ष डाक्टर वसन्त कुमार गोस्वामीले राज्यका जनतालाई जनगणना अधिकारीहरूलाई पूर्ण सहयोग गर्न अपिल गर्नुभएको छ। एक प्रेस नोटमा डाक्टर गोस्वामीले बाढ प्रभावित मानिसहरू जनगणनाबाट वञ्चित नहोस् भनेर गणना तालिकामा विशेष व्यवस्था गर्न राज्य सरकारलाई आग्रह गर्नुभएको छ। एक्सम जाइता जाबा अध्यक्षले असममा बसोबास गर्ने विभिन्न समुदायका सदस्यहरू जसको शिक्षा वा सञ्चारको माध्यम असमिया रहेको बताउनुहुँदै गणकहरूले गणनाको समयमा असमिया भाषालाई उनीहरूको मातृभाषा वा बोलीको साथ सञ्चारको मुख्य भाषाको रूपमा रेकर्ड गरून् भन्ने अपिल गरेका छन्। असमका हस्तकला वस्त्र एवं रेशम मन्त्री विश्वजित दैमारीले डिब्रुगढको एएसटिसी बस टर्मिनल नजिकै चौकी डिङ्गीमा नवनिर्मित हस्तकला व्यापारी केन्द्रको उद्घाटन गर्नुभयो। उत्तर पूर्वी परिषद र असम सरकारको आर्थिक सहयोगमा 991.70 लाख रुपियाँको लागतमा निर्माण गरिएको यस केन्द्रको उद्देश्य परम्परागत हतकर्घा उत्पादनहरूको लागि बजारको अवसरलाई सुदृढ पार्नु र स्थानीय बुनकरहरूलाई सशक्त बनाउनु रहेको छ। असम सरकारले गुवाहाटीमा शङ्करदेव कला क्षेत्रको परिसरमा रहेको श्री श्री दामोदर देव अन्तर्राष्ट्रिय सभागार पञ्जबारीमा केन्द्रीय रूपमा लोक कल्याण दिवस 2026 पालन गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रदेशका शिक्षा मन्त्री डाक्टर रनोज पेगु उपस्थित हुनुहुन्थ्यो। शिक्षा मन्त्री डाक्टर पेगुले यस अवसरमा राज्य सरकारका धेरै अधिकारीहरूको उपस्थितिमा सरकारी अधिकारीहरूलाई कर्मश्री पुरस्कार तथा लोकसेवा पुरस्कार प्रदान गर्नुभयो। प्रख्यात असमिया अभिनेत्री मलाया गोस्वामीलाई असम जातीयतावादी युवा छात्र परिषदको नलबाडी जिल्ला समितिद्वारा स्थापित 2026 लाइफटाइम अचिभमेन्ट अवार्डका लागि चयन गरिएको छ। यो पुरस्कार एजेवाइसिपी नलबाडी जिल्ला समितिको आयोजनामा असम बाल नाटक प्रतियोगिताको 8 संस्करणमा प्रदान गरिनेछ। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले युवा पुस्तालाई सन् 2014 भारतको बुनियादी ढाँचा विकासलाई ध्यान दिन आग्रह गर्नुभएको छ। उहाँले दावी गर्दै भन्नुभएको छ, भाजपा नेतृत्वको सरकारले विगत 12 वर्षमा देशको 60-70% भन्दा अधिक आधुनिक बुनियादी ढाँचा निर्माण गरेको छ। मुख्यमन्त्री श्री खाण्डुले देशको बाँकी 30-40% बुनियादी ढाँचा विकासको लगभग 6 दशकमा काङ्ग्रेस नेतृत्वको सरकारको नेतृत्वमा निर्माण गरिएको बताउनु भएको छ। ढाँचा विकासको आँकडा साझा गर्दै उहाँले सन् 2014 देशले 2,843 किलोमिटर लामो डेडिकेटेड फ्रेट कोरिडोर पूरा गरेको र सोही अवधिमा 99.8% मान्यता प्राप्त स्टार्टअपहरू देखा परेको बताउनु भएको छ। भारतीय जनता पार्टीले आधिकारिक रूपमा अगरतला नगर निगम सहित 20 नगर निकायहरूको चुनाव र टिटिएएडिसी क्षेत्रका 587 गाउँ समितिहरूको लामो समयदेखि थाँतीमा रहेको चुनावको तयारी सुरु गरेको छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर माणिक शाहको नेतृत्वमा पार्टीको कोर कमिटीका सबै सदस्यहरू पार्टीको केन्द्रीय नेतृत्वले बोलाएको बैठकमा भाग लिन मङ्गलबार दिल्ली प्रस्थान गरेका छन्। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन सिंहले भारत तिब्बत सीमा पुलिस आइटिबिपीका महानिरीक्षक क्ले खोङसाईसँग महत्त्वपूर्ण बैठक गर्नुहुँदै आन्तरिक सुरक्षा, कानुन प्रवर्धन र नागरिक सैन्य नागरिक कार्य कार्यक्रमसँग सम्बन्धित मुद्दाहरूमाथि विशेष चर्चा गर्नुभएको छ। मुख्यमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीले नागरिक सचिवालयमा भएको बैठकमा आइटिबिपीका महानिरीक्षकले मुख्यमन्त्री समक्ष कानुन व्यवस्था कायम गर्न, आन्तरिक सुरक्षालाई सुदृढ पार्न र स्थानीय समुदायलाई सहयोग गर्न नागरिक कार्यक्रम लागू गर्न बलले गरिरहेको पहलको बारेमा जानकारी गरेको बताएका छन्। भारतीय जनता पार्टी सहितको मेघालय जनतान्त्रिक गठबन्धन एमडीए सरकारको एक प्रमुख घटक युनाइटेड डेमोक्रेटिक पार्टी युडिपीले केन्द्रलाई प्रस्ताव

विदेशी योगदान विनिमयन संशोधन ऐन 2026 र सँगैको एफसिआरए संशोधन नियमका धेरै प्रावधानहरूमा पुनर्विचार गर्न आग्रह गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। गीत संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो हाम्रो भावना, संस्कृति र जीवनका अनुभूतिहरूलाई स्वर दिने एउटा सुन्दर कला पनि हो। आजको गीत संगीत कार्यक्रममा हामी लिएर आएका छौँ विविध कलाकारहरूको सुमधुर स्वरमा सजिएका लोक तथा आधुनिक गीतहरू। कहिले लोक भाकाको मिठासमा गाउँघरको सम्झना गराउला त कहिले आधुनिक सङ्गीतका मधुर धुनसँगै मनका भावनाहरूमा रमाउला। त्यसैले श्रोता आफ्ना सम्पूर्ण व्यस्ततालाई केही क्षण थाती राख्दै हामीसँगै सुर र तालको यो मधुर यात्रामा सहभागी हुनुहोस्। अनि आनन्द लिनुहोस् कार्यक्रम गीत संगीतको यो प्रथम साङ्गीतिक कोशीलीको किरण थापाको स्वरमा र जहाँ संगीत रहेको छ प्रणय गुरुङको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत सङ्गीत र कार्यक्रमको यो अघिल्लो प्रस्तुति रहेको छ प्रणय गुरुङको स्वरमा जहाँ शब्द रचना एलबी थापाको रहेको छ भने सङ्गीत गायक स्वयंको।

श्रोता, जीवन साँच्चै दुई दिनको चौतारी जस्तै हो। आजको खुशी, आजको मुस्कान र आजका पलहरू नै हाम्रो वास्तविक सम्पत्ति हुन्, किनकि भोलिले के ल्याउँछ त्यो कसैलाई थाहा हुँदैन। यही जीवन दर्शनलाई सरल तर मार्मिक शब्द र मधुर सङ्गीतमा समेटिएको एउटा सुन्दर गीत अब तपाईँहरू समक्ष प्रस्तुत गर्दैछौँ। मनन गर्दै, अनुभूति गर्दै सुनाउ यो अघिल्लो साङ्गीतिक कोसेली। उदय सोताङको स्वरमा जहाँ शब्द रचना रहेको छ, गणेश थापा मङ्गरको अनि सङ्गीत रहेको छ गायक स्वयंको।

नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँसुका

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत सङ्गीत र कार्यक्रम गीत सङ्गीतको अघिल्लो प्रस्तुतिमा नेपाली लोकजीवनको सुगन्ध बोकेको एक सुन्दर लोकगीत गाउँघरको माटो संस्कृति र परम्पराको मिठास समेटिएको यो गीतले तपाईँको मन अवश्य छुनेछ। त आउनुहोस् सुनौ यो सुन्दर लोकगीत सुचिता खातीको स्वरमा, जहाँ शब्द सङ्कलन रहेको छ कालो सिंह रन पहिलीको अनि सङ्गीत महेश्वर लामाको।

0: कार्यक्रम गीत संगीतको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। संसदका दुवै सदनको कार्यवाही विभिन्न मुद्दामा विपक्षको हो हल्लाका कारण बाधित। लोकसभाको कार्यवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। बम्बे उच्च न्यायालयले 2013 यौन उत्पीडन मामिलामा तहलकाका पूर्व सम्पादक तरुण तेजपाललाई दोषी ठहर गरेको छ। अमरनाथ यात्रा सुरक्षा कारणहरूले गर्दा एक दिनको स्थगितपछि फेरि सुरु भएको छ। आज उत्तराखण्ड, झारखण्ड, ओडिसा, मध्य महाराष्ट्र, कोंकण र गोवामा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरिएको छ। भारतीय हकीले 30 अगस्तदेखि चीनको मोकीमा हुने एएचएफ जुनियर एसिया कप 2026 लागि 18 सदस्यीय जुनियर महिला टीमको घोषणा गरेको छ र भारतीय भालाफेक खेलाडी आशिष यादव र टी धरनीधरनका साथ डिस्कस थ्रो खेलाडी अमानत कम्बोज वर्ल्ड एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपको फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। संसदका दुवै सदनको कार्यवाही नीट मामिलामा विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पुलिसको कथित कार्यवाही लगायत विभिन्न मुद्दाहरूमा विपक्षहरूले गरेको हो हल्लाका कारण आज पनि धेरैपल्ट बाधित रह्यो। लोकसभाको कार्यवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान सदनको बैठक शुरू हुँदा लोकसभाले हिरोशिमा र नागासाकीमा परमाणु हमलाका पीड़ितहरूलाई श्रद्धाञ्जली अर्पण गर्यो। लोकसभाका अध्यक्ष ओम बिरलाले भन्नुभयो, जापानको हिरोशिमा र नागासाकीमा भएको दुखद परमाणु हमलाको आज 81 वर्ष पूरा भएको छ। सदनमा परमाणु हमलाका पीड़ितहरूको स्मरणमा मौन पनि राखियो।
2: आज से 81 वर्ष पूर्व जापान के हिरोशिमा और नागासाकी शहर पर क्रमश 6 और 9 अगस्त 1945 को परमाणु बम गिराए गए थे। इस अभूतपूर्व त्रासदी में लाखों निर्दोष लोगों ने अपने प्राण गवाए तथा असंख्य लोग गंभीर रूप से प्रभावित हुए। ये सभा विश्व को सामूहिक विनाश के हथियारों से मुक्त करने के लिए अपनी प्रतिबद्धता पुनः दोहराती है।
1: पछि श्री बिरलाले प्रश्नकाल शुरू गर्ने प्रयास गर्नुभयो, तर विपक्षी सदस्यहरूले विद्यार्थीहरूको विरोधको क्रममा कथित पुलिस कार्यवाहीको मुद्दा उठाए। विपक्षी सदस्यहरूले यस विषयमा गृहमन्त्री अमित शाहको बयानको माग गरिरहेका थिए। अध्यक्षले प्रश्नकाल कार्यवाहीको एक महत्वपूर्ण भाग हो जसले प्रत्येक सदस्यलाई मुद्दा उठाउने अवसर प्रदान गर्दछ भन्नुभयो। राज्यसभामा पनि यस्तै स्थिति देखियो। नीट मुद्दामा विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाही सहित विभिन्न मुद्दाहरूमा विपक्षको होहल्लाका कारण सदनको कार्यवाही दिउँसो 3 बजेर 15 मिनटसम्मका लागि स्थगित गरियो। यसअघि राज्यसभाका सभापति सीपी राधाकृष्णनले विपक्षको होहल्लाका बीचमा प्रश्नकाल समय चलाउनुभयो। पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले पर्वतीय र सीमावर्ती पर्यटन पूर्वाधारसित सम्बन्धित प्रश्नको जवाफ दिँदै भन्नुभयो, केन्द्रले राज्यहरूलाई प्रमुख साहसिक पर्यटन स्थलहरू स्वास्थ्य र सुरक्षा व्यवस्था बलियो बनाउन सल्लाह दिएको छ। विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले न्यायालयहरूमा स्वीकृत पद र रिक्त पदहरू सम्बन्धी प्रश्नको जवाफ दिनुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजूले भन्नुभयो, विपक्षको प्रत्येक सदस्यले मर्यादा बनाइराख्नुपर्छ र प्रासंगिक विषयहरूमा बोल्ने अपेक्षा गरिनुपर्छ। विपक्षको हो हल्लाका कारण सभापतिले सदनको कार्यवाही दिउँसो 3 बजेसम्मका लागि स्थगित गर्नुभएको थियो।
3: जब काउंसिल की बैठक चल रही हो, कोई भी इस प्रकार की अव्यवस्था, शोरगुल या किसी अन्य तरीके से इस अव्यवस्थित तरीके से बोलते समय किसी अन्य सदस्य के बीच में बाधा नहीं डालेगा।
1: झारखण्डमा जेपीएससी र जेएसएससी परीक्षामा भएको कथित अनियमितता विरूद्ध विद्यार्थीहरूले गरेको आन्दोलन आज 13 दिनमा प्रवेश गरेको छ। राँचीको जयपाल सिंह मुण्डा स्टेडियममा आफ्ना मागहरूलाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शन जारी छ। यसैबीच मनसून सत्रको पहिलो दिन झारखण्ड विधानसभाभित्र र बाहिर यस मुद्दालाई लिएर निकै हंगामा मचिएको थियो।

0: झारखंड विधानसभा सत्र के पहले दिन भाजपा और एनडीए विधायकों ने जेपीएससी परीक्षा विवाद को लेकर परिसर में जोरदार प्रदर्शन किया। मुख्य सचेतक नवीन जायसवाल ने मुख्यमंत्री के इस्तीफे और सीबीआई जांच की मांग की। वहीं मंत्री चंद्रा निंदा ने कहा कि इस मामले में सत्ता या विपक्ष नहीं बल्कि परीक्षा माफिया असली दोषी है। इस बीच मामले की जाँच कर रही सीआईडी ने रांची और लखनऊ से 5 और आरोपियों को गिरफ्तार किया है, जिसमें टीडीपीएल कंपनी का अकाउंटेंट भी शामिल है। मामले में अब तक कुल 19 गिरफ्तारियां हो चुकी हैं। मुख्यमंत्री हेमंत सोरेन ने भी बिना किसी भेदभाव के निष्पक्ष जांच के आदेश दिए हैं। विवाद को सुलझाने के लिए सरकार की 4 मंत्रियों वाली उच्च स्तरीय कमेटी आज छात्रों के साथ वार्ता कर सकती है। आकाशवाणी समाचार के लिए रांची से मैं महविश रहमान।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। बम्बे उच्च न्यायालयले तहलकाका पूर्व सम्पादक तरुण तेजपाललाई 2013 आफ्नी कनिष्ठ सहकर्मीको यौन उत्पीडन मामिलामा दोषी ठहर गरेको छ। न्यायालयको गोवा बेन्चका न्यायाधीश नीला गोखले र अमित जमसन्दरकरको खण्डपीठले तेजपाललाई भारतीय दण्ड संहिताका धाराहरू अन्तर्गत दोषी ठहर गरेको छ, जुन विश्वास अधिकारको पदमा रहँदा दुष्कर्म, यौन उत्पीडन र कुनै महिलालाई निर्वस्त्र गर्ने मनसायसित सम्बन्धित छ। यो मामिला तेजपालकी एक कनिष्ठ सहकर्मीले लगाएको आरोपसित सम्बन्धित छ, जसले नोभेम्बर 2013 गोवामा भएको थिङ्क फेस्ट कार्यक्रमको क्रममा होटलको लिफ्टभित्र यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। 2021 तल्लो अदालतले उनलाई बरी गरेपछि गोवा सरकारले उच्च अदालतमा फैसलालाई चुनौती दिएको थियो। सर्वोच्च न्यायालयले याचिकाकर्ताहरूलाई केन्द्र सरकारको हलफनामाको जवाफ पेश गर्न भनेको छ, जसमा भनिएको छ कि नीट स्नातक परीक्षालाई पेपर आधारित परीक्षाबाट कम्प्युटर आधारित परीक्षामा रूपान्तरण गर्ने सक्रिय विचाराधीन छ। याचिकाकर्ताहरूमा डाक्टर्स एसोसिएसन पनि सामेल छ। न्यायमूर्ति पीएस नरसिम्हा र आलोक आराध्यको पीठले अर्को सुनवाई 19 अगस्तमा निर्धारित गरेको छ। जम्मू कश्मीरमा श्री अमरनाथजी यात्रा सुचारू रूपमा जारी छ। यस वर्ष अहिलेसम्म देशभरिबाट लाखौं श्रद्धालुहरूले पवित्र गुफा मन्दिरमा दर्शन गरिसकेका छन्। 3 जुलाईबाट शुरू भएको यस यात्रामा हरेक दिन हजारौं श्रद्धालु कडा सुरक्षा व्यवस्थाका बीच बाबा बर्फानीको दर्शन गर्न पुगिरहेका छन्। मौसम विभागले आज उत्तराखण्ड, झारखण्ड, पश्चिम बंगाल, ओडिशा, मध्यप्रदेश, मध्य महाराष्ट्र, कोंकण र गोवामा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। यसबाहेक भोलिसम्म बिहार, छत्तीसगढ, राजस्थान, हिमाचल प्रदेश, मध्यप्रदेश, उत्तर प्रदेश, पूर्वोत्तर भारतका केही भागहरू र अण्डमान र निकोबार द्वीप समूहमा पनि भारी वर्षा हुने सम्भावना छ। केरलमका 3 जिल्लामा अत्यधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। राज्यका धेरै भागहरूमा लगातार वर्षा भइरहेकोले प्रशासनले मानिसहरूलाई सतर्क रहन अपील गरेको छ। उडिसामा बाढीको स्थितिमा लगातार सुधार हुँदै गइरहेको छ। महानदी सहित सबै प्रमुख नदीहरूको जलस्तर घटेको छ, यद्यपि भारी वर्षाले भुवनेश्वरका धेरै क्षेत्रहरूमा पानी जमेको छ। अमेरिकामा विश्व एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपमा भारतीय भालाफेक खेलाड़ी आशिष यादव र टी धरणीधरले अन्तिम चरणमा स्थान बनाएका छन्। डिस्कस थ्रो खेलाड़ी अमानत कम्बोज पनि फाइनल राउण्डमा पुगेका छन्। आशिषले पुरूषहरूको समूह एमा उत्कृष्ट प्रदर्शन गर्दै 69.87 मिटर थ्रोका साथ शीर्ष स्थान हासिल गरे। टी धरणीधर पनि फाइनलमा पुगेका छन्। भारतीय हकीले 30 अगस्तदेखि 13 सेप्टेम्बरसम्म चीनमा आयोजना हुने एएचएफ जुनियर एसिया कप 2026 लागि 18 सदस्यीय जुनियर महिला टीमको घोषणा गरेको छ। टीममा 2 खेलाड़ीलाई वैकल्पिक खेलाड़ीको रूपमा राखिएको छ। जापानको हिरोसिमामा आज परमाणु बम विस्फोट भएको वार्षिक उत्सव हो। सन् 1945 भएको त्यस घटनामा 140,000 मानिसहरू मारिएका थिए। आज बिहान घटनास्थलमा पीस मेमोरियल पार्कमा एक क्षण मौन धारण गरियो। यस अवसरमा आयोजित कार्यक्रममा सहभागी नेताहरूले परमाणु हतियार उन्मूलनको लागि अपील गरे। जापानका हिरोसिमा र नागासाकी सहरहरूमा परमाणु बम विस्फोट भएपछि दोस्रो विश्वयुद्ध समाप्त समाप्त भएको थियो। उत्तर प्रदेशमा बहुजन समाज पार्टीका विधायक उमाशंकर सिंहको लामो समयदेखि बिरामी परेपछि हिजो राति निधन भयो। उहाँ बलिया जिल्लाको रसरा विधानसभा सीटबाट एकमात्र विधायक हुनुहुन्थ्यो। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। संसदका दुवै सदनको कार्यवाही विभिन्न मुद्दामा विपक्षको होहल्लाका कारण बाधित। लोकसभाको कार्यवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। बम्बे उच्च न्यायालयले 2013 यौन उत्पीडन मामिलामा तहलकाका पूर्व सम्पादक तरुण तेजपाललाई दोषी ठहर गरेको छ र अमरनाथ यात्रा सुरक्षा कारणहरूले गर्दा एक दिनको स्थगितपछि फेरि सुरु भएको छ। यसका साथै समाचार पूरा भयो।
2: समाचारको प्रस्तुतिपछि अब प्रस्तुत छ देशभक्ति गीत।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर एप र प्रसार भारतीको ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। तब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार सम्पूर्ण श्रोतालाई यो साप्ताहिक कार्यक्रम नारी प्रगतिमा त प्रत्येक सप्ताह हामीले हजुर समक्ष यो कार्यक्रम मार्फत विविध विषयहरू पस्किँदै आइरहेका छौँ त आज पनि यसै क्रमलाई जारी राख्दै अहिले जुन स्तनपान सप्ताह 1 अगस्तदेखि 7 अगस्तसम्म चलिरहेको छ यसै अन्तर्गत हामी स्तनपान र शिशुको रोग प्रतिरोधक क्षमतामाथि जानकारी प्रस्तुत गर्नेछौँ जुन जानकारी प्रस्तुत गर्नार्थ आज मसित हुनुहुन्छ सदर अस्पताल सङ्घ 1 अनुभवी परिचालिका समिला थापा प्रधानज्यू त आजको विषयमाथि हजुरले केही भन्नु अघि म पनि यस विषयमा दुई कुरा राख्न चाहन्छु भनिन्छ नि आमाको दुधमा जीवनरोधी अनि विषाणुरोधी तत्व पाइने गर्छ त्यसैले गर्दा आमाको दुध पिउने नानीहरूमा ज्वरो सर्दी झाड पखाला जस्ता समस्याहरू हतपत हुने गर्दैन त्यसैले पनि विशेषज्ञहरूले बाहिरको दुध भन्दा आमाको दुध दिने सल्लाह दिने गर्छ आमाको दुधले नानीको शरीरमा रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ रोग प्रतिरोधक क्षमता बढ्नु भनेको नै नानी रोगमुक्त हुनु हो त श्रोता आज यसै सन्दर्भमा हामी तपाईँहरू समक्ष जानकारी प्रस्तुत गरिरहेछौ त आउनु सुनौ परिचालिका समिला थापा प्रधानज्यूसित त यहाँलाई स्वागत जनाउ नमस्कार समिलाज्यू
1: नमस्कार विनिताज्यू
0: त जुन अहिले स्तनपान सप्ताह चलिरहेको छ होइन 1 देखि 7 अगस्तसम्म त यस अन्तर्गत हामीले प्रस्तुत गर्न लागिरहेका छौँ स्तनपान र शिशुको रोग प्रतिरोधक क्षमतामाथि होइन तपाईँ यसमा के भन्न चाहनुहुन्छ त प्रथममा
1: विश्व स्तनपान सप्ताह है प्रत्येक वर्ष हाम्रो अङ्ग्रेजी महिनाको अगस्त 1 देखि 7 सम्म विश्वभर नै मनाइने गरिन्छ है र यस सप्ताहको मेन उद्देश्य त स्तनपान अथवा ब्रेस्ट फिडिङको महत्वबारे जनचेतना फैलाउनु हो है र आमाहरूलाई स्तनपान गर्न प्रोत्साहित गर्नु तथा शिशु र आमाको स्वास्थ्यमा सुधार गर्नु हो र यो 2026 हाम्रो यो विश्व स्तनपान सप्ताहको स्लोगन रहेको छ ब्रेस्ट फिडिङ फर अ सस्टेनेबल स्टार्ट इन लाइफ स्ट्रेन्थन वाट वक्स अर्थात् आमाको दुध शिशुको जीवनको स्वास्थ्य र दिगो सुरुवात गरौँ राम्रो अभ्यासलाई अझ हामी बलियो बनाऊ
0: हजुर
1: शिशुले जन्मेको 6 महिनासम्म चाहिँ पूर्ण रूपमा चाहिँ स्तनपान गराउनु पर्ने हुन्छ है र यो चाहिँ एकदम उसको चाहिँ अधिकार हो र आफ्नो सन्तानलाई स्तनपान गराउन पनि प्रत्येक आमाको पनि अधिकार हो र शिशुको उचाइ कम हुनु है कुपोषित हुनु र सुस्वस्थ हुनु पनि स्तनपान नगराउनले महत्वपूर्ण भूमिका खेल्दछ नवजात शिशु जन्मिएको 1 घन्टाभित्रमै आमाको दुध खुवाउनु पर्नेछ है घिउ मह चिनी यस्ता खानेकुराहरू खुवाउनु हुँदैन र कोलेस्ट्रम जुन चाहिँ भन्छ अर्थात् आमाको दुधको जुन चाहिँ पहेँलो रङको दुध हुन्छ त्यसले चाहिँ शिशुलाई चाहिँ रोगबाट चाहिँ बचाउँछ साथसाथै रोगबाट लड्न सक्ने क्षमता पनि बढाउँछ र शिशुलाई आवश्यकता अनुसार 1 दिनमा 8 देखि 12 पल्टसम्म तपाईँ दिन अथवा रात स्तनपान गराउनु पर्ने हुन्छ आमाको दुधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्रा पनि हुने भएकोले कुनै विशेष अवस्था बाहेक 6 महिनासम्म पनि बच्चालाई हामी पानी पनि खुवाउनु हुँदैन र बच्चा कम्तीमा 2 वर्ष नपुगिन्जेलसम्म पनि हामी नियमित रूपमा अन्य खानाहरूको साथसाथै आमाको दुध पनि खुवाइरहनु पर्छ स्तनपान गराउँदा तनावमा दुःखी मनले है दिक्कै मान्दै रिसाउँदै अथवा नानीलाई गाली गर्दै स्तनपान गराउनु हुँदैन यसो गर्दा दुध कम आउँछ है र त्यसैले स्तनपान गराउँदा शिशुसँग कुराकानी गर्दै गीत गाउँदै है गीत सुनाउँदै मुस्कुराउँदै गरेमा शिशुमा पनि सकारात्मक संवेगको विकास हुन्छ
0: शिशुहरूको लागि स्तनपानका फाइदाहरू के के होला
1: शिशुहरूको लागि स्तनपानका फाइदाहरू के छन् भन्दाखेरि चाहिँ आमाको दुध चाहिँ शिशुको लागि चाहिँ अमृत समानै हो है र यो सधैँ एकदमै सफा सुरक्षित हुन्छ

0: यसलाई हामीले धुनु पर्दैन, यसलाई सफा गर्नु पर्दैन, हामीले यो सदैवभरि तयारी अवस्थामा नै हुन्छ, यसलाई हामी बनाउनु परेन, पकाउनु परेन है, र यो एकदमै उपयुक्त तापमानमा उपलब्ध हुन्छ। जस्तै यसको टेम्परेचर एकदमै मेन्टेन हुन्छ, यसलाई हामी तताउनु पर्दैन। जस्तै अब अरू हामीले दुध बनाउँदाखेरि तयारी गर्नु समय लाग्छ, यसलाई तताउनु खर्च हुन्छ, आगोको ग्यासको खर्च हुन्छ, तर यसलाई हामी एकदमै रेडिमेड रूपमा नै हामी पाउँछौँ। शिशुले यसलाई पचाउनु पनि एकदमै सजिलो हुन्छ, कुनै प्रकारको कठिनाइ हुँदैन पचाउनुमा है, र आमाको दुधले चाहिँ नानीहरूलाई चाहिँ विभिन्न रोगबाट पनि बचाउँछ। अन्त अर्को भन्दाखेरि चाहिँ शिशुको शारीरिक र मानसिक पनि यसले विकासमा चाहिँ एकदमै राम्रो प्रकारले यसलाई मद्दत गर्छ है, र यसले आमा र नानीको पनि सम्बन्ध एकदमै राम्रो बनाएर जान्छ है, जस्तै स्नेहपूर्ण सम्बन्ध बनाउँछ है, जसले शिशुको मानसिक शारीरिक तथा सामाजिक विकास पनि गर्नमा सहयोग गर्छ। र अर्को भयो आमाको दुधमा चाहिँ बच्चाको लागि त आवश्यकता एकदम प्रोटिन, तपाईँको भयो कार्बोहाइड्रेट, फ्याट, एकदम यो सबै पूर्ण मात्रामा आमाको दुधमा पाइन्छ। अर्को भन्दाखेरि चाहिँ आमा र बच्चा दुवैलाई चाहिँ राम्रो निन्द्रा लाग्छ, राम्रोसँगले खुसी खुसी आमाले खुवायो भने नानीले पनि खुसी खुसी खान्छ, त्यही भएर दुवैजना आमा र बच्चालाई नै दुवैजनालाई नै राम्रोसँगले निन्द्रा लाग्छ। र बच्चाको जुन चाहिँ बोल्न सक्ने क्षमता हुन्छ नि, त्यसको विकास पनि दुध अथवा स्तनपान गराउनले चाँडोभन्दा चाँडो हुन्छ।
1: हजुर, त आमाको लागि स्तनपानको फाइदाहरू के होला?
0: आमाको लागि स्तनपान गराउनाले के फाइदा हुन्छ भन्दाखेरि, जुन चाहिँ प्रसुति अवस्थामा भएको रक्तस्राव हुन्छ नि त्यो कम हो, जस्तै डेलिभरी गर्दाखेरि त्यति बेला ब्लड लस भएको हुन्छ होइन, त्यति बेला चाहिँ स्तनपान गराउनेले गर्दाखेरि त्यो पनि तपाईँको कम भएर जान्छ है, र स्तनपान गराउनाले तपाईँको जुन चाहिँ पाटेघर जस्तै गर्भाशयको समयमा फुल्लिएको हुन्छ होइन, र तपाईँले त्यो नानी हुनको बादमा त त्यसलाई त सानो हुनुमा त निकै टाइम लाग्छ नि त, त्यसले गर्दाखेरि तपाईँले स्तनपान राम्रोसँगले गराउनु भयो भने तपाईँको जुन चाहिँ पाटेघर त्यो सामान्य अवस्थामा त एकदमै छिटो फर्किनुमा पनि यसले मद्दत गर्छ। अन्त अर्को भयो आमा र शिशु बिचको जुन चाहिँ माया ममता हो त्यो अझै राम्रोसँगले बढेर जान्छ। अर्को भयो तपाईँलाई आमालाई ओभरी क्यान्सर है, डिमासियरको जुन चाहिँ क्यान्सर हुन्छ त्यो हुनदेखि बचाउँछ। अर्को भयो तपाईँको स्तन क्यान्सर, ब्रेस्ट क्यान्सर त्यो पनि हुनदेखि बचाउँछ है, र शिशुको जन्म हुने बित्तिकै आमाको दुध चुसाएर जुन चाहिँ आमालाई त्यो दुध गाड्निने समस्या हुन्छ नि त्यो पनि हुँदैन, साथसाथै दुध पनि आउनमा एकदमै सहायता गर्छ यसले गर्दाखेरि। र आमाको जुन चाहिँ तौलहरू अथवा वेटहरू वृद्धि भएको हुन्छ त्यो पनि स्तनपान गर्नाले यसले रोकथाम गर्छ। र अर्को भयो तपाईँको महिनावारी नफर्किएको अवस्थामा पनि जुन चाहिँ नानी जन्मिएको पहिलो छ महिनासम्म चाहिँ एकदमै यो प्रभावकारी रूपमा पूर्ण स्तनपान गराउन सकेको खण्डमा गर्भनिरोधकको रूपमा पनि काम गर्छ यसले।
1: स्तनपान गराउँदा सुत्केरी आमाले ध्यान दिनुपर्ने कुराहरू के होला?
0: सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकार पौष्टिक आहार खानुपर्ने हुन्छ, जस्तै हरियो परियो साग सब्जी भयो, माछा मासु, अन्डा, फलफुल, दुध इत्यादि खानुपर्ने हुन्छ। र सुत्केरी आमाले चाहिँ भारीवाला एकदमै गाह्रो काम गर्नु हुँदैन, र धुम्रपान तथा मदपान पनि एकदमै पटक्क नै गर्नु हुँदैन, र स्तनपान गराउनु अघि पछि आमाले राम्रोसँगले हात धुनुपर्छ र स्तनलाई एकदम उसले सफा सुग्घर राख्नुपर्छ। अनि आमाले सफा खकुलो लुगा लाउनु पर्छ है, जब शिशुलाई हामी स्तनपान गराउँछ त्यति बेला शिशुको गर्दन र एकदम शरीर चाहिँ एकदमै सिधा हुनुपर्छ र शरीर चाहिँ आमातर्फ फर्केको हुनुपर्छ, साथै आमासँग एकदमै टाँसिएको है, एवं र शिशुको शरीरले आमाप्रति पुरै एकदमै अडेस लागेको हुनुपर्छ, अनि शिशुको चिउरोले चाहिँ स्तन छोएको हुनुपर्छ, मुख पुरा खोलेको हुनुपर्छ होइन, यो तल्लो ओठ बाहिर फर्केको एवं स्तनको कालो भाग शिशुको मुखमा तलभन्दा माथि धेरै देखेको हुनुपर्छ। स्तनपान गराउँदा एकपट्टिको दुध पूर्ण खाली हुने गरी खुवाउनुपर्छ। फर्स्टमा चाहिँ जब खुवाउँछ है, अब कतिजनाले कस्तो गर्छ भन्दा एकपट्टि खुवायो, यता भएन, अर्को यता आउँदैन, अर्को आउँदैन, त्यस्तो प्रकारले खुवाउनु हुँदैन। अब खासमा खुवाउनु पर्दाखेरि चाहिँ जबसम्म एकपट्टिको दुध तपाईँको खाली हुँदैन तबसम्म उसलाई अर्कोपट्टिको दुध खुवाउनु हुँदैन। त्यसर्थ स्तनपान गराउँदाखेरि जबसम्म एकपट्टिको दुध पूर्ण रूपमा खाली हुँदैन तबसम्म उसले अर्कोपट्टि खुवाउनु हुँदैन। र शिशुले जति पनि अब दुध 100 त्यति नै बढी मात्रामा चाहिँ दुध चाहिँ उत्पादन हुँदै नै जान्छ है। र दुध खुवाइसकेपछि शिशुलाई हामी के गर्छौँ, यसरी काँधमा अडेस लगाएर यसरी पछाडि पिठ्यूमा यसरी मसारेर ढकार्नु लगाउँछौँ नि है। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ स्तनपान गर्ने बित्तिकै नानीले के गर्दैन, उल्टी गर्दैन त्यसले गर्दाखेरि, किनभने स्तनपान गर्दाखेरि नानीले हावा खाएको हुन्छ कोही बेला है, र त्यसले गर्दाखेरि उल्टी गर्ने समस्या हुन्छ। र यसरी हामीले पिठ्यूमा यसरी बिस्तारै मसारेर उसलाई ढकार्नु लगा

0: दिनुपर्छ। छ महिनाको बादमा चाहिँ उसलाई दुधसँग आमाको दुध सँगसँगै अरू पनि खानाहरू पनि दिनुपर्छ।
1: हजुर, त समिलाजी हामी कुरा गर्दैछौँ स्तनपान र शिशुको रोग प्रतिरोधक क्षमतामाथि, होइन?
0: हजुर बिन्ताज्यू,
1: यस जानकारीलाई केही क्षण राखेर हामी एउटा गीत सुनौँ।
0: हवस् बिन्ताज्यू।

0: श्रोताहरूले सुन्दै हुनुहुन्छ साप्ताहिक कार्यक्रम नारी प्रगति। त यस अन्तर्गत हामीले ब्रेस्ट फिडिङ अथवा स्तनपान विक एकदेखि 7 अगस्तसम्म जुन चलिरहेछ यसमाथि हामी कुराकानी गर्दैछौँ। यस कुराकानीको लागि हामीसँग उपस्थित हुनुहुन्छ परिचालिका समीर प्रधानज्यू। त यहाँलाई प्रश्न गर्न चाहन्छु समीरजी, स्तनपान गराउँदा आमाले के खाना हुँदैन जस्तो लाग्छ तपाईँलाई?
1: स्तनपान गराउँदा आमाले के खानु हुँदैन भन्दाखेरि चाहिँ एकदम कतिजना चाहिँ एकदमै अत्याधिक मात्रामा चिया कफी पिउने हुन्छ है। त्यो चिया कफी चाहिँ एकदमै बेसी मात्रामा चाहिँ पिउनु हुँदैन, किनभने चिया कफीमा चाहिँ के हुन्छ क्याफिन हुनाले गर्दाखेरि चाहिँ शिशुलाई अशान्त बनाउँछ अथवा निन्द्रामा पनि असर पार्न सक्छ। राति नसुत्ने है, नानीलाई निन्द्रा नलाग्ने त्यस्तो हुनसक्छ। त्यही कारणले गर्दाखेरि आमाले चिया कफी एकदमै अधिक मात्रामा चाहिँ पिउनु हुँदैन। र अत्याधिक पिरो भयो है, चिल्लो अथवा

0: चिप्लो खाना है अब फास्ट फुडहरू हुन्छ नि अब त्यो जङ्क फुड भन्छ त्यो अहिले अब ल्यायो पकायो खायो त्यस्तो खालके सजिलोसँगले पकाउने त्यस्तोहरू खानु भएन रेडिमेडहरू खानु भएन है यसले आमा र शिशु दुवैजनालाई नै अथवा ग्यास अथवा पेटको दुख्ने समस्याहरू पनि गराउन सक्छ है र अर्को भयो तपाईँको धुम्रपान मदिरा है यसले गर्दाखेरि दुधको एकदमै उयो उत्पादन हुनुदेखि घटाउँछ र बच्चाको दिमागतर्फमा पनि त यसले असर पार्छ
1: हजुर हुने त शिशुलाई दुध पुगेको छैन भनेर हामीले कसरी थाहा पाउन थाल्न सक्छौँ
0: शिशुलाई दुध कसरी पुगेको छैन भने हामी चाहिँ के द्वारा जान्न सक्छौँ भन्दाखेरि पहिला चाहिँ हामीले हेर्नु पऱ्यो पिसाब है र तपाईँको जन्मेको छ दिनपछि शिशुले चाहिँ 24 घन्टामा कम्ती कम्ती तपाईँको 6 भन्दा 8 पल्टसम्म चाहिँ एकदमै सफा हल्का पहेँलो रङको पिसाब गर्छ योभन्दा तपाईँले कम्ती मात्रामा 1-2 पल्टमा कम्ती गरेमा तपाईँलाई थाहा पाइहाल्छ कि नानीलाई दुध पुगेको छैन भनेर र अर्को हुन्छ तपाईँको तौलमा वृद्धि वेट गेन अब कतिजनाको नानीहरूले राम्रोसँगले तौलमा वृद्धि गर्दै जान्छ त्यसमा चाहिँ तपाईँले बुझ्नुपर्छ कि शिशुलाई चाहिँ एकदमै दुध राम्रोसँगले पुगेको छ भनेर तर यदि तौलमा तपाईँको वृद्धि भएको छैन नानीको जन्ममा जति तौल थियो त्यति नै त्योभन्दा पनि अझै कमी अथवा त्यसमा राम्रोसँगले वृद्धि भएको छैन भने तपाईँले त्यसले नै थाहा पाउनुहुन्छ कि नानीलाई दुधको एकदमै कमी भइरहेको छ भनेर र जन्मिएको सुरुमा केही दिन त 7-10 दिन त बच्चाको अब अलिकति तौल त घट्छ हो त्यो त सामान्य नै हो तर 10-14 दिनभित्रमा चाहिँ बच्चाले चाहिँ जन्मदाको तौल फेरि जति थियो उसको उयो तौल थियो त्यो चाहिँ एकदमै पर्याप्त मात्रामै उसले ओजनहरू वृद्धि गर्दै जान्छ र त्यसपछि नियमित रूपमा उसको तौल बढ्न थाल्छ र यसले नै तपाईँले बुझ्नुपर्छ कि शिशुलाई चाहिँ एकदमै दुध अहिले पुगिरहेको छ भनेर होइन दुध खाइसकेपछि बच्चा सन्तुष्ट देखिन्छ हातका मुठीहरू खुल्छन् है र सोझै 2-3 घन्टासम्म मजाले आरामले नै सुत्छ अगर उसलाई दुध पुगेको छैन भने नानीहरू के गर्छ रुन थाल्छ राम्रोसँगले सुत्दैन चिचाइ चिचाइ रुन्छ है यही लक्षणहरू चाहिँ हामी देखा पर्छ जब नानीलाई चाहिँ दुध पुगेको छैन भने
1: शिशुलाई कति समयसम्म स्तनपान गर्नु
0: पहिलो 6 महिना है एकदमै पूर्ण स्तनपान एकदम कम्प्लिट ब्रेस्ट फिडिङ भन्छौँ एक्सक्लुसिभ भन्छौँ हामी है शिशु जन्मेको पहिलो 6 महिनासम्म चाहिँ एकदमै खालि आमाको दुध मात्रै खुवाउनुपर्छ यस अवधि शिशुलाई हामी पानी अथवा अन्य प्रकार कुनै ठोस तरल पदार्थहरू केही पनि दिनु हुँदैन कतिजनाले के गर्छ नानीहरूलाई पानी खानु मन लाग्यो भने पानी दिन्छ कतिजनाले गाईको दुध तर त्यो एकदमै राम्रो होइन किनभने नानीहरूलाई 6 महिनासम्म चाहिँ खालि आमाको दुध मात्रै नै दिनु अनिवार्य छ किनभने आमाको दुधमा चाहिने पनि सम्पूर्ण पोषक तत्व पानी भयो तपाईँ है पानीको मात्रा पोषक तत्त्वहरू जति पनि छ त्यो आमाको दुधमा नै एकदमै पर्याप्त मात्रामा नै हुन्छ जन्मेको दिनदेखि 6 महिनासम्म नानीले एकदमै एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गरेपछि त्यसको बादमा 6 महिनादेखि चाहिँ 2 वर्षसम्मको बढीसम्म पनि नानीलाई फेरि तपाईँले स्तनपान गराउन सक्नुहुन्छ तर त्यसबिचमा तपाईँले केही अझै थप तपाईँको पोसिलो खाना जस्तै भयो खिचडी दाल भात फलफुल इत्यादिहरू पनि तपाईँले सुरु गर्दै कम्तीमा कम्ती 2 वर्षसम्म तपाईँले एकदमै बढाउँदै जानुपर्ने हुन्छ
1: यसको मुख्य फाइदा के हो
0: 6 महिनासम्म तपाईँले पूर्ण स्तनपानले शिशुलाई झाडा पखाला अथवा रुगा खोकी है अरू सङ्क्रामक रोगहरूबाट पनि बचाउँछ र 2 वर्षसम्म तपाईँले निरन्तर स्तनपान गराउनाले शिशुको शारीरिक र मानसिक पनि विकासमा सहयोग गर्छ र कतिवटा रोग प्रतिरोधक क्षमताहरू पनि यसले बढाउने गर्छ
1: स्तनपान किन महत्त्वपूर्ण छ त
0: स्तनपान किन महत्त्वपूर्ण छ भन्दाखेरि आमाको दुध शिशुको लागि चाहिँ एकदमै प्राकृतिकले दिएको सबैभन्दा उत्तम सुरक्षित र पौष्टिक आहार हो है यसलाई शिशुको पहिलो खोप अथवा फर्स्ट भ्याक्सिन पनि भनिने गर्छ यसले रोग प्रतिरोधक क्षमता आमाको दुधमा स्तनपान गराउनाले रोग प्रतिरोधकको क्षमता पनि यसमा हुन्छ जस्तै नानी फर्स्टको दुधको जुन चाहिँ कोलेस्ट्रम भन्छौँ हामी है र पहिलो दुध जो हुन्छ त्यसमा प्रचुर मात्रामा के हुन्छ तपाईँको एन्टिबडी हुन्छ जसले गर्दा शिशुलाई कडा सङ्क्रमण अथवा कुनै प्रकारको रोगसँग पनि सङ्घर्ष गर्न यसले सहायता गर्छ अथवा झाडा पखाला है सास प्रश्वास सम्बन्धी कुनै प्रकारको रोगहरू हुनबाट पनि बचाउँछ र अर्को तपाईँको आमाको दुधले तपाईँलाई के गर्छ पूर्ण पोषण पनि दिन्छ नानीलाई है र शिशुको शारीरिक सबैभन्दा पोषक तत्त्व चाहिँ भिटामिन र पानी आमाको दुधमा सही मात्रामा हुन्छ मानसिक तथा शारीरिक विकास है यसले पनि गराउँछ है स्तनपानले शिशुको मस्तिष्कको विकासमा पनि सहयोग पुर्याउँछ र आमा र शिशु बीच एकदमै भावनात्मक सम्बन्धहरू एकदमै बलियो बनाउन सक्छ र यसबाहेक अर्को महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि

0: चाहिँ हामी आमा जहिले पनि स्तनपान गराउन बस्छ त्यति बेला चाहिँ हामीलाई चाहिँ पारिवारिक सहयोग अथवा फ्यामिली सपोर्ट चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो. किन भन्दाखेरि चाहिँ आमालाई स्तनपान गर्ने समय चाहिँ आफ्नो परिवारको पनि सम्पूर्ण रूपमा सहयोग हुनपर्नेछ. किनभने शारीरिक मात्र होइन, होइन यसमा आमालाई शारीरिक मात्र होइन तर मानसिक रूपमा पनि उहाँलाई सहयोग दिन अति नै आवश्यक छ है. र शारीरिक रूपमा भन्नुपर्दा आमालाई सहज आसनमा जस्तै कम्फर्टेबल पोजिसनमा राखेर नानीलाई स्तनपान गराउनु भन्नुपर्छ है. र ऊ अप्ठ्यारो भएर दुध पिलायो भने नानीले पनि राम्रोसँगले दुध पिउनु सक्दैन, आमा पनि असुविधा हुन्छन्, आमालाई ढाड दुख्ने बिमारी नाना प्रकारको बिमारीहरू हुन्छ है. र तपाईँको यो शारीरिक मात्रै नभएर आमालाई मानसिक रूपमा पनि सहयोग दिनुपर्छ. र मानसिक रूप भन्नु पर्दाखेरि चाहिँ स्तनपान गराउने समय चाहिँ आमालाई एकदमै तनावमुक्त, कुनै प्रकारको चिन्ताहरू हुनु भएन आमालाई, होइन तनावहरू हुनु भएन. र यो कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो स्तनपान गर्ने समय.
1: हजुर त समिलाज्यू, हाम्रो यो जुन सप्ताह चलिरहेछ होइन, स्तनपान सप्ताह 1-7 अगस्तसम्म किन यो सप्ताह राखेको जस्तो लाग्छ तपाईँ?
0: जुन चाहिँ प्रत्येक वर्ष है हाम्रो अगस्त महिनाको 1-7 एकदमै विश्वभरि नै मनाइने गरिन्छ है. र यो सप्ताह जुन चाहिँ विश्व स्तनपान सप्ताहको मुख्य उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ स्तनपानको चाहिँ महत्त्वबारे चाहिँ एकदम जनचेतना फैलाउनु हो. अब यो किन गराइन्छ, के हो यसको महत्त्व के हो भनेर चाहिँ हामी चाहिँ जनचेतना फैलाउनु हो है. र आमाहरूलाई पनि स्तनपान गर्ने एकदम प्रोत्साहन, कति आमाहरू कस्तो हुन्छ भन्दाखेरि चाहिँ नानीहरूलाई शिशुहरूलाई उनीहरूले स्तनपान गराउनु नै मान्दैन है. र त्यसको लागि पनि प्रोत्साहन गर्नु, आमाहरूलाई प्रोत्साहन गर्नु, स्तनपान गराउनले नानीलाई मात्रै फाइदा होइन आमालाई पनि फाइदा हुन्छ भने हामी चाहिँ आमाहरूलाई प्रोत्साहित गर्नको लागि पनि यो विश्व स्तनपान सप्ताह मनाइने गरिन्छ.
1: हजुर समिलाज्यू, आजको हाम्रो यो जुन चाहिँ विषय थियो स्तनपान र शिशुको रोग प्रतिरोधक क्षमता, यो स्तनपान विक अन्तर्गत हामीले राखेको थियौँ जुन जानकारी. तपाईँले अति राम्रो जानकारी यहाँ हाम्रो श्रोता समक्ष राखिदिनु भयो. त यस्तै जानकारीहरू भविष्यमा पनि आएर राखिदिनुहुन्छ भने आशा राख्दै आजलाई हाम्रो यो साप्ताहिक कार्यक्रम नारी प्रगतिबाट बिदा लिन्छौँ. नमस्ते.
0: नमस्ते बिन्ताज्यू.

कार्यक्रम नारी प्रगतिको प्रस्तुतिपछि अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति, ज्ञान चेतना र सकारात्मक परिवर्तनको सन्देश बोकेको एक विशेष कार्यक्रम।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा।

आजको शिक्षा ज्योति कार्यक्रममा हामी विज्ञान पाठ अन्तर्गत न्यूटन्स ल अफ मोशन अर्थात् न्यूटनका गतिका नियमहरू विषयमाथि बुझ्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, हामी हिँड्दा कुद्दा, साइकल चलाउँदा वा गाडीमा यात्रा गर्दा गतिका नियमहरू निरन्तर रूपमा काम गरिरहेको हुन्छ। यी नियमहरूले वस्तु किन चल्छ, किन रोकिन्छ र त्यसको गति किन परिवर्तन हुन्छ भन्ने वैज्ञानिक कारण स्पष्ट गर्दछ। विद्यार्थी भाइ बहिनीहरू, महान वैज्ञानिक आइज्याक न्यूटनले प्रतिपादन गर्नुभएका गतिका तीन नियमहरूले भौतिक विज्ञानको आधार निर्माण गरेका छन्। यी नियमहरू आज पनि विज्ञान, इन्जिनियरिङ, अन्तरिक्ष अनुसन्धान तथा दैनिक जीवनमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। आजको कार्यक्रममा हामी न्यूटनका पहिलो, दोस्रो र तेस्रो गतिका नियम, तिनका सरल उदाहरणहरू तथा दैनिक जीवनमा तिनको प्रयोगबारे रोचक र सहज ढङ्गले जानकारी प्राप्त गर्नेछौँ र यसको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक सञ्जय प्रधानज्यू।

शिक्षा ज्योति सुनेर बसिरहनु भएका मेरा समस्त श्रोतावर्गलाई म सञ्जय प्रधान तपाईँहरूप्रति न्यानो स्वागत जनाउन चाहन्छु। मेरो प्यारो विद्यार्थी नानीहरू, आज हामीहरू भौतिक विज्ञान अर्थात् फिजिकल साइन्सको एउटा महत्त्वपूर्ण अनि चाखलाग्दो पाठ पढ्न गइरहेका छौँ, जसको शीर्षक छ न्युटनको गतिका नियम अर्थात् न्युटन्स लज अफ मोसन। मेरो विद्यार्थी नानीहरू, तिमीहरूलाई थाहा छ कि मानिसहरू विवेकी चिन्तनशील तर असन्तुष्टी हुनाले नै सधैँ नयाँ वस्तुहरूका खोजीमा व्यस्त रहन्छन्। हजारौँ वर्ष अघिदेखि नै मानिसहरू नौलो वैज्ञानिक तथ्यहरू खोजी गर्दै आएका छन्। कालान्तरमा प्रकृतिमा घटिरहने घटनाहरू विषयमा चिन्तनशील दार्शनिकहरूले नयाँ नयाँ वैज्ञानिक तथ्यहरू आविष्कार गरेर विज्ञानलाई वर्तमान रूप दिएका छन्। ती दार्शनिकहरू र वैज्ञानिकहरूले कसरी विज्ञान विषयहरूमा चिन्तन गरी नयाँ तथ्यहरू खोजी निकाले, त्यस सम्बन्धी घटेका कतिपय चाखलाग्दो घटनाहरू वर्णन गरिरहन्छन्। कुनै नौलो पदार्थको पत्तो पाए सर्वप्रथम त्यसमाथि विचारपूर्वक निरीक्षण गर्छन् अनि त्यसको आकृति, रङ, गन्ध, स्वाद, ओजन, आयतन र अरू गुणहरू ध्यानमा लिई अध्ययन गर्छन्। त्यसपछि त्यसलाई अघिबाट पूर्ण रूपले ज्ञान प्राप्त पदार्थहरूका गुणहरूको आधारमा हेर विचार औ चिन्तन गरी यो यस्तो पदार्थ हुनुपर्छ भन्ने धारणा वा परिकल्पना गर्छन्। यही धारणामा वैज्ञानिकहरूले विभिन्न स्थानमा व्यक्तिगत रूपमा वा गुटमा कतिपय उपकरणहरू प्रयोग गरी परीक्षण वा जाँच गर्छन्। यसरी परीक्षण गरी प्राप्त गरेका एकै प्रकारका परिणामहरूलाई ध्यान

जन्मली निष्कर्षमा पुग्छन्। निष्कर्षमा पुगेपछि यो यस्तो पदार्थ हो भने सिद्धान्तमा अर्थात् थ्योरीमा अडिन्छन्। त्यस सिद्धान्तको धेरैपल्ट विभिन्न अवस्थामा विभिन्न रूपले जाँच गरेर मात्र त्यस पदार्थ सम्बन्धी सत्य र सटीक ज्ञान बुझ्छन्। वैज्ञानिकहरू यसरी नै नौलो प्राकृतिक घटना विषय अध्ययन गरी यो यस प्रकारको घटना हो, यसरी अनि यस कारणले घटेको हो भन्ने धारणामा पुगी प्रायोगिक निरीक्षण र प्रशिक्षणद्वारा सिद्धान्त बनाउँछन्। सिद्धान्तको सत्यताको जाँच परीक्षणहरूद्वारा भएपछि त्यस विषयमा नियम अर्थात् ल बनाउँछन्। यसरी प्राप्त गर्न सकिने ज्ञान विज्ञान हो। निरीक्षण गर्नु, प्रायोगिक निरीक्षणद्वारा सिद्धान्तको सत्यता प्रमाणित गर्नु र निष्कर्षमा पुगी सठिक ज्ञान प्राप्त गर्नु नै वैज्ञानिक कार्यपद्धति हो। मेरो प्यारो नानीहरू, यसरी नै आज हामीहरूले हाम्रो प्रसिद्ध वैज्ञानिक न्युटनले स्थापित गरेका गतिको नियम अर्थात् न्युटन्स लज अफ मोसनको बारेमा चर्चा गर्नेछौँ। आज हामी न्युटनको गतिका नियम बुझ्न वा जान्न अघि स्थिरता र गति अर्थात् रेस्ट एन्ड मोसनको बारेमा केही कुरा गर्नेछौँ। दैनिक जीवनमा हामी धेरै वस्तुहरू गतिशील सँगसँगै स्थिर रहेको पाउँछौँ। घर, रुख, बाटो इत्यादि स्थिर वस्तु हुन् भन्ने, कुदिरहेको गाडी, उडिरहेको पंक्षी इत्यादि गतिशील वस्तु हुन्। समयको परिवर्तनसँगै वस्तुले आफ्नो स्थान परिवर्तन गरे त्यसलाई पदार्थको गति भनिन्छ, र समयको परिवर्तनसँगै वस्तुले आफ्नो स्थान परिवर्तन नगरे त्यस अवस्थालाई वस्तुको स्थिरता भनिन्छ। मेरो प्यारो छात्र छात्राहरू, यो सर्वविदितै छ अर्थात् हामीहरू सबैलाई थाहा भएकै कुरो हो कि पृथ्वी आफ्नो धुरीमा 24 घन्टामा एकपल्ट घुम्छ र 365 दिनमा सूर्यको परिक्रमा गर्दछ। त्यसो भए गतिशील पृथ्वीमा नै भएका घर, रुख आदिलाई स्थिर वस्तु भन्न सकिएला त? अन्तरिक्ष यात्रीहरूले अन्तरिक्ष यानमा चढी यस पृथ्वीदेखि टाढा गएर पृथ्वीलाई हेर्दा तिनीहरूले पृथ्वी सँगसँगै सबै घर, रुख आदि घुमिरहेका देख्दछन्। त्यसैले यस विश्वमा कुनै वस्तु पनि स्थिर छैनन् भन्दा अत्युक्ति नहोला। वास्तवमा परम स्थिरता अर्थात् एब्सोल्युट रेस्टसित हामी अपरिचित छौँ। मेरो प्यारो विद्यार्थी नानीहरू, यदि यस्तो हो भने हामी घर, रुख आदि स्थिर छन् भने किन भन्छौँ त? यो कस्तो प्रकारको स्थिरता हो? साधारणत आफ्नो वरिपरिका वस्तुहरूको सापेक्ष कुनै पदार्थले आफ्नो स्थान परिवर्तन नगरे हामी त्यसलाई स्थिर वस्तु भन्छौँ भने, आफ्नो वरिपरिका वस्तुहरू सापेक्ष कुनै पदार्थले आफ्नो स्थान परिवर्तन गरे हामी त्यसलाई गतिशील वस्तु भन्छौँ। जब हामी कुनै वस्तु स्थिर छ वा गतिशील छ भन्छौँ, हामी जहिले पनि सापेक्षिक स्थिरता वा सापेक्षित गति अर्थात् रिलेटिभ रेस्ट अर रिलेटिभ मोसन बुझ्छौँ। वास्तवमा हामी पृथ्वीलाई स्थिर सम्झेर नै अरू पदार्थको अवस्था बयान गर्छौँ। र मेरो प्यारो नानीहरू, आशा छ तिमीहरूले स्थिरता र गतिको विषयमा धेरै जान्यो होला। अब हामीहरू परम स्थिरता अर्थात् एब्सोल्युट रेस्टको बारेमा कुरा गर्नेछौँ। समयको परिवर्तनमा पनि कुनै वस्तु पूर्ण रूपले एकै ठाउँमा स्थिर रहे औ त्यसको अर्को कुनै प्रकारको गति नभए त्यस वस्तुको अवस्थालाई परम स्थिरता भनिन्छ। घर, बिजुली, खाम्बा आदिलाई हामी परम स्थिरतामा भएका वस्तुहरू ठान्छौँ, कारण यिनीहरूका कुनै प्रकारका गति हुँदैनन्। वास्तवमा यिनीहरू पनि गतिशील गाडीमा राखेका सामग्रीहरू झैँ गतिशील छन्। पृथ्वी आफ्नो धुरीमा अनि सूर्यको वरिपरि परिक्रमा गर्छ भनी भूगोलका पाठमा पढेका छौँ। यसर्थ गतिशील पृथ्वीका सबै वस्तुहरू गतिशील छन्। विश्वमा सबै वस्तुहरू गतिशील वा अस्थिर छन् अर्थात् परम स्थिरतामा कुनै पनि वस्तु छैन भन्ने धारणा वैज्ञानिकहरूको छ। विद्यार्थी नानीहरू, अब हामीहरू सापेक्षिक स्थिरता अर्थात् रिलेटिभ रेस्ट अनि सापेक्षिक
गति अर्थात् रेडी मोशनको बारेमा

छोटकरीमा कुरा गर्नेछौँ। एउटा स्थिर वस्तुको तुलनामा अर्को वस्तु स्थिर बसे ती वस्तुहरू सापेक्षिक स्थिरतामा छन् भनी बुझिन्छ। घरमा स्थिर भित्तामा झुन्ड्याइएका चित्रहरू एकअर्काका सापेक्षिक स्थिरतामा हुन्छन्। गतिशील गाडीका यात्रीहरू साथै तिनीहरूका सामग्रीहरू पनि एकअर्काका तुलनामा सापेक्षिक स्थिरतामा हुन्छन्। यद्यपि बाटोमा उभिरहेका मानिसको लागि ती गतिशील हुन्छन्। विद्यार्थी नानीहरू कुनै वस्तु अर्को गतिशील तुलनामा वस्तुको गतिशील रहे तिनीहरू एकअर्काको सापेक्षिक गतिमा छन् भनी बुझिन्छ। साइकलमा चढेर एकै दिशातिर एउटै चालमा सँगसँगै बढिरहेको व्यक्तिहरूले एकअर्कालाई सापेक्षिक स्थिरतामा पाउँछन्। यदि एकअर्का बीच चाल कम बेसी भए तिनीहरू सापेक्षिक गतिमा हुन्छन्। एकै दिशातिर गतिशील रेलगाडी र बस बीचमा हामी सापेक्षिक गति पाउँछौँ। अर्थात् बस र रेलगाडीका यात्रीहरूले एकअर्कालाई ढिलो चालले बढिरहेको अनुभव गर्छन्। मोटरगाडी वा रेलगाडीमा यात्रा गरिरहेको बेलामा बिजुली खम्बाहरू, रुखहरू, घरहरू साथै खेतबारीहरू आफ्ना पछिल्लोतिर सरिरहेका जस्ता देखिन्छन्। गाडीका कुनै झ्यालबाट सडकलाई हेर्दा सडक पछिल्लोतिर सरेका भान हुन्छ। गाडीमा भएका अरू सामग्रीहरू साथै भित्ता भुइँका आधारमा यस्तो देखिएको हो। हामी गाडीभित्रका वस्तुहरूलाई स्थिर ठान्छौँ। यसै कारण ती वस्तुहरूका तुलनामा सडक, घर वा रुखहरू पछिल्लोतिर सर्छन्। मेरो प्यारो नानीहरू, सन् 1687 सालमा सर आइजाक न्युटनले आफ्नो प्रसिद्ध पुस्तक प्रिन्सिपियामा विस्तारपूर्वक विभिन्न वस्तुको गति, विशेष त ग्रह र अन्तरिक्षमा रहेका अरू वस्तुहरूको गतिबारे वर्णन दिनुभएको थियो। यसै पुस्तकको पहिलो खण्डमा उहाँले गतिका तीन किसिमका नियम अर्थात् न्युटन्स थ्री लज अफ मोसन उल्लेख गर्नुभएको छ। र नानीहरू, पहिलो नियम यस्तो छ, पदार्थको स्थिरता अथवा सरल रैक्षिक रूपमा गति कायम नै रहन्छ जबसम्म बाहिरी बलले तिनीहरूलाई बदली हुन बाध्य गराउँदैनन्। अर्थात् अझ सरल भाषामा भन्नु हो भने यदि कुनै वस्तुमाथि बाहिरी असन्तुलित बल लाग्दैनन् भने स्थिर वस्तु स्थिर नै रहन्छ। गतिमा रहेको वस्तु सोही दिशा र समान वेगमा चलिरहन्छ। यस गुणलाई जडत्व अर्थात् इनर्सिया भनिन्छ। मेरो प्यारो विद्यार्थी नानीहरू, जडत्व भनेको के हो त? जडत्व भनेको कुनै वस्तुले आफ्नो वर्तमान अवस्था परिवर्तन गर्न नचाहने गुण हो। अर्थात् जडत्व पदार्थको त्यो गुण हो जसले गर्दा कुनै वस्तु आफ्नो प्रारम्भिक अवस्थामा बसिरहन चाहन्छ। अर्थात् स्थिर अवस्थामा छ भने स्थिर नै रहन चाहन्छ, अनि सरल रेखामा समवेगले हिँड्दैछ भने सरल रेखामै त्यही वेगले हिँडिरहन चाहन्छ जबसम्म त्यसमाथि कुनै बाहिरी बल लगाइँदैन। विद्यार्थी नानीहरू, जडत्व दुई प्रकारका हुन्छन् र एक नम्बरमा छ स्थिरताको जडत्व अर्थात् इनर्सिया अफ रेस्ट, अनि नम्बर दुईमा छ गतिको जडत्व अर्थात् इनर्सिया अफ मोसन। र विद्यार्थी नानीहरू, अब हामीहरू स्थिरताको जडत्वको बारेमा केही कुरा गर्नेछौँ। स्थिरताको जडत्व वस्तुको त्यो गुण हो जसले गर्दा कुनै वस्तु पहिल्यैबाटै नै स्थिर अवस्थामा छ भने त्यो स्थिर अवस्थामा नै रहन चाहन्छ। उदाहरणको रूपमा, रोकिएको मोटरमा उभिएको मानिस अचानक मोटर चल्न सुरु गरेमा पछिल्लोतिर ढल्किनु। यसको कारण के हो भने मोटर अचानक चल्नु सुरु गर्दा मानिसको गोडा अर्थात् खुट्टा जुन चाहिँ मोटरको सम्पर्कमा हुन्छ गतिशील भइहाल्छ, तर उसको शरीरको शेष भाग स्थिरताको जडत्वले गर्दा स्थिर अवस्थामा नै रहन चाहन्छ। उसलाई गाडीको गतिसँग एक रूप हुन समय लाग्छ, जसको फलस्वरूप मानिस पछिल्लोतिर ढल्कन्छ। काँचको झ्यालमा बन्दुकबाट गोली हान्दा त्यसमा एउटा सानो छिद्र वा प्वाल मात्र बन्दछ। त्यसको कारण हो काँचको जुन स्थानमा बन्दुकको गोली लाग्दछ त्यहाँको काँच

गतिशील हुन्छ तर छेउछेउको काँच स्थिरताको जडत्वको कारणले स्थिर अवस्थामा नै बस्न चाहन्छ। अन्त गोली लाग्दा गोली छिद्र वा प्वाल मात्र बनिन्छ। एउटा काँचको भाँडाको मुखमा गत्ता राखेर अनि त्यसमाथि एउटा सिक्का राखेर गत्तालाई हातको औँलाले हिर्काए गत्ता उछिलिन्छ तर सिक्का भाँडाभित्र ठिक मुनितिर झर्दछ। यसको कारण गत्तालाई औँलाले हिर्काउँदा त्यो गतिशील हुन्छ तर सिक्का चाहिँ स्थिरताको जडत्वको कारणले गर्दा स्थिर अवस्थामा नै रहन चाहेको हुन्छ। र मेरो प्यारो विद्यार्थी नानीहरू, अब हामी स्थिरताको जडत्वपछि गतिको जडत्व अर्थात् इनर्सिया अफ मोसनको बारेमा कुरा गर्नेछौँ। गतिको जडत्व वस्तुको त्यो गुण हो जसको कारण कुनै वस्तु पहिलोदेखि नै गतिशील अवस्थामा छ भने त्यो गतिशील नै रहन चाहन्छ। प्रयोगहरूद्वारा यसको सत्यता जाँच गर्न असम्भव छ किनभने हामी कुनै पनि वस्तुलाई त्यसमा लागेको बाहिरी बलबाट पूर्णत मुक्त गर्न सक्दैनौँ। कुनै एउटा रबरको गोली सडकमा लुड्काइन्छ, त्यो केही क्षण पश्चात आफै रोकिन्छ, जबकि त्यो गोली रोक्न हामीले केही बल लगाएका हुँदैनौँ। त्यसको कारण त्यस सडकमा भएको घर्षण बलले गर्दा हो। त्यस घर्षण बलले त्यस गोलीको वेगलाई कम्ती गरिदिन्छ र अन्तमा गोली रोकिन्छ। सडक जति चिल्लो हुन्छ गोली त्यति टाढा जान्छ। गोली र सडक माझ घर्षण एकदमै भएन भने गोली सदैव कुदिरहनेछ। र विद्यार्थी नानीहरू, अझ गतिको जडत्वको उदाहरणहरू यस्तो छन्। चल्दै गरेको मोटर एकाएक रोकिँदा मानिसको शरीर अघिल्लोतिर हुत्तिन्छ। गतिशील गाडीमा उभिएका मानिसको शरीर गाडीसँगै गतिशील रहन्छ तर जब गाडी एक्कासी रोकिन्छ मानिसको घोडा गाडीसित स्थिर अवस्थामा आउँछ तर शरीरको शेष भाग गतिको जडत्वको कारणले गतिशील नै रहन चाहने हुनाले मानिस अग्लोतिर हुत्तिन्छ। चल्दै गरेका ट्रामबाट ओर्लिन मानिसलाई ट्रामसँगै त्यसको दिशामा केही परसम्म कुद्न पर्छ। यसको कारण हो चल्दै गरेको ट्रामसँगै मानिसको शरीर पनि ट्रामबाट उत्रिन्छ वा ओर्लन्छ, तब त्यस मानिसका गोडा अर्थात् खुट्टा जमिनका सम्पर्कमा आएर स्थिर हुन्छ तर त्यसको शरीरको माथिल्लो भागको वेग ट्रामको वेग समान हुने हुनाले मानिस अग्लोतिर लड्न सक्छ। अन्त लड्नुबाट बाँच्नको निम्ति मानिसलाई ट्राम कुद्दै गरेको दिशातर्फ नै केही क्षण कुद्नुपर्छ। मेरो प्यारो विद्यार्थी नानीहरू, अब हामीहरू न्युटनको गतिको दोस्रो नियमको बारेमा कुरा गर्नेछौँ। नानीहरू, दोस्रो नियम यस्तो छ, द्रव्य वेगको परिवर्तनको दर बाहिरी बलको समानुपाती हुन्छ र यो बाहिरी बलको दिशामा सरल रैखिक रहन्छ। अर्थात् यसलाई अझ सरल भाषामा भन्नु हो भने बल वा फोर्स लगाउँदा वस्तुमा त्वरण अर्थात् एक्सिलरेसन उत्पन्न हुन्छ। यसको अर्थ यो हो कि बल जति बढी हुन्छ त्वरण पनि त्यति नै बढी हुन्छ। द्रव्यमान अर्थात् मास बढी भए त्वरण कम हुन्छ। यसबाट हामीले के बुझ्छौँ भने एउटै बलले हल्का वस्तु छिटो र भारी वस्तु ढिलो गतिमा बढ्छ। अनि नानीहरू, त्वरण सधैँ बल लागेको दिशातर्फ हुन्छ। र विद्यार्थी नानीहरू, न्युटनको गतिको दोस्रो नियमका उदाहरणहरू यस्ता छन्। फुटबललाई किक गर्दा बलले या फोर्सले हल्का किक गर्दा फुटबल बिस्तारै जान्छ, धेरै बलले किक गर्दा फुटबल छिटो जान्छ। खाली र भरिएको ठेलागाडी, खाली ठेलागाडी धकेल्न सजिलो हुन्छ तर भरिएको ठेलागाडी धकेल्न धेरै बल चाहिन्छ। साइकल चलाउँदा बढी बलले प्याडल चलाउँदा साइकलको गति छिटो बढ्छ। विद्यार्थी नानीहरू, न्युटनको दोस्रो नियमले बल, द्रव्यमान र त्वरण बीचको सम्बन्ध बताउँछ। कुनै वस्तुमा लाग्ने नेट बल जति बढी हुन्छ त्यसको उत्पन्न गर्ने त्वरण पनि त्यति नै बढी हुन्छ।
तर वस्तुको द्रव्यमान बढ्दै जाँदा

समान बलले उत्पन्न गर्ने त्वरण घट्दै जान्छ। यही कारणले यो नियम दैनिक जीवनदेखि अन्तरिक्ष विज्ञानसम्मका सबै क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। मेरो प्यारो विद्यार्थी नानीहरू, न्युटनको दोस्रो नियमका मुख्य विशेषताहरू यस्ता छन्। बल द्रव्यमान र त्वरणबीचको सम्बन्ध बताउँछ। बलको दिशा र त्वरणको दिशा एउटै हुन्छ। वस्तुको गति परिवर्तन गर्न बाहिरी बल आवश्यक हुन्छ। द्रव्यमान बढी भए उही बलले कम त्वरण उत्पन्न गर्छ। यो नियम इन्जिनियरिङ, यातायात, खेलकुद, अन्तरिक्ष विज्ञान तथा मेकानिक्समा व्यापक रूपमा प्रयोग हुन्छ। मेरो प्यारो नानीहरू, अब हामीहरू न्युटनको गतिको तेस्रो नियमको बारेमा कुरा गर्नेछौँ। यस नियम अनुसार जब एक वस्तुले अर्को वस्तुमाथि बल लगाउँछ, तब दोस्रो वस्तुले पनि पहिलो वस्तुमाथि बराबर र विपरीत बल लगाउँदछ। पहिलो वस्तुद्वारा दोस्रो वस्तुमाथि लगाइएको बललाई क्रिया अर्थात् एक्सन भनिन्छ भने दोस्रोले पहिलोमाथि लगाएको बललाई प्रतिक्रिया अर्थात् रिएक्सन भनिन्छ। टेबलमा राखेको किताबले टेबललाई जति बलले थिचिरहेको हुन्छ, टेबलले पनि किताबलाई त्यति नै बलमाथि तर्फ लगाउँदछ, जसले गर्दा किताब टेबलमाथि स्थिरतापूर्वक रहिरहन्छ। यहाँ किताबले टेबललाई तलतर्फ थिच्ने बललाई क्रिया भनिन्छ तथा टेबलले किताबलाई माथितर्फ धकेल्ने बललाई प्रतिक्रिया भनिन्छ। क्रिया र प्रतिक्रिया सँगसँगै उत्पन्न हुन्छन्, तर तिनीहरूले एकअर्काको सम्पर्कमा रहेका दुई विभिन्न वस्तुहरूमाथि कार्य गर्दछन्। अर्थात् हामीहरू यसलाई फर एभ्री एक्सन देयर इज इक्वल एन्ड अपोजिट रिएक्सन पनि भन्ने गर्छौँ। विद्यार्थी नानीहरू, न्युटनको गतिका तेस्रो नियमका उदाहरणहरू यस्ता छन्। नौकाबाट किनारतिर कुद्नु। जब कुनै मानिस नौकाबाट नदीको किनारतिर कुद्छन्, तब उसको खुट्टाले नौकालाई पछिल्लोतिर धकेल्छ र यसो गर्दा नौका हठात पछि हट्दछ अनि यसको प्रतिक्रियाको परिणामस्वरूप मानिस अग्लोतिर हुत्तिन्छ वा धकेलिन्छ। बन्दुकबाट गोली छुट्दा बन्दुकले पछिल्लोतिर धक्का दिन्छ। यसो भएको कारण गोली अग्लोतिर तीव्र गतिमा बढेको क्रियाको प्रतिक्रियाले गर्दा हो। एउटा रबरको गोलीलाई भुइँतिर फ्याँके गोली भुइँमा ठोकिन्छ अनि प्रतिक्रियाको कारणले गर्दा भुइँले माथितिर ठेल्छ। फलस्वरूप गोली उभोतिर फर्केर आउँछ। विद्यार्थी नानीहरू, रकेटको उडानको सिद्धान्त द्रव्य वेगको अविनाशिताको सिद्धान्तद्वारा दिन सकिन्छ। अन्तरिक्षमा उड्ने रकेटमा ठोस रासायनिक इन्धन हुन्छ। इन्धन जल्नाले अधिक चाप भएको ग्यास रकेटको मुनितिर भएको नोजलबाट तीव्र गतिले बाहिर निस्कन्छन्। यसरी बाहिर निस्कने ग्यासको परिमाण अधिक हुँदैन, तापनि तीव्र वेगले गर्दा त्यसको द्रव्य वेग धेरै हुन्छ। ग्यासको यो अत्यधिक द्रव्य वेगको प्रतिक्रिया रकेटमा विपरीत दिशामा पर्दछ र यसले गर्दा रकेटलाई अघि जाने बल प्राप्त हुन्छ। त्यो तीव्र वेगले अघि बढ्दछ। विद्यार्थी नानीहरू, जेट इन्जिन युक्त हवाजहाजको उडान पनि यही द्रव्य वेगको अविनाशिताको सिद्धान्तमाथि आधारित छ। यसमा पहिले हावा अघिपट्टिबाट इन्जिनभित्र जान्छ, त्यसपछि कम्प्रेसरमा थिचेर तेल छर्केर जलाइन्छ। जलेको तातो हावाले ग्यास टर्बाइनलाई घुमाएर पार भई फेरि एकपल्ट थिचिएर इन्जिनको पछिल्लो भागबाट अति तीव्र गतिले बाहिर निस्कन्छ। यसरी जलेको तातो हावा पछिल्लोबाट फ्याँकिदिँदा हावाजहाज अघि बढ्दछन्। जेट हावाजहाज र स्पेस रकेटमा मुख्य भिन्नता के छ भने, जेट हावाजहाजलाई इन्धन जलाउन मुख्य वायुमण्डलको अक्सिजन चाहिन्छ। यसकारण यो अन्तरिक्षमा शून्य स्थानमा जान सक्दैन, तर स्पेस रकेटले आफ्नो इन्धनसँगै अक्सिजन लिएर जानाले शून्य स्थानसम्म जान सक्दछ। विद्यार्थी नानीहरू, यी सबै न्युटनको तेस्रो नियमका उदाहरणहरू हुन्। नानीहरू, अब हामी

विषय न्यूटनको गतिको नियमको अन्ततिर आइसकेका छौँ। आशा छ मेरो प्यारो विद्यार्थी नानीहरू, मैले भनेका सबै उदाहरणहरूबाट तिमीहरूले न्यूटनको गतिको तिनैवटा नियमहरू जान्यौ अनि बुझ्यौ होला। म आशा गर्छु मेरो प्यारो विद्यार्थी नानीहरू, आउने दिनहरूमा यस विषयले तिमीहरूलाई परीक्षाहरूमा अर्थात् कम्पिटेटिभ एक्जाम्सहरूमा पूर्ण रूपले सहायता गर्छ होला भनेर यति भन्दै म आजको लागि तिमीहरू वा श्रोतावर्गबाट बिदा लिन चाहन्छु। धन्यवाद।

आदरणीय श्रोता महानुभवहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले न्यूटनका गतिका नियमहरू र तिनले हाम्रो दैनिक जीवन तथा विज्ञानको क्षेत्रमा पार्ने प्रभावबारे महत्त्वपूर्ण जानकारी प्राप्त गर्यौँ, जसलाई हजुरहरू समक्ष राख्नुभएको थियो शिक्षक सञ्जय प्रधानज्यूले। विद्यार्थी भाइ बहिनीहरू, विज्ञानका सिद्धान्तहरू केवल पुस्तकमा सीमित हुँदैनन्। ती हाम्रो वरिपरिका हरेक गतिविधिहरूमा प्रत्यक्ष रूपमा लागू हुन्छन्। जिज्ञासा, प्रयोग र निरन्तर अध्ययनले विज्ञानलाई अझ रोचक र उपयोगी बनाउँदछ। त विद्यार्थी भाइ बहिनीहरू, विज्ञानलाई केवल पढ्ने होइन, बुझ्ने र जीवनमा प्रयोग गर्ने बानी बसाल्नुहोस्। र यसै सन्देशको साथमा आजको शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँदछौँ। तपाईँहरूको निम्ति प्रत्येक दिन सन्ध्याकालमा यसै समय प्रसारण गरिने यो कार्यक्रम जय जवानमा, आजको जय जवान कार्यक्रममा हामी हाम्रा सैनिक दाजुभाइहरूलाई सुनाउनेछौँ मोहम्मद रफी अनि विभिन्न कलाकारहरूको स्वरमा विभिन्न हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुन्नुहोस् यो पहिलो गीत फिल्म पारसमणिबाट, लता मङ्गेशकर कमल वरदको स्वरमा, सङ्गीत हो लक्ष्मीकान्त प्यारेलालको, शब्द अर्सद भूपालीको।

अब अघिल्लो गीत श्रोताहरूको निम्ति मोहम्मद रफिकु शर्मा फिल्म तेरे घर के सामनेबाट, सङ्गीत हो एसडी वर्मनको, शब्द हसरत जयपुरीको।

फौजी श्रोताहरूको निम्ति यो अघिल्लो गीत प्रस्तुत छ फिल्म दोस्तीबाट, मोहम्मद रफीको शर्मा, सङ्गीत हो लक्ष्मीकान्त प्यारेलाको, शब्द मजरुको हो।

फौजी श्रोताहरू, यो गीत सुन्दा सुन्दै कार्यक्रम जय जवानको समय यहीँ सकिएको छ। आजको जय जवानमा यहाँहरूलाई सुनायौँ मोहम्मद रफी अनि विभिन्न कलाकारको स्वरमा विभिन्न हिन्दी फिल्मका गीतहरू। यस कार्यक्रमबाट भने म बिदा चाहन्छु। नमस्ते।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मंगलबाट सुन्नुहोस्। नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कारवाही लगायत विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामा गरेपछि लोकसभा दिनभरिका लागि स्थगित गरिएको छ। यस्तै राज्यसभाको कार्यवाही पनि भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। लोकसभाले कराधान र अन्य विन्दिया संशोधन विधेयक 2026 पारित गरेको छ। विधेयकले भुक्तानी तथा निपटान प्रणाली अधिनियम 2007, आयकर अधिनियम 2025 र वित्त अधिनियम 2026 संशोधन गरेको छ। संसदले विनियोग संख्या 3 विधेयक 2026 पारित गरेको छ। राज्यसभाले छलफलपछि विधेयक लोकसभामा फिर्ता पठायो। लोकसभाले यसअघि नै विधेयक पारित गरिसकेको छ। केन्द्रीय मन्त्री परिषदले आज 23,731 करोड रुपियाँको कुल परिव्ययको साथ राष्ट्रिय चक्रीय जैव ऊर्जा योजना गोवर्धनलाई अनुमोदन गरेको छ। सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले यस योजनाले 1.5 लाख रोजगारीहरू सृजना गर्ने बताउनुभयो। सरकारले काठमाडौँस्थित भारतीय दूतावासले कैलाश मानसरोवर यात्रा गर्ने भारतीय तीर्थयात्रीको सुरक्षा र कल्याण सुनिश्चित गर्न नेपाली अधिकारीहरू र अन्य सरकारवालाहरूसँग समन्वय गरिरहेको बताएको छ। नीति आयोगका उपाध्यक्ष डाक्टर अशोक कुमार लाहिरीले सूक्ष्म लघु तथा मझौला उद्योगको सुदृढीकरण, निजी क्षेत्रको सहभागिता प्रवर्धन र प्रविधि, नवप्रवर्तन र बजार एकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले अनलाइनमा प्रसारण गरिएको एक नक्कली ज्ञापन पत्रको खण्डन गरेको छ, जसमा सर्वोच्च न्यायालय र वित्त मन्त्रालयले जारी गरेको बताएको थियो। फर्जी ज्ञापन पत्रमा अनुसन्धानमा रहेका

0: व्यक्तिहरूलाई वित्तीय प्रमाणीकरण र सम्पत्ति जाँचका लागि उनीहरूको व्यक्तिगत ब्याङ्क खातामा रकम जम्मा गर्न निर्देशन दिएको थियो। दिल्लीका शहरी विकास मन्त्री आशिष सुदले आज सचिवालयमा ऊर्जा विभागका अधिकारीहरूसँग समीक्षा बैठक गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री सुदले बैठकमा सहरको बिजुलीको तयारीको समीक्षा गरिएको र बढ्दो बिजुलीको माग पूरा गर्न जारी प्रयासहरूको समीक्षा गरिएको बताउनुभयो। जापानका लागि भारतका राजदूत नग्मा मलिकले हिरोसीमा शान्ति स्मारक पार्कमा परमाणु बम विस्फोटको 81 वर्षगाँठका पीड़ितहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। यसको साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब श्रोताहरूलाई सुनाउनेछौँ हिन्दी फिल्मी गीत। श्रोताहरूको निम्ति यो पहिलो गीत लिएका छौँ फिल्म चिरागबाट लता मङ्गेशकरको स्वरमा।
2: मदन मोहन के बारे में मेरा ख्याल है कि उनसे अच्छी गजल बनाने वाला नहीं हुआ। गजल में जो रोमांस होना चाहिए, जो रंग होना चाहिए, जो मदन मोहन ने दिया वो किसी ने दे दिया।

नमस्कार आदरणीय श्रोताहरू, अब हामी प्रस्तुत गर्न गइरहेका छौँ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी।

0: श्रोता, यस कार्यक्रम अन्तर्गत हामी विभिन्न विषयहरू लिएर यहाँहरू समक्ष उपस्थित हुने गर्छौँ र आज हामी एक विशेष कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। गाउँ बस्तीमा कृषकहरूले विभिन्न प्रकारको आय आर्जनहरू गरिरहेका छन्। आय आर्जन भन्नाले कृषि क्षेत्रमा विभिन्न प्रकारको अन्न बाली उब्जाएर बेचबिखन गरेर उहाँहरू आफ्नो जीविका चलाउँदै हुनुहुन्छ र यस्तै गरी पशुपालनको क्षेत्रमा उहाँहरूले माछा पालन गरेर, कुखुरा पालन गरेर, गाई पालन गरेर अनि बाख्रा पालन गरेर नै उहाँले आफ्नो जीविका आर्जन गरिरहेका छन् र अहिले यस्तै हाम्रो सिक्किम राज्यको गाउँबाट उहाँ एकदमै उच्च शिक्षा हासिल गरेर व्यवसाय अपनाउँदै हुनुहुन्छ र उहाँले वृहत मात्रामा गाईको साथसाथै वर्षौँदेखि बाख्रा पालन गर्दै आइरहेको छन् र यसै सन्दर्भमा आउँ उहाँसित एकै छन् बातचित गरौँ र सर्वप्रथम तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: हजुर नमस्कार।
0: हजुर, र तपाईँको परिचय दिनुहुन्छ कि कहाँबाट हुनुहुन्छ?
1: हजुर, मेरो नाम अमृत दाहाल हो।
0: हजुर,
1: म पाक्किम डिस्ट्रिक्ट नाम्चेबुङ क्षेत्रबाट हो। गाउँको नाम लालटर्निङ भनिन्छ।
0: लालटर्निङ, हजुर हजुर, भनेपछि एकदमै बस्ती नै पर्छ।
1: हजुर, एकदमै बस्ती नै हो।
0: हजुर, गाउँ बस्तीमा,
1: गाउँ बस्ती नै हो।
0: हजुर हजुर, र सर्वप्रथम अब आफ्नै गाउँको विषयमा बताइदिनुहुन्छ कि अब कस्तो प्रकारको गाउँ हो, त्यहाँका जति पनि मानिसहरूले अब कस्तो प्रकारको व्यवसायहरू गर्दै हुनुहुन्छ है?

0: गाई पालेर है ठिक्काहरू लगाएर मान्छेले आफ्नो व्यवसाय चलाउने चलन छ है
1: हजुर
0: साथसाथै अब बाख्रा पालन पनि मान्छेले वृहत रूपमै गर्छन्
1: हजुर
0: बाख्रा पालन पनि धेरै जनाकोमा छ
1: हजुर
0: अनि त्यहाँबाट साथसाथै कुखुरा पालन त प्रत्येक घरमा नै हुन्छ कुखुरा पालन प्रत्येक घरमा अनि साग सब्जीमा तपाईँको खेतीपातीमा भन्नुपर्दा अब अहिलेको विशेष त अहिलेको त मकैको सिजन हो है मकै प्रायःको घरमा लगाएकै हुन्छ गाउँ बस्तीमा अनि साथसाथै तपाईँको अदुवा खेती एकदमै वृहत हुन्छ गाउँमा किनभने अब त्यो मौसमले पनि होला प्राय अदुवाको व्यवसाय चाहिँ राम्रै हुन्छ गाउँमा प्रायःको घरमा छ अनि अरू साग सब्जीमा तपाईँको काँक्राहरू भयो खेतीपातीमा
1: अहिले
0: फर्सी भयो लौका भयो है
1: फर्सीको
0: मुन्टा त अब त्यो त प्राय हुन्छै हुन्छ फर्सी मकै त अब एकदमै त्यो वृहत लगाउँछन् सिजनमा लगाउने नै हो
1: धान पनि लगाउनु भएको
0: हजुर धानको चाहिँ अब अहिले प्राय कति कति जग्गामा मात्रै छ किनभने धान खेतीमा चाहिँ मान्छेले बेसी गरी अहिले कृषि व्यवसायमा सागसब्जी खेतीमा बेसी ध्यान दिएर अब कति कति जङ्गली जनावरहरूले त्यो हुन्छ नि अब एट्याक गरेकोले गर्दा धान खेती चाहिँ अलिक कम्ती नै छ अहिले चाहिँ भनौँ न गाउँ बस्तीमा
1: हजुर हजुर यसरी नै अब त्यहाँका मानिसहरूले अब व्यवसाय चलाउँदै हुनुहुन्छ
0: हजुर
1: र तपाईँ एकदमै कलिला युवा भनौँ न है अब उच्च शिक्षा हासिल गरेर तपाईँ यसरी अब आफ्नो खेतीपाती लगायत पशुपालनलाई नै तपाईँले बढावा दिँदै हुनुहुन्छ
0: होइन
1: र अब हुनु त अब खेतीपाती त गर्नुहुन्छ तपाईँले है अब कति एकर जमिन छ होला तपाईँकोमा खेतीपाती गर्नुको निम्ति
0: हाम्रो लगभग 4 एकर छ भनौँ न
1: हजुर
0: 4 एकर छ खेतीपाती जम्मै खेतीपाती त अब छैन
1: छैन
0: कतिपय जङ्गलले ढाकेको छ
1: हजुर
0: जङ्गली भेग भएकोले गर्दा खेतीपातीको चाहिँ लगभग 1 एकर
1: अब रहेको जुन चाहिँ बाँझो बारी चाहिँ अब रहेको अब बिस्तारै भविष्यमा त्यसलाई
0: हजुर त्यो चाहिँ कस्तो छ भने जग्गा जमिन त छ तर अलिकति सुटेबल छैन मतलब खेतीको लागि किनभने पहिरेनी इलाकामा त्यो अलिकति हुँदैन खेती किनभने रुखपातहरू बचाएर राख्यो भने चाहिँ पहिरो थामिने पनि हुन्छ किनभने हाम्रो भेग नै प्राय पहिरो मतलब दबिने खालको भेग छ अनि त्यो कारणले गर्दा पनि कतिपय जग्गामा चाहिँ हामी खेती गर्न चाहेर पनि सक्दैनौँ अनि त्यस्तो छ
1: हजुर अच्छा खेती त गर्नुहुन्छ तपाईँले अब पौराणिक ढङ्गले गर्नुहुन्छ कि यो आधुनिक ढङ्गले अहिले नयाँ टेक्नोलोजी अनुसार
0: पौराणिक ढङ्ग पनि छ अनि आधुनिक ढङ्गले पनि हामीले गर्छौँ किनभने पौराणिकमा अब त सामान्य तरिकाले मान्छेले अब खेती गर्दाखेरि त्यही हो गाईलाई डोकोमै घाँस काटेर ल्याएर हाल्ने होइन त्यस्तो पौराणिक तरिकाले गाईकै मलहरू युज गर्ने त्यस्तो थियो तर आधुनिकमा चाहिँ अब जति पनि खोर्सानी व्यवसायमा तपाईँको यो मल्च फिल्म प्लास्टिकहरू युज गरेर यो मल्च फिल्म प्लास्टिकले चाहिँ तपाईँको जति पनि झारहरू छ त्यसलाई उम्रिन दिँदैन र खोर्सानी पनि एकदमै राम्रोसँगले बढेर जान्छ अनि त्यो तक्निकहरू भयो त्यहाँबाट अनि जति अर्ग्यानिक फर्टिलाइजर्सहरू भयो युज गर्ने है जुन चाहिँ हाम्रो गभर्मेन्ट अफ सिक्किमबाट दिने गर्छ त्योहरूलाई हामीले युज गरेर अनि त्यहाँबाट ग्रिन हाउसको पद्धतिमा ग्रिन हाउसभित्र पनि धेरै अब सागसब्जी टमाटरहरू भयो यो सबै लगाएर आधुनिक मा पनि छ अब अहिलेको भनौँ न पहिला जस्तो जस्तै अब गोरुले नै जोतेर हामी खेत बाजो जोत्ने गर्थ्यौँ है त्यो छैन अहिले प्राय घरमा अब पावर ट्रिलर हुन्छ मान्छेको है सरकारद्वारा पनि वितरण भएको छ पावर ट्रिलर हजुर एकदमै वितरण भयो र प्राय अहिले अब पौराणिकता हटेर अब पावर ट्रिलरले नै जोतेर मान्छेले एकदम मलिलो मतलब त्यसले चाहिँ जति पनि माटोहरू छ एकदम मजाले फुटाइदिन्छ
1: समय पनि कम्ती लाग्छ
0: हजुर समय पनि कम्ती अनि
1: हुनु त अब पौराणिक ढङ्गले गर्दा पनि एकदमै राम्रै विस्तार प्रकारले गर्दा पनि राम्रै हुन्छ खेतीपाती होइन तर अब यो पौराणिक ढङ्गले गर्दाखेरि समय धेरै जान्छ होइन खर्च पनि धेरै
0: हजुर अब यस्तो छ तपाईँको पौराणिक ढङ्गले गर्नु चाहिँ खासमा चाहिँ राम्रो हो किनभने गोरुले जोत्यो भने चाहिँ जति पनि गाई गोरुको त्यो मल बारीमै झर्छ है त्यो एकदम अर्ग्यानिक लङ टर्म सस्टेनेबल भन्छ नि
1: लङ
0: टर्म सस्टेनेबल हो तर अहिले अब जुन चाहिँ यो पावर ट्रिलरहरू आएको छ यसको चाहिँ जति पनि अब यसको अब धुवाहरू आउँछ होइन पेट्रोलहरू युज गर्छ नि त हामीले पेट्रोलबाट आएको धुवाले चाहिँ कति पनि अब रिसर्चको हिसाबले चाहिँ हामीले सुन्दा चाहिँ यसको लङ टर्म सस्टेनेबिलिटी राम्रो छैन
1: प्रदूषित
0: हुन सक्छ किनभने फर्टिलिटी जति माटोको फर्टिलिटी छ त्यसमा चाहिँ अलिकति एफेक्ट पार्छ आउने भविष्यमा हजुर हजुर धेरै प्रकारको प्रभाव पार्छ अरे भन्ने चाहिँ हामीले सुन्दै आएका छौँ र पौराणिकता अब राम्रो हो तर आधुनिकतालाई पनि अप्नाउनै पर्यो किनभने समय अनुसारको यो सबै टेक्नोलोजी हो है त्यस्तै छ
1: अब कम्ती खर्चमै है कम्ती मानिसमै
0: कम्ती खर्च अनि सजिलो अनि जतिखेर भन्यो त्यतिखेर आफूले लगेर जोत्न पाइयो अनि त्यस्तै छ
1: अब तपाईँले खेताला लगाउँदा त अब रोज त धेरै उहाँहरूले लिनुहुन्छ होइन
0: हजुर

0: खेतालाको बदली अब नयाँ अहिले सरकारद्वारा यो नयाँ तक्निकी अनुसार पावर टिलरहरू प्रदान गरिएको छ।
1: हजुर, त्यसले चाहिँ अब झार उखाल्नु पनि सजिलो है। झार उखालेपछि तपाईँको जोतेर मजाले एकदम माटोलाई एकदम डल्ला फुटाएर एकदम राम्रो बनाइदिइहाल्छ। अनि त्यसमा फेरि ग्रोथ पनि अब हार्भेस्ट पनि राम्रो हुन्छ। त्यसले गर्दा चाहिँ मान्छेहरू प्राय रुचाउँछन्। तर लङ टर्म सस्टेनेबल त अब हुँदैन भन्ने त रिसर्चले बताउँछै बताउँछ। तर अब आधुनिकतालाई पनि अप्नाउनै पर्यो।
0: अब गाई बाख्रा पाल्नुहुन्छ है, गाई र बाख्रा मध्येमा तपाईँले अब बाख्रा चाहिँ वृहत मात्रामा पाल्नु भएको छ होइन? अब यो तपाईँले वृहत मात्रामा गाई पालेर नै आफ्नो आय आर्जन गर्न सक्नुहुन्छ होइन? र कुखुरा पालेर पनि आफ्नो आय आर्जन गर्न सक्नुहुन्छ। र बाख्रालाई नै तपाईँले किन प्राथमिकता दिनुहुन्छ होला बेसी नै?
1: बाख्रा चाहिँ तपाईँको के हुन्छ भने बाख्रा चाहिँ अहिलेको समयमा मान्छेको धेरैकोमा अब हराउँदै गएको छ भनौँ न। किनभने हाम्रो इन्डियाभित्र हेरौँ भने बाख्रालाई तपाईँको दुधको लागि पाल्ने पनि गर्छन् होइन? अनि अब कतिपय प्रजातिहरू लोकल प्रजाति भन्दा जति पनि सानेन प्रजाति जो स्विजरल्यान्ड ओरिजिन बाख्राहरू हो, अनि त्यो बाख्राको चाहिँ तपाईँको दुधको लागि एकदम राम्रो हो, सानेन बाख्रा भनिन्छ। अनि बोयर गोठहरू चाहिँ मान्छेले मासुको लागि पाल्छन्, त्यसको चाहिँ वेट राम्रो हुन्छ है। अनि सानेन भयो बोयर, मलाई चाहिँ के भने यो जति पनि अहिलेको राम्रो राम्रो बाख्राहरू छ, जति पनि मतलब धेरैवटा देशको बाख्राहरू हुन्छ नि, स्विस ओरिजिन अब अफ्रिका ओरिजिन, यो बाख्राहरूलाई चाहिँ इन्ट्रेस्ट लाग्छ। लोकल बाख्रामा पनि कति त राम्रो हुन्छ, तर यो सबै बाख्राको अब हाम्रो यो जग्गामा सुट गर्छ कि गर्दैन भन्ने कुरामा एउटा रुचि नि, एउटा रुचि राखेर मलाई त्यस्तो त्यस्तो बाख्राहरू ल्याएर पाल्नु मन परेर चाहिँ म पाल्ने गर्छु।
0: कति वर्ष भयो होला यो क्षेत्रमा लागि पर्नु भएको?
1: यो बाख्रा पनि ल्याएर पालेको लगभग 5 वर्ष जस्तो हुन आँट्यो। हजुर, 5 वर्ष हुन आँट्यो। अनि गाई पनि छ साथमा। अनि खेतीपाती बाख्राको मल एकदमै तपाईँको यो खोर्सानीको लागि एकदमै राम्रो हुन्छ है, र त्यसको लागि पनि पाल्नुपर्छ। त्यो इम्पोर्टेन्ट पनि त्यसमै छ।
0: हजुर हजुर, विशेष गरेर अब हामीले सुन्नमा आएका छौँ कि बाख्राको बर्कुल्ला चाहिँ है भनौँ न बाख्राको मल डल्ले खोर्सानीको निम्ति एकदमै उपयोगी छ भनेर हजुर सुन्नमा आएको छौँ। यो सत्य नै होला नि?
1: यो सत्यै हो भनौँ न, किनभने हामीले त अप्नाएर हेरेको है। किनभने गाईको मलमा चाहिँ तपाईँको त्यस्तो राम्रो फस्टाएर आउँदैन, फस्टाएर खोर्सानी आउँदैन। र बाख्राको मलमा चाहिँ माटोलाई एकदम फुरुरु बनाइदिन्छ भनौँ न, माटोलाई एकदमै राम्रो बनाएर चाहिँ त्यो खोर्सानीको ग्रोथ र जुन फल फल्छ त्यो एकदमै राम्रो हुन्छ, एकदमै राम्रो हुन्छ। अनि छिटो पनि फल लाग्छ। अनि त्यो एकदम सत्य नै हो, किनभने प्राय मान्छेले लाई थाहै नै छ कि कृषकले त एकदमै त्यो बाख्राको मलमै भन्नुहुन्छ।
0: अच्छा, तपाईँले वृहत मात्रामा यो बाख्रा पालेर नै म आफ्नो आय स्रोत बढाउँछु भनेर चाहिँ तपाईँले प्रेरणा चाहिँ कहाँबाट लिनुभयो होला?
1: यो प्रेरणा मैले विशेष गरिकन अब रिसर्चबाटै हो है। मैले कतिपय फार्महरू म नेपालतिर पनि गएको थिएँ। नेपाल गएर एकखेप मैले नुवाकोटको फार्ममा हेरेँ र त्यहाँनिर एकदमै वृहत फार्मिङ देखेँ मैले बाख्राको। अनि साथमा चाहिँ त्यहाँतिर चाहिँ के हुँदो रहेछ भने दुधको लागि पाल्दो रहेछ मान्छेले। दुध व्यवसाय पनि रहेछ बाख्राको दुधको चाहिँ बहुत भ्याल्यु रहेछ गाईको दुधभन्दा पनि। अनि कतिपय मेडिसिनल भ्याल्युजहरू पनि बहुत रहेछ। अनि त्यो मलाई एकदमै मन पर्यो है। अनि धेरै किसिमको बाख्राहरू त्यहाँ देख्दा, जस्तो स्विजरल्यान्डको बाख्राहरू बोयर बाख्राहरू देख्दा चाहिँ मलाई एकदमै राम्रो लाग्यो र आफूले पनि एकखेप ट्राई गरौँ न त यस्तो बाख्राहरू ल्याएर होइन, आफ्नो लोकल मात्रै पालेर अरू अरू किसिमको रिसर्च गर्दै जाँदा बुझ्दै जाँदा चाहिँ मलाई यो सबमा इन्ट्रेस्ट आएर चाहिँ साथसाथमा मैले यो पनि गर्नु थालेँ।
0: हजुर, अब सिक्किम राज्यको सन्दर्भमा कुरा गर्दाखेरि हाम्रो राज्यमा विशेष गरी कुन प्रजातिको बाख्रा पाइन्छ होला तपाईँको विचारमा?
1: यहाँ त लोकल बाख्रा भनिन्छ, खरी बाख्राहरू भनिन्छ
0: ज्यू।
1: अन्त प्राय प्रायले चाहिँ अहिले अब यो सानेन भयो है, बोयरहरू चाहिँ ल्याउन थालेको छन् मान्छेले क्रस ब्रिडहरू गरेर, क्रस ब्रिड गरेर लोकल र सानेनलाई क्रस, लोकल र साउथ अफ्रिकन बोयरलाई क्रस गरेर जति पनि निस्किन्छ एकदम राम्रो पाठापाठीहरू निस्किन्छ र मान्छेले त्यस्तो बाख्राहरूले लोकललाई कन्भर्ट गरेर अब मतलब क्रस ब्रिडहरूलाई पनि पाल्ने गरेको छन्। हुन्छ, सबै नै राम्रै हुँदो रहेछ। तर बाख्राको चाहिँ त्यही हो, स्याहार सुसार राम्रो हुनु पर्यो है, अनि रोग व्याधिबाट बचाउनु पर्यो। अहिले बर्खाको समयमा अब एकदमै घाँसहरूमा किराहरू हुन्छ, त्योबाट जोगाउनु पर्यो। अनि तपाईँको जति तपाईँको यो घाँसहरूमा पनि अब एकदम राम्रो क्वालिटीको घाँसहरू हुन्छ नि, जस्तै सुपर नेपियर भनिन्छ, जसको चाहिँ ग्रोथ एकदमै राम्रो हुन्छ, सुपर नेपियर, अब सरकारी घाँस भनिन्थ्यो पहिला। पहिला चाहिँ सरकारी घाँस चाहिँ तपाईँको दुई किसिमको हुन्छ, एउटा लोकल पहिल्यैदेखि चलिआएको सरकारी घाँस, अर्को चाहिँ सुपर नेपियर भन्छ। सुपर नेपियर चाहिँ तपाईँको हाइट एकदमै बढेर जान्छ, एकदम 5 फिटसम्म हाइट बढेर जान्छ। अनि त्यो सुपर नेपियर चाहिँ तपाईँको भित्र हाड पनि हुँदैन, त्यो घाँसको भित्र हाड हुँदैन र त्यो

0: मजाले खान्छ बाख्राले। अनि त्यसमा अर्को बाख्राले मेन खाने घाँसहरू भयो भटमासे भयो, भटमास बोट जस्तै एउटा घाँस हुन्छ त्यसलाई भटमासे घाँस भनिन्छ है। त्यहाँबाट तपाईँको किम्मु भयो एकदमै राम्रो हो बाख्राको लागि, अनि खन्युहरू भयो, यो जति लोकल घाँसहरू छ। अनि बाख्रा एकदमै व्यावसायिक रूपमा गर्नुहुन्छ भने सुपर नेपियर घाँस लगाएर गर्दा चाहिँ हुन्छ।
1: कति प्रजाति पाल्नु भएको छ अहिले? कति
0: अहिले तपाईँको 15-16 मात्रै छ भनौँ न, किनभने यता गाईको व्यवसाय पनि छ।
1: कुन प्रजातिको होला?
0: प्रजाति त त्यो सानेन पनि छ, साउथ अफ्रिकन बोयर क्रस ब्रिड पनि छ, अनि लोकल पनि छ।
1: हजुर हजुर, भनेपछि राम्रैसँगले फस्टाइरहेको छ।
0: राम्रै छ, राम्रै छ, अनि एकदमै अब स्याहार सुसार चाहिँ एकदम राम्रो हुनुपर्ने, बेला बेला दबाई पानी,
1: खानपिनको व्यवस्था पनि राम्रो,
0: खानपिनको व्यवस्था त्यही हो जति पनि राम्रो गाईलाई। अहिले बर्खा समयमा चाहिँ गाई होस् या बाख्रा होस् सिधै काटेर ल्याएर गाईलाई या बाख्रालाई घाँस हाल्नु हुँदैन, कि कतिपय किराहरू हुन्छ अनि त्यसलाई छेराउटी लाग्ने त्यस्तो रोगहरू लाग्न सक्छ। अनि एकखेप सुकाएर चिसो घाँसहरू चाहिँ भिजेको हुन्छ नि, बर्खामा भिजेको घाँसहरूलाई चाहिँ मजाले सुकाएर अनि ओभाएपछि दियो भने चाहिँ त्यो राम्रो हो भनेर अब कतिपय चिकित्सकहरूले डक्टरहरूले पनि त्यस्तै सुझाव दिनुहुन्छ, एकदम ध्यान राख्नुहोस् भनेर।
1: अब खोर त नयाँ तक्निकी अनुसार पनि अहिले सरकारद्वारा प्रदान गरिएको छ र अब पौराणिक ढङ्गले पनि कतिपय मानिसहरूले अब बाख्रा पाल्ने गर्छन् होइन, कस्तो प्रकारको खोर तपाईँले व्यवस्था गर्नुभयो?
0: हजुर, मैले चाहिँ स्किल युथ स्टार्टअप स्किम लिएको थिएँ सरकारबाट, स्किल युथ स्टार्टअप स्किमबाटै लोन लिएर मैले फार्म बनाएको
1: हो।
0: र फार्म बनाएर व्यावसायिक तरिकाले नै छ, मतलब फार्मको डिजाइन जति अब बाहिरतिर जसरी पालिन्छ त्यो डिजाइनमा एकदमै अब डुढ डुढ एक एकवटा आफ्नो आफ्नो पाठापाठीले आफ्नै डुढ, माउ बाख्राहरूलाई डुढ, अनि बोकाहरूलाई आफ्नै डुढ हो, त्यो हिसाबले डुढ बनाएर त्यो व्यवसायले पालेको छ।
1: ए भनेपछि अब यी जति पनि विभिन्न प्रजातिको बाख्राहरू एकै ठाउँमा राख्नु भएको छ कि?
0: एउटै फार्ममा हो हुन चाहिँ, तर अब डिफ्रेन्ट डिफ्रेन्ट क्याबिन भनौँ न, आफ्नो आफ्नो खोर बनाएर पाटापाटीको लागि जुधेर हुन्छ, अनि कतिपय त्यो हुँदैन पनि किनभने माउहरूले आफ्नै सुत्छौँ, कति प्रेग्नेन्ट बाख्राहरू हुन्छ उनीहरूलाई त सेफ्टी चाहियो, सेफ्टी जग्गा आफ्नै क्याबिन हुनु पर्यो, बोकाहरूको लागि आफ्नै जग्गा चाहियो है, अनि पाटापाटीको लागि आफ्नै सेफ जग्गा चाहियो, त्यो हिसाबले पाल्नुपर्छ। व्यावसायिक चाहिँ त्यही हो।
1: दाना पानीमा चाहिँ के दिनुहुन्छ?
0: दाना पानीमा अहिले मेन चाहिँ अब मैले भनिहालेँ, यो पौष्टिक घाँसहरू जति पनि हुन्छ, भटमासेहरू भयो है, तपाईँको यो लोकल खन्युहरू, नेम्बारोहरू अरू जति पनि खन्यु घाँसहरू छ त्यो पौष्टिक घाँस भयो। त्यहाँबाट सुपर नेपियर जुन फेद्दै डाक्पादेखि खाएर जान्छ, किन त्यसको राम्रो ग्रोथ छ नि त, सुपर नेपियर ग्रोथ छ र त्यो चाहिँ बाख्राले एकदमै मन पराएर खान्छ। अनि किम्मु भयो, घाँसमा त सबै त्यही भयो, अनि साथसाथमा हामी यो कुटी जुन पराल काटेको परालको जुन कुटी हुन्छ त्यो पनि ल्याएर, अनि साथसाथै मिनरल्सहरू पनि बेला बेला दिनुपर्छ, सप्लिमेन्ट्सहरू पनि दिनुपर्छ, सप्लिमेन्ट्स मिनरल्स त्यो सबै मिलाएर दिएर चाहिँ एकदमै स्वास्थ्यमा, अनि बेला बेला स्वास्थ्य कमजोर भएको बेला चिकित्सककोमा जाँच गराएर ल्याएर के कसो गर्नुपर्ने ती सबै।
1: अच्छा, अहिले यो बर्खे झरीमा घाँसको कुनै अभाव त हुँदैन है, प्रशस्त मात्रामा घाँस पाइन्छ भनेको जस्तो होइन? अब हिउँदो महिनामा एकदमै भनौँ अब कृषकहरूलाई बाख्रा पालकहरूलाई है एकदमै साह्रो पर्छ घाँसको प्रबन्ध मिलाउनु, होइन हिउँदो महिनामा त एकदम साह्रो पर्छ नि त, अन्त त्यस बेला कस्तो प्रकारले चाहिँ तपाईँले प्रबन्ध मिलाउनुहुन्छ होला?
0: हिउँदोमा चाहिँ अब विशेष गरिकन घाँसको कमी नै हुन्छ, अब कमीमा अम्लिसो चाहिँ मतलब हिउँदो महिनामा पनि सस्टेन गर्छ। अम्लिसो चाहिँ त मजाले लगाउनु पर्यो बारीमा, र अम्लिसो लगायो भने चाहिँ हिउँदो महिनामा अब अम्लिसोले धेरै ठेल्छ, साथमा अब त्यही हो कुटी नै मेन चाहिँ, परालहरू राख्नु पर्यो, जति अब खेती गरेर राखेको परालहरू आफूले सम्हालेर राख्यो भने त्यो पराल काटेर त्यसमा भुसहरू मोलेर है, अनि अलिअलि वरिपरि पाएको झारघाँसहरू मोलेर त्यसरी नै दिनुपर्छ। अनि विशेष गरी अम्लिसोको सिजनमा, अब अम्लिसो लगाएको छ आफूले भने चाहिँ त्यसले धेरै नै ठेल्छ हिउँदोको सिजनमा।
1: कस्तो प्रकारको रोगहरू लाग्छ होला
0: बाख्रालाई? तपाईँको रोगहरू भन्ने छेराउटे लाग्छ, छेराउटे भने चाहिँ डाइरियाहरू जस्तो हुने है, त्यहाँबाट कतिपय उनीहरूको अब आँखाहरू मा घाउ हुने है, आँखाहरू त्यो सुन्निने, अनि कचेरा निस्किने, त्यो एक प्रकारको रोग भनौँ न, आई डिजिज हो त्यस्तो बेसी हुन्छ।
1: किर्ना पनि लाग्छ?
0: किर्ना पनि लाग्छ, किर्ना पनि लाग्छ, अनि आँखा पाक्ने चाहिँ त्यस्तो बेसी हुँदो रहेछ, अनि छेराउटो लाग्ने, अनि त्यहाँबाट मेन कुराहरू त्यही हो, अनि कतिपय बाख्राहरूलाई ब्याउनुमा समस्या।

0: चिया है त्यो त्योहरू पनि हुन्छ, त्यो सबै रोगहरू पनि हुन्छ।
1: हजुर, चरनमै लानुहुन्छ कि सेडमै राखेर घाँस काटेर लिएर?
0: चरनमा चाहिँ तपाईँको चरनमै जङ्गलमै त लगिँदैन, अब एउटा सानो एउटा खेल्ने एरिया बनाएको छ त्यहाँनिर लगेर एउटा खेलाएर है दिउँसो चाहिँ मतलब उनीहरूलाई घाम ताप्न हो त्यहाँनिर पानीहरू खान निकालेर दिउँसो घामहरू तपाएर बेलुका फेरि फार्ममा ल्याएर नै राख्ने व्यवसाय छ त्यस्तो पाराले।
1: अब जब बाख्रालाई रोग लाग्छ है र रोग लाग्नुभन्दा अघि अब विभिन्न प्रकारको अब लक्षणहरू पनि देखा पर्छ है, तपाईँलाई थाहा भइहाल्छ नि त बाख्रालाई रोग लाग्नु आँटे भनेर, बिमार हुनु आँटे भनेर तुरन्तै तपाईँहरूले अब यसरी विभागमा पनि त सम्पर्क त राख्नुहुन्छ होला नि त होइन, पशुपालन विभागमा?
0: हजुर त्यो राख्नै पर्छ, किनभने अब पशुपालन भन्ने कुरा एकदमै जस्तो मान्छेलाई हामी आफ्नो स्वास्थ्यको केयर गर्छौँ है, पशु प्राणीको पनि त्यही हो। उनीहरूको पनि बेला बेला के कस्तो लक्षण आउँदैछ, कोही झोक्रिँदैछ कि है, कोही अब मतलब खुट्टाहरू खुम्चाउँदैछ कि, उठ्न बस्न गाह्रो हुँदैछ, घाँस खाएको छैन कि, त्यो सबै लक्षणहरू आइहाल्छ अनि आँखाहरू पाएको, त्यो सबैमा चाहिँ अब चिकित्सकसँग परामर्श लिएर हामीले तुरुन्तै दबाई के गर्नुपर्ने त्यो सम्पर्क लिएर हामी गरिहाल्नुपर्छ।
1: हजुर, अब धेरै मात्रामा बाख्रा पाल्नु भएको छ तपाईँले है, 5 वर्षको यो अवधि पुरा भयो तपाईँको होइन, बाख्रा पालनको क्षेत्रमा लागि पर्नु भएको र यत्रो वर्षको अवधिमा तपाईँले यसरी अब व्यवसाय चलाउँदै हुनुहुन्छ बाख्रा पालनद्वारा है, र अहिलेसम्म पशुपालन विभागबाट तपाईँले कुनै प्रकारको सहायताहरू पाउनु भयो?
0: सहायतामा तपाईँको पावर ट्रिलर पाएको छु, पावर ट्रिलर जुन जोत्नको लागि, अनि स्टार्टअप स्किम लोन त मैले पहिल्यै पाएको, त्यो मैले युज गरेँ, अनि साथसाथमा अब त्यही दबाई पानी चाहिँ अलिअलि प्राप्त हुन्छ, त्यति अब चल्दैछ, सरकारले गर्दैछ है, एकदमै अब चाहे जस्तो मैले व्यवसाय अझै ठुलो गराउन चाहिँ सकेको छुइनँ, कारण कतिपय अब फाइनेन्सियल सर्टेज
1: भएको छ,
0: सोच त अब ठुलै हुन्छ नि जुनै व्यवसाय गर्दा पनि, आफ्नो सोच त ठुलै हुन्छ, तर पनि अब भने जस्तो हुन सकेको छैन, अब त्यही छ।
1: तपाईँको अब कहाँबाट आउँछ होला मागहरू? तपाईँको
0: मागहरू त तपाईँको बिकिहाल्छ, कलहरूमै आइहाल्छ, गाउँ बस्तीमा बिकिहाल्छ, अनि धेरै जग्गाबाट कलहरू यताउता जति पनि लिङ्कहरू हुन्छ सम्पर्कमा गरेर आज यो छ साटा साट गरेर पनि पाल्ने गरिन्छ, अन्त कतिलाई के चाहिन्छ त्यो लग्यो त्यस्तै त्यही पाराले।
1: अच्छा, यो पाठा चाहिँ कति बेला छुट्याउनु पर्दछ होला? पाठा छुट्याउने तरिका बताइदिनुहुन्छ कि?
0: पाठा छुट्याउन चाहिँ तपाईँको अब ब्याएपछि त्यसलाई दुध खुवाएर त्यसलाई फाल्टै क्याबिनमा राखिहाल्नुपर्छ, तर माउको छेउमै बनाउनु पर्यो, माउको छेउमै बनाएर त्यसलाई अलिकति तातो मतलब पुरा अब जाडोको समय छ भने त त्यसलाई एकदम हिटरहरू लगाउँदा पनि हुन्छ, हिटरहरू लगाएर
1: कति महिना पुग्दाखेरि छुट्याउन सकिन्छ होला पाठा?
0: छुट्याउन त तपाईँको हप्ता 10 दिनमै ती छेउमा छुट्याउँदा भइहाल्यो नि, तर मतलब त्यस्तो प्रब्लम हुँदैन, एकै ठाउँमा बनाउनु पर्छ, तर सानो छेउमै माउकै छेउमा एउटा क्याबिन जस्तो बनाएर ती राखिदिँदा त्यसो गर्दा माउलाई दुध खुवाउने बिहान बेलुका निकाल्ने दुध खुवाउने हो त्यो हिसाबले ती छेउमै राखिदियो, अनि अलिक ठुलो भएपछि त पाठा पाटीको अर्कै ठुलो अरू सबै पाठा पाटीको जति हुर्किन्छ नि त्यसलाई फाल्टै क्याबिनमा अलिक हुर्केपछि त फेरि 2-3 महिनाको भए जस्तो तिनीहरूको अर्कै क्याबिन बनाउँदा भयो।
1: तपाईँको आमदामीको कुरा गरौँ न है, अब बाख्रा पालन गरेर व्यवसाय गरेर है तपाईँको यो आमदामी कस्तो छ होला?
0: आमदामी अब सामान्यै छ है, सामान्यै हुन्छ, गाई पालनबाट पनि सामान्य दुध ठिकाहरू लगाएर अनि सामान्य तपाईँको आमदानी हुन्छ, अनि खेतीपातीबाट पनि सामान्य आमदानी भन्दा यसो घर खर्च चल्ने आफ्नो व्यवसाय चल्ने हिसाबको चाहिँ आमदानी हुन्छ, त्यति चाहिँ छ।
1: हजुर हजुर, र अब धेरै खुसी लाग्यो तपाईँसित भेटघाट गरेर, र अन्तमा तपाईँ जस्तै अब पढा लेखा युवा युवतीहरूलाई कस्तो प्रकारको सरसल्लाह राख्न चाहनुहुन्छ होला?
0: विशेष गरी अब अहिलेको समयमा है हामी धेरै प्रकारको यो अब जब मार्केटहरू आएको छ है, धेरै प्रकारको जस्तै अब डिजिटल मार्केटिङहरू पनि छ, अनि अरू अरू फार्मास्युटिकल्सहरू खोलियो, तर विशेष गरी यो जुन खेती छ नि, खेती भयो, लाइफ स्टक फार्मिङ, पशुपालन, यो चाहिँ हामीले पुर्खादेखि गरेर ल्याएको, यो एकदमै हाम्रो जरुरत हो, यो चाहिँ मानव जगतको यो चाहिँ जरुरत हो, यो चाहिँ किनभने पशुपालन गरिन्छ, खेती किसान गरिन्छ, यो सब हाम्रो भोजनको लागि हो नि त, हाम्रो स्वास्थ्यको लागि हो, भोजनको लागि हो, र यो चाहिँ हामीले व्यवसायलाई कहिले छोड्नु हुँदैन, र युवाले पनि प्रोत्साहन, नयाँ नयाँ तक्निकी अहिले त मैले भनिहालेँ, जस्तै यो धेरै प्रकारको फार्म्सहरू बनाउने टेक्निकहरू छ है, अथवा धेरै प्रकारको क्रस ब्रिडिङहरू बाख्रालाई गराएर पाल्ने तरिका छ है, अन्त धेरै प्रकारको गाईहरू अहिले दुधालु गाईहरू हामीले हेर्न सक्छौँ, जान्न सक्छौँ, अहिले त टेक्नोलोजीको जमाना छ, इन्टरनेटको है, सब बुझेर जानेर हामीले मतलब आधुनिक

0: तरिकाले नै पाल्नुपर्छ, किनभने अब पौराणिक तरिकाले पाल्दा अहिलेको माहौलमा सुट गर्दैन। र युवालाई म त्यही भन्छु, आधुनिक तरिकाले हामीले फार्महरूलाई गरौँ है, खेतीपाती गरौँ, सबै सबै जति पनि छ व्यवसायहरू, यो गाई पालन, कुखुरा पालन, बाख्रा पालन, यी सबै खेती किसानलाई हामीले अप्नाउनै पर्छ र नयाँ टेक्नोलोजी, नयाँ इनोभेसन गरेर, नयाँ पद्धति अप्नाएर हामीले अगाडि लानुपर्छ। यो हामी सबैको जिम्मेवारी हो भन्न चाहन्छु।
1: हजुर हजुर, र एकदमै राम्रो जानकारी तपाईँले श्रोता समक्ष राखिदिनु भयो है। बाख्राको हेरचाह के कस्तो प्रकारले गर्नुपर्ने, उनीहरूलाई अब खानपिनको व्यवस्था कस्तो प्रकारले मिलाउनु पर्ने, र तपाईँले हाम्रो जति पनि तपाईँ जस्तै युवा युवतीहरूलाई एकदमै राम्रो उत्साह दिनुभयो। फेरि पनि तपाईँसित भविष्यमा भेटघाट गरेर अन्य विषयमा अवश्य नै बातचित गरौँला। र यति भन्दै तपाईँसित बिदा लिन चाहन्छु। नमस्कार।
0: नमस्कार।
1: अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौँ, रमाइलो गरौँ, एउटा लोकगीत सुनेर।

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी, जस अन्तर्गत हामीले सुन्यौं बाख्रा पालन विषयमा एक प्रगतिशील युवा कृषकसित लिएको एक अन्तर्वार्ता। लौ त श्रोताहरू, यसको साथै आजको हाम्रो कार्यक्रम यहीँ समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

गान्तोकको प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरको अध्यक्षतामा आज लोकभवनमा राज्यका अग्रणी औषधि कम्पनीहरूसँग उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य औषधि कम्पनीहरूसँग प्रत्यक्ष संवाद स्थापित गर्नु, उनीहरूको वर्तमान औद्योगिक गतिविधिहरूको समीक्षा गर्नु र राज्यको विकासमा उनीहरूको सहभागितालाई अझ सुदृढ पार्नु थियो। बैठकको क्रममा विभिन्न कम्पनीका प्रतिनिधिहरूले आफ्नो सञ्चालन, उत्पादन क्षमता र भविष्यका योजनाहरूको विस्तृत जानकारी प्रस्तुत गरे। खुला छलफलको क्रममा प्रतिनिधिहरूले उद्योगले सामना गरिरहेका महत्वपूर्ण चुनौतीहरू र तिनीहरूलाई सम्बोधन गर्ने सुझावहरू पनि साझा गरे, जसलाई राज्यपालले ध्यानपूर्वक सुनेर विस्तृत छलफलपछि उनीहरूलाई समाधानको आश्वासन दिनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोक जिल्लाको माथिल्लो सिचेका प्रख्यात नेपाली लोकगायक कुमार पाक्रिनलाई भेट्नुभयो र नेपालमा द भोइस किड्स सिजन 5 को सेमीफाइनल चरणमा पुगेकी उनकी नातिनी ताशी नामग्याल एकाडेमीकी विद्यार्थी रुईसाङ पाखरिनलाई शुभकामना दिनुभयो। श्री तामाङले भन्नुभयो, रुईसाङको उपलब्धि सिक्किमको लागि अत्यन्तै गर्वको कुरा हो। यस अन्तर्राष्ट्रिय

मञ्चमा आफ्नो प्रतिभा देखाउन उहाँले उनलाई शुभकामना दिनुभयो। सिक्किम सरकारका मुख्य सचिव रविन्द्र तेलङले आज राष्ट्रिय राजमार्ग 10 विशेष गरी 20 माइलमा सड़क सम्पर्कको स्थितिको समीक्षा गर्न साथै 10 अगस्तका दिन आमा सम्मान दिवसको अवसरमा रम्फूमा आयोजना हुने आगामी राज्य स्तरीय कार्यक्रमको तयारीको मूल्याङ्कन गर्न एक बैठकको अध्यक्षता गरे। बैठकमा एनएचआईडीसीएलका अधिकारीहरू, सड़क तथा पुल विभागका सचिव, विद्युत विभागका सचिव र वन तथा खानी तथा भूगर्भ विभागका अधिकारीहरू उपस्थित थिए। सीमा सड़क संगठनका प्रतिनिधिहरू, पाकिमका जिल्लापाल र पुलिस अधीक्षकले भिडियो कन्फरेन्सिङ मार्फत बैठकमा भाग लिए। युवा मामिला विभागले माई भारत मार्फत युवा नागरिकहरूलाई भारतको राष्ट्रिय ध्वज सम्बन्धी क्विज वा प्रश्नोत्तरी 2026 भाग लिन आह्वान गरेको छ। यो राष्ट्रव्यापी पहलले अन्तिम 9 दिनमा प्रवेश गरिरहेको छ। यो क्विजले सहभागीहरूलाई भारतको राष्ट्रिय ध्वजको विकास, यसको विकाससँग सम्बन्धित प्रख्यात व्यक्तित्वहरूको योगदान, भारतको ध्वज संहिता, राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1971 र भारतको राष्ट्रिय प्रतीकहरूसँग सम्बन्धित अन्य महत्वपूर्ण पक्षहरूबारे शिक्षित गर्ने लक्ष्य राखेको छ। युवा मामिला विभागले 15 अगस्तको समय सीमा अघि भाग नलिएका सबै योग्य युवाहरूलाई माई भारत पोर्टलमा दर्ता गर्न र क्विजमा भाग लिन आग्रह गरेको छ। जनरल सगत सिंह हाई अल्टिट्यूड फुटबल प्रतियोगिता 2026 आज थेगुमा फुटबलको अर्को रोमाञ्चक दिन देखियो। उद्घाटन खेलमा 3-11 जीआरले प्रभावशाली प्रदर्शन गर्दै सेनोल्चु साङ क्लबलाई 4-1 पराजित गर्यो भने दोस्रो खेलमा छाङ्गु एले सिक्किम यतीजलाई 1-0 हरायो। भोलि कृषि मन्त्री श्री पूरण कुमार गुरूङले खेलहरूमा उपस्थिति जनाउनुहुने कार्यक्रम छ। कृषि विभाग पाकिमले कृषि प्रविधि व्यवस्थापन एजेन्सी एटीएमए संघको सहकार्यमा पाकिम ब्लकमा प्रधानमन्त्री फसल बीमा योजना र किसान क्रेडिट कार्ड सह किसान वैज्ञानिक अन्तर्क्रिया सम्बन्धी जागरूकता कार्यक्रम आयोजना गर्यो। पाकिम ब्लकको कृषि विभागकी उपनिर्देशक तथा एटीएमए परियोजना निर्देशक रेबेका गुरूङले एटीएमए अन्तर्गत कार्यान्वयन भइरहेका विभिन्न गतिविधि र पहलहरूबारे प्रकाश पार्नुभयो। कार्यक्रममा ठूलो संख्यामा पाकिम ब्लकका किसानहरू उपस्थित थिए र अन्तर्क्रियात्मक छलफलमा सक्रिय रूपमा उनीहरूले भाग लिए। भारत सरकारको सूक्ष्म साना तथा मझौला उद्यम मन्त्रालय एमएसएमई अन्तर्गतको एमएसएमई विकास तथा सहजीकरण कार्यालय गान्तोकले जिल्ला प्रशासन गेजिङ संघको सहकार्यमा हिजो गेजिङ जिल्लाको जिल्ला पञ्चायत भवनमा ब्रान्डिङ र मार्केटिङ सम्बन्धी एक दिने जागरूकता कार्यक्रम प्रधानमन्त्री विश्वकर्मा योजना सफलतापूर्वक आयोजना गर्यो। कार्यक्रमको उद्देश्य ब्रान्डिङ, मार्केटिङ, प्याकेजिङ, वित्तीय समावेशीकरण, निर्यात अवसरहरू र व्यवसाय वृद्धिका लागि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगको ज्ञानले सुसज्जित गरेर प्रधानमन्त्री विश्वकर्मा लाभार्थीहरूको उद्यमशीलता क्षमता बढाउनु थियो। अतिरिक्त जिल्लापाल गेजिङ तृप्ति हाङमा सुब्बा कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेघहजमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरीमा सुनाउनेछौँ बालकुमार घिमिरेको स्वरमा लोकगीत। 7:15 सुर सङ्गम कार्यक्रममा विभिन्न कलाकारको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8 बजे युवाणी। 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 8:15 पार्लियामेन्ट रिभ्यू, 9:15 स्पटलाइट, 9:30 कन्ट्री वाइट अनि राति 10 बजे विविध भारतीको आज के फनकार रिले गरेर सुनाउनेछौँ।

भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25 36 सुनाउनेछ गान्धी कथा, जसमा विनिता बस्नेतबाट वार्ता सुनाउनेछ। विषय छ नारी सशक्तिकरणमाथि गान्धीजीको विचार।

विविध सूचना अनि जानकारी पाउनुहुनेछ। बिहान 7:05 कार्यक्रम शुभ प्रभातमा, 7:15 हीरा र शैली अनि रमला मोक्तानको शर्मा भजन, 8:30 कथा सफलताको, 8:45 सन्दर्भ, 9:30 ओबी आधारित कार्यक्रम तपाईँको गाउँमा, 10:02 हल्लो खरसाङ, 10:30 80औं स्वतन्त्रता दिवसको अवसरमा रूपक श्रृङ्खला आकाशवाणीको अभिलेखागारबाट, 11:05 स्वरमाधुरी, 11:30 बङ्गला सङ्गीतको कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसरी नै भोलि दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी, 4:00 हिन्दी वार्ताको कार्यक्रम, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ जसमा शिक्षक राहुल राईबाट विज्ञानको पाठ सिस्टम अफ मेजरमेन्ट सुन्नुहुनेछ।

0: भोलि बेलुकी 5 बजेर 5 मिनटमा प्रस्तुत गर्नेछौँ सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान। 5:30 मा पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 मा गाउँले सभा, 6:50 मा यस केन्द्रको प्रादेशिक समाचार, 7 बजे कार्यक्रम लोकलहरीमा विद्या शर्माको शर्मा लोकगीत, 7:15 मा कार्यक्रम सुरसङ्गममा कविता थापाको शर्मा आधुनिक गीत, 7:45 मा भुटानी कार्यक्रम, 8 बजे यवनी, 8:30 मा चर्चा चौधरी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 8:15 मा पार्लियामेन्ट रिभ्यू, 9:15 मा स्पटलाइट, 9:30 मा करेन्ट अफेयर्स अनि राति 10 बजे भोलि संसदमा सम्पन्न भएको प्रश्नकालको रेकर्डिङ अंश रिले गरेर सुनाउनेछौँ। श्रोताहरू, यी थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। बितेको 24 घण्टामा सिक्किमको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भयो भने उत्तर बङ्गालका जिल्लाहरूको धेरै स्थानमा अति हल्कादेखि मध्यम वर्षा भयो। आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालका जिल्लाहरूको अधिकतर स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उत्तर बङ्गालको मालदा, उत्तर अनि दक्षिण दिनाजपुर जिल्लाको 1-2 स्थानमा 30-40 किलोमिटर प्रति घण्टाको गतिमा हावा चल्ने अनि विद्युत गर्जन हुने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ। मौसमको साधारण विज्ञप्ति पूरा भयो। एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य अनि केन्द्रको संयुक्त प्रयासद्वारा पश्चिम बङ्गालको औद्योगिक विकासलाई नयाँ गति प्राप्त हुने बताउनुभयो। राज्य विधानसभाले वर्ष 2026-27 लागि पक्ष तथा विपक्षलाई लिएर विभिन्न स्थायी समितिहरू गठन गरेको छ। राज्य सरकारको पछौटी वर्ग कल्याण विभागले आयोगको पुनर्गठन गरेको छ। सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत दार्जिलिङ तथा कालेबुङ जिल्ला पुलिसको आयोजनामा विभिन्न स्थानहरूमा ट्राफिक सचेतना कार्यक्रम जारी छ र पहिरो प्रभावित गोग 2 ग्रामका विभिन्न गाउँहरूको दार्जिलिङ पूर्वबजार खण्ड पञ्चायत समिति चेयरम्यानले स्थलगत निरीक्षण गर्नुभयो। अब समाचार विस्तारमा। नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कारवाही लगायत विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामा गरेपछि लोकसभा दिनभरका लागि स्थगित गरिएको थियो। यस्तै राज्यसभाको कारवाही पनि भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। यसैबीच लोकसभाले कराधन र अन्य विधेयक 2026 पारित गरेको छ भने संसदले विनियोग विधेयक 2026 पारित गरेको छ। राज्यसभाले छलफलपछि विधेयक लोकसभामा फिर्ता पठाएको छ। लोकसभाले भने यसअघि नै विधेयक पारित गरिसकेको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, राज्य अनि केन्द्रको संयुक्त प्रयासद्वारा पश्चिम बङ्गालको औद्योगिक विकासलाई नयाँ गति प्राप्त हुनेछ। आज मिलन मेला मैदानमा आयोजित टेक्सटाइल फेयरको उद्घाटन समारोहलाई सम्बोधित गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रीहरूलाई पश्चिम बङ्गालको विकासको लागि सक्रिय रूपमा कार्य गर्ने निर्देश दिनुभएको छ। मुख्यमन्त्रीले हालै दिल्लीमा केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणसित भएको बैठकको उल्लेख गर्दै भन्नुभयो, केन्द्रीय वित्त मन्त्रीले राज्यको वस्त्र अनि चिया उद्योगको विकासबारे विशेष रुचि राख्नुहुन्छ अनि उहाँले यस क्षेत्रलाई अघि बढाउनको लागि सकेसम्म सहयोग गर्ने आश्वासन दिनुभएको छ। केन्द्रीय वित्त मन्त्री यसै महिनाको 24-28 तारिकबीच पश्चिम बङ्गाल भ्रमणमा आउनुहुने सम्भावना रहेको पनि मुख्यमन्त्रीले बताउनुभयो। मुख्यमन्त्रीले भन्नुभयो, विगत लगभग 50 वर्षहरूमा वाम मोर्चा अनि तृणमूल काङ्ग्रेसको शासन अवधि पश्चिम बङ्गाल औद्योगिक विकासको दौडमा पछाडियो तर अब डबल इन्जिन सरकारको नेतृत्वमा राज्य तीव्र गतिमा अघि बढिरहेको छ। पश्चिम बङ्गाल विधानसभाको वर्ष 2026-27 लागि विभिन्न स्थायी समितिहरू गठन गरिएको छ। विधानसभा सचिवालयद्वारा जारी अधिसूचना अन्तर्गत वित्तीय, विधायी, प्रशासनिक अनि सदन सञ्चालनसित सम्बन्धित विभिन्न समितिहरूका अध्यक्ष एवं सदस्यहरू नियुक्त गरिएको छ। जारी सूची अनुसार सार्वजनिक लेखा समिति, पब्लिक अकाउन्ट्स कमिटीका अध्यक्ष कन्हैयालाल अग्रवाललाई बनाइएको छ। पेपर्स लेड अन द टेबल समितिको दायित्व भागडबाडा आइएसएफ विधायक नौसाद सिद्दिकीलाई सुम्पिएको छ भने विशेष अधिकार समितिका अध्यक्ष डाक्टर राजेश कुमार हुनेछन्। अधीनस्थ विधान समिति सबर्डिनेट लेजिस्लेसन कमिटीको जिम्मेवारी रथिन घोषलाई दिएको छ। सदस्यहरूको अधिकार एवं सुविधा समितिको अध्यक्षता विधानसभा अध्यक्ष रथिन्द्र बोसले गर्नुहुनेछ। यस समितिमा उपाध्यक्ष संसदीय कार्यमन्त्री डाक्टर शङ्ख घोष, मुख्य सरकारी सचेतक अमलान भादुडी सहित सत्तापक्ष अनि विपक्षका केही विधायकहरूलाई सदस्य बनाइएको छ। विधानसभा पुस्तकालय समितिको नेतृत्व पूर्व विधानसभा अध्यक्ष एवं तृणमूल विधायक विमान बनर्जीलाई सुम्पिएको छ भने विभिन्न समितिहरूमा सत्तापक्ष र विपक्षका विधायकहरूलाई सामेल गरी सन्तुलित प्रतिनिधित्व सुनिश्चित गरिएको छ। विधानसभाका स्थायी समितिहरूले सरकारी योजनाहरूको क्रियान्वयन, वित्तीय व्ययको समीक्षा, विधायी मामिलाको जाँच, प्रशासनिक कार्यहरूको निगरानी तथा सदनको सुचारू सञ्चालनसित सम्बन्धित विभिन्न विषयहरूमा विचार विमर्श गरी आफ्नो रिपोर्ट अनि सिफारिस प्रस्तुत गर्नेछन्। यी समिति वर्ष 2026-27 प्रभावकारी रहनेछ। पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि भारतीय जनता पार्टीले भ्रष्टाचार र अनुशासनहीनता विरुद्ध आफ्नो जिरो टलरेन्स नीतिलाई कार्यान्वयन गर्दै बितेको 3 महिनाभित्रमा आफ्ना 200 भन्दा अधिक नेता तथा कार्यकर्ताहरू विरुद्ध कारवाही गरिसकेको छ। पार्टीको राज्य एकाइका अनुशासन समितिले पहिलो पटक यस कारवाहीको विस्तृत जानकारी सार्वजनिक गरेको छ। समिति अनुसार मई, जुन र जुलाईको अवधिमा भ्रष्टाचार, धन आर्जन, अनुशासनहीनता तथा पार्टीको नीति विपरीत आचरणसित सम्बन्धित लगातार आइरहेका शिकायतहरूको आधारमा 200 भन्दा अधिक मानिसहरूलाई कारण बताओ नोटिस जारी गरियो। यीमध्ये लगभग 50 वटा नोटिस 4 मईमा विधानसभा चुनाव परिणाम घोषणा भएको पहिलो 3 साताभित्रमै जारी गरिएको थियो। कारण बताओ नोटिस पाउने सबै नेता तथा कार्यकर्ताहरूलाई आगामी आदेश नआउन्जेलसम्म संगठनात्मक गतिविधिहरूदेखि टाढा बस्ने निर्देश दिएको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। पश्चिम बङ्गाल सरकारको पछौटे वर्ग कल्याण विभागले पश्चिम बङ्गाल पछौटे वर्ग आयोगको पुनर्गठन गरेको छ। यस सम्बन्धमा विभागले एक सूचना जारी गर्दै नयाँ समितिका सदस्यहरूको नाम घोषणा गरेको छ। उच्च अदालत कलकत्ताका अवकाशप्राप्त न्यायाधीश रञ्जित कुमार बागलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको छ। आयोगका अन्य सदस्यहरूमा सेवानिवृत्त आइएएस नवीन प्रकाश र रोशनी सेन छन्। आयोगको सदस्य सचिवमा महिला विनियामक समिति कार्यकारी अधिकृत कञ्चन चौधरी नियुक्त भएका छन्। नयाँ समितिले तत्काल लागू हुने गरी आफ्नो जिम्मेवारी पूरा गर्नेछ। राज्य सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत सदर थाना दार्जिलिङले आज ट्राफिक सचेतना र्याली आयोजना गरेको छ। र्यालीमा सेन्ट टेरेसा गर्ल्स हाई स्कुलका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले हेलमेटको अनिवार्य प्रयोग, ट्राफिक नियमको पालना तथा सडक सुरक्षा सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानर सहित जनचेतना फैलाएका थिए। कालेबुङका जिल्ला पुलिसद्वारा सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत रियाङ थानामा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा रियाङ थाना प्रभारी एसआई वाङचुक लेप्चा सहित अन्य पुलिस अधिकारीहरूको उपस्थिति रहेको थियो। टोलीले द्विचक्के वाहन चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा हेलमेटको अनिवार्य प्रयोगबारे जानकारी गराउँदै सचेतना गराएको थियो। यस अवसरमा हेलमेट नलगाई सवारी चलाइरहेका केही द्विचक्के वाहनहरूलाई निशुल्क हेलमेट वितरण गर्दै आगामी दिनमा अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न आग्रह गरिएको पुलिसले जनाएको छ।

0: सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत दार्जिलिङ जिल्ला पुलिसले मङ्पू आउटपोस्टमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशासनिक अधिकारीहरूले ट्राफिक नियमको पालना, हेलमेट र सिट बेल्टको प्रयोग तथा सडक दुर्घटना न्यूनीकरणबारे जानकारी दिँदै सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताएका थिए। यसैबीच कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति मङ्पू आउटपोस्टले आभार व्यक्त गरेको छ। अविरल वर्षापछि पहिरोबाट प्रभावित दार्जिलिङ पूर्वबजार खण्ड अन्तर्गत गोक दुई ग्रामका विभिन्न क्षेत्रको खण्ड पञ्चायत समिति चेयरम्यान निमन्ता तामाङले आज स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले प्रभावित परिवारसँग भेटघाट गर्दै क्षतिको जानकारी लिई आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभएको छ। हालैको पहिरोले नेजी र कोम क्षेत्रका धेरै परिवारको घर, गोठ, गाई बाख्रा लगायत खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ। भारतलाई नशामुक्त बनाउने उद्देश्यको साथमा सञ्चालन भइरहेको 10 करोड नशा मुक्ति प्रतिज्ञा अभियान अन्तर्गत ब्रह्माकुमारी संस्था दार्जिलिङले आजदेखि जागरूक कार्यक्रम सुरु गरेको छ। यो अभियान आजदेखि 20 अगस्तसम्म सञ्चालन हुनेछ। अभियान अन्तर्गत दार्जिलिङका विभिन्न विद्यालय, कलेज तथा विभिन्न सामाजिक संस्थाहरूमा नशामुक्तिको प्रतिज्ञा गराइनेछ। स्थानीय सेवा केन्द्रमा आयोजित शुभारम्भ कार्यक्रममा ब्रह्माकुमारी बबिता दिदी र बिके मुना दिदीले सहभागीहरूलाई नशामुक्त समाज निर्माण गर्ने संकल्प गराउनु भएको थियो। आयोजक अनुसार अभियान मार्फत युवा पुस्तामा नशा विरुद्ध जनचेतना फैलाउँदै अधिकभन्दा अधिक नागरिकलाई नशा मुक्ति प्रतिज्ञामा सहभागी गराउने लक्ष्य राखिएको छ। मङ्पू स्थित श्रीकृष्ण प्रणामी गीता मन्दिर रेसेपमा महिनाव्यापी धार्मिक अनुष्ठान सुरु भएको छ। श्रीकृष्ण प्राकट्य महोत्सव तथा वितक चर्चा कार्यक्रम आगामी महिनाको 3 तारिकसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ भने कार्यक्रम अन्तर्गत प्रत्येक दिन दिउँसो 2 बजेदेखि 4 बजेसम्म कालिम्पोङको मङ्गलधामबाट आउनुभएकी विदुषी विमला माताजीको नेतृत्वमा धार्मिक प्रवचन, वितक चर्चा तथा भजन कीर्तन आयोजना भइरहेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य अनि केन्द्रको संयुक्त प्रयासद्वारा पश्चिम बङ्गालको औद्योगिक विकासलाई नयाँ गति प्राप्त हुने बताउनुभयो। राज्य विधानसभाले वर्ष 2026-27 को लागि पक्ष तथा विपक्षलाई लिएर विभिन्न स्थायी समितिहरू गठन गरेको छ। राज्य सरकारको पछौटी वर्ग कल्याण विभागले आयोगको पुनर्गठन गरेको छ। सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत दार्जिलिङ तथा कालेबुङ जिल्ला पुलिसको आयोजनामा विभिन्न स्थानहरूमा ट्राफिक सचेतना कार्यक्रम जारी छ र पहिरो प्रभावित गोक दुई ग्रामका विभिन्न गाउँ दार्जिलिङ पूर्वबजार खण्ड पञ्चायत समिति चेयरम्यानले स्थलगत निरीक्षण गर्नुभयो। समाचार पूरा भयो।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौ श्रोताहरूलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट। श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज, आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एप साथै प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7 बज्यो। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम। आजको लोकलहरीमा सुन्नुहुनेछ बालकुमार घिमिरेको शर्मा लोकगीत।

श्रोताहरूले अहिले सुन्नुभयो बालकुमार घिमिरेको शर्मा लोकगीत कार्यक्रम लोकलहरीमा। एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब प्रस्तुत गर्नेछौ कार्यक्रम सुरसंगम। आजको सुरसंगममा यहाँहरूलाई सुनाउनेछौ विभिन्न कलाकारको शर्मा आधुनिक गीत। गीत सुन्न अघि लिनेछौ छोटो व्यावसायिक विश्राम।

श्रोताहरूले अहिले विभिन्न कलाकारको स्वरमा आधुनिक गीत सुन्नुभयो कार्यक्रम सुर संगममा एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तै पछि आकाशवाणी कलकत्ता केन्द्रको बंगला समाचार रिले गरेर सुनाउनेछौ। तबसम्मलाई सुन्दै गर्नुहोस् यो आधुनिक गीत।

0: का है और करीब 8,970 करोड़ रुपीस का इसमें इन्वेस्टमेंट आएगा। आगे जाके ब्रह्मपुत्र टनल को भी ये जोड़ेगा।
1: संसदले आज विनियोजन विधेयक 2026 पारित गर्यो। लोकसभाले पहिले नै विधेयक पारित गरिसकेको थियो। विधेयकले मार्च 31, 2023 मा समाप्त भएको आर्थिक वर्षमा केही सेवाहरूमा स्वीकृत रकमभन्दा बढी खर्च पूरा गर्न भारतको संचित कोषबाट रकम विनियोजन गर्ने व्यवस्था गरेको छ। सरकारले केही अतिरिक्त खर्चहरू पूरा गर्न 54,000 करोड रुपियाँभन्दा बढी रकम माग गरेको छ। यो रकम ऋण चुक्ता गर्न खर्च गरिनेछ। लोकसभाले कर तथा अन्य कानून संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयकले भुक्तानी तथा निपटान प्रणाली ऐन 2007, आयकर ऐन 2025 र वित्त ऐन 2026लाई संशोधन गर्दछ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले विधेयक प्रस्तुत गर्नुभएको थियो। यो विधेयकले यस वर्ष जुन 5 जारी गरिएको आयकर संशोधन अध्यादेश 2026लाई प्रतिस्थापन गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा रक्षा मन्त्रालयको संसदीय परामर्श समितिको बैठकको अध्यक्षता गर्नुभयो। बैठक मुख्यतया क्षेत्रीय सेनामा केन्द्रित थियो। बैठकलाई सम्बोधन गर्दै श्री सिंहले केरलामा बाढी, उडिसामा चक्रवात र आसाममा हालै आएको बाढीको समयमा राहत र उद्धार कार्य अनि चिकित्सा सहायता प्रदान गर्ने क्षेत्रीय सेनाको भूमिकाको प्रशंसा गर्नुभयो। नागरिक उड्डयन मन्त्री के रामामोहन नायडूले सरकारले उड्डयन टर्बाइन इन्धनमा इथेनोल मिसाउने योजना बनाएको दावीलाई खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री नायडूले यस्तो कुनै प्रस्ताव नभएको बताउनुभयो। उहाँले इथेनोल र दिगो उड्डयन इन्धन पूर्णतया फरक भएको र एक अर्कासँग भ्रमित हुनुहुँदैन भनेर बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले प्रधानमन्त्री सूर्य घर निशुल्क बिजुली योजनाबाट 50,00,000 बढी परिवार लाभान्वित भएको बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित भारतीय उद्योग परिसंघ अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा बोल्दै उहाँले 19,00,000 परिवारको बिजुली बिल शून्य भएको जानकारी दिनुभयो। बन्दरगाह ढुवानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले समुद्री सुरक्षा वातावरण द्रुत गतिमा परिवर्तन भइरहेको बताउनु भएको छ। उहाँले साइबर खतरा, ड्रोन आक्रमण जस्ता जोखिमले समुद्री सुरक्षालाई नयाँ आयाम दिएको बताउनुभयो। नयाँ दिल्लीमा राष्ट्रिय समुद्री सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै श्री सोनोवालले बन्दरगाह सुरक्षा साझा राष्ट्रिय जिम्मेवारी भएको बताउनुभयो। बम्बईको उच्च अदालतले आज तहलकाका पूर्व सम्पादक तरुण तेजपाललाई 2013 उनका कनिष्ठ सहकर्मीमाथि भएको दुष्कर्मको मुद्दामा दोषी ठहर गर्दै 10 वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। अदालतले तेजपाललाई 10,21,000 रुपियाँ जरिवाना पनि तोकेको छ, जुन पीडितलाई तिरिनेछ। केरलामा युवा मोर्चाको नेतृत्वमा तिरुवनन्तपुरमको सचिवालयसम्म विशाल विरोध र्याली निकालिएको छ। प्रदर्शनकारीहरूले लोकसेवा आयोगको योग्यता सूचीमा समावेश भए तापनि विगत 2 वर्षदेखि नियुक्ति पत्र नपाएका उम्मेद्वारहरूको न्यायको माग गरेका थिए। सचिवालय भवनमा प्रवेश गर्न खोज्दा प्रहरीले प्रदर्शनकारीहरूलाई रोक्न खोजेपछि र्याली हिंसात्मक भएको थियो। झारखण्डमा जेपीएससी र जेएसएससी परीक्षामा भएको कथित अनियमितता विरुद्ध विद्यार्थीको विरोध आज 13 दिनमा प्रवेश गरेको छ। आफ्ना मागहरू पूरा गर्न विद्यार्थीहरूले राँचीको जयपाल सिंह मुन्डा रङ्गशालामा विरोध प्रदर्शन जारी राखेका छन्। यसैबीच मनसुन सत्रको पहिलो दिन झारखण्ड विधानसभाभित्र र बाहिर यस मुद्दालाई लिएर हङ्गामा मचिएको थियो। सुरक्षा कारणले गर्दा 1 दिनको लागि स्थगित भएको अमरनाथ यात्रा आजदेखि जम्मू कश्मीरमा पुनः सुरु भएको छ। हाम्रा संवाददाताका अनुसार लाखौं भक्तजनले पवित्र गुफा तीर्थस्थलको भ्रमण गरिसकेका छन्। मौसम विभागले आज उत्तराखण्ड, झारखण्ड, पश्चिम बङ्गाल क्षेत्र, उडिसा, मध्य महाराष्ट्र

कोंकण र गोवामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार बिहार, छत्तिसगढ, राजस्थान, हिमाचल प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, पूर्वोत्तरका केही भागहरू र अन्डमान अनि निकोबार टापुहरूमा पनि भोलिसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। यसै गरी राष्ट्रिय राजधानी दिल्लीमा भोलिसम्म मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। यसैबीच स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आसाममा बाढी पछिको अवस्था पुनर्स्थापित गर्न समय लाग्ने बताउनु भएको छ। उहाँले बाढी प्रभावित मानिसहरूलाई केन्द्र सरकारबाट यथासम्भव सहयोगको आश्वासन दिनुभयो। अब खेल प्रसङ्ग। हकी इन्डियाले अगस्त 30 सेप्टेम्बर 13 चीनको मोकीमा आयोजना हुने एएसएफ जुनियर एसिया कप 2026 लागि 18 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। टोलीमा वैकल्पिक रूपमा 2 खेलाडीहरू समावेश गरिएको छ। संयुक्त राज्य अमेरिकामा जारी विश्व एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपमा भारतका ज्याभलिन थ्रोअर आशिष यादव र टी धरनाधिकर अन्तिम चरणमा पुगेका छन्। डिस्कस थ्रोअर अमानत कम्बोज पनि अन्तिम चरणमा पुगेका छन्। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। केन्द्रीय मन्त्री परिषदद्वारा आज राष्ट्रिय जैविक ऊर्जा योजना गोवर्धन स्वीकृत। नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीका अनुसार प्रधानमन्त्री सूर्य घर निशुल्क बिजुली योजनाबाट 50 लाख भन्दा बढी परिवार लाभान्वित। सुरक्षा कारणले एक दिनको लागि स्थगित भएको अमरनाथ यात्रा पुनः सुरु। अनि हकी इन्डियाद्वारा एएसएफ एसिया कपको लागि 18 सदस्यीय जुनियर महिला टोलीको घोषणा। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: हरुको मन्त्रीमण्डल समितिले असममा राष्ट्रिय राजमार्ग 15 सित गुवाहाटी नजिक बैहारा चारियालीबाट तेजपुरसम्म 135 किलोमिटर भन्दा अधिक लामो चार लेन राजमार्गको निर्माणलाई पनि स्वीकृति दिएको छ।
1: आज का दूसरा बड़ा फैसला है, आसाम में एक हाईवे पे बहुत इंपॉर्टेंट प्रोजेक्ट है, यह है बायता चेरियाली यानी गुवाहाटी से जस्ट बाहर निकलने के बाद में वहां से लेके तेजपुर तक। ये फोर लेन हाईवे 135 किलोमीटर का है और करीब 8,970 करोड़ रुपीस का इसमें इन्वेस्टमेंट आएगा। आगे जाके ब्रह्मपुत्र टनल को भी ये जोड़ेगा।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले गोवर्धन योजनालाई मन्त्रीमण्डलको स्वीकृति, स्वच्छ ऊर्जा, ग्रामीण समृद्धि र देशको आत्मनिर्भर राष्ट्र बन्ने सामूहिक सपनालाई साकार पार्ने दिशामा एक महत्वपूर्ण कदम रहेको बताउनु भएको छ। एक सोसियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, यस योजनाले कम्प्रेस्ड बायोग्यासलाई ठूलो बढावा दिनेछ, जसको उद्देश्य घरेलु सीबीजी उत्पादनलाई लगभग 10 गुणा बढाउनु हो। ऊर्जा सुरक्षालाई सुदृढ बनाउने, आयातित जीवाश्म इन्धनमा निर्भरता घटाउने र वैज्ञानिक फोहोर व्यवस्थापनलाई बढावा दिने कृषकहरू, सहकारीहरू, एमएसएमईहरू, महिला उद्यमीहरू र ग्रामीण उद्यमहरूलाई लाभ पुर्याउने, लगानी र नवीनताका लागि एक बलियो र पूर्वानुमान योग्य इकोसिस्टम पनि सृजना गर्ने उहाँले बताउनु भएको छ। लोकसभाले कराधान तथा अन्य कानून संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयकले भुक्तान र निपटान प्रणाली अधिनियम 2007, आयकर अधिनियम 2025 र वित्त अधिनियम 2026 संशोधन गर्नेछ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले यो विधेयक पेश गर्नुभयो। विधेयकले यस वर्ष 5 जुनमा जारी गरेको आयकर संशोधन अध्यादेश 202 स्थान लिनेछ। यो अध्यादेश बाहिरी आर्थिक घाटाको प्रभावलाई कम गर्नु, घरेलु अर्थतन्त्रमा स्थिरता सुनिश्चित गर्ने र अधिनियमका केही प्रावधानहरूलाई संशोधन गरेर विद्यमान विश्वव्यापी परिस्थितिबाट प्रभावित प्रमुख क्षेत्रहरूलाई सहयोग गर्ने उद्देश्यले जारी गरिएको हो। संसदले विनियोग संख्या 3 विधेयक 2026 आज पारित गर्यो। राज्यसभाले चर्चापछि विधेयकलाई लोकसभामा फिर्ता गर्यो। लोकसभाले पहिले नै यो विधेयक पारित गरिसकेको छ। विधेयकमा 31 मार्च 2023 समाप्त भएको वित्तीय वर्षको अवधि केही सेवाहरू स्वीकृत राशिभन्दा धेरै खर्च पूरा गर्न भारतको संचित निधिबाट धन विनियोजन गर्ने प्रावधान छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सरकारले भनेको छ कि देश अनि विदेशहरूमा अहिलेसम्म 1,73,00,000 भन्दा अधिक ई पासपोर्ट जारी गरिसकिएको छ। आज राज्यसभामा लिखित उत्तरमा विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले भन्नुभयो, वर्तमानमा देशको सबै क्षेत्रीय पासपोर्ट कार्यालय, पासपोर्ट सेवा केन्द्र अनि डाकघर पासपोर्ट सेवा केन्द्र तथा विदेशहरूमा स्थित सबै भारतीय दूतावासले ई पासपोर्ट जारी गरिरहेको छ। उहाँले भन्नुभयो, ई पासपोर्टको सुरुवात गत वर्ष मई महिनामा भएको थियो। पासपोर्ट सेवा कार्यक्रमले व्यापक डिजिटल प्लेटफर्म उपलब्ध गराएको श्री सिंहले बताउनुभयो। यसमा पासपोर्ट सेवा पोर्टल, पासपोर्ट सेवा मोबाइल एप अनि एक नागरिक सेवा कल सेन्टर सामेल छन्, जसको सहयोगले आवेदकहरूले क्षेत्रीय पासपोर्ट कार्यालयहरू नगएर पनि जानकारी प्राप्त गर्न सक्नेछन्, आवेदनको स्थिति हेर्न सक्नेछन् अनि सामान्य प्रश्नहरूको उत्तर पाउन सक्नेछन्। सरकारले भनेको छ कि काठमाडौँ स्थित भारतीय दूतावासले कैलाश मानसरोवर यात्रामा गएका भारतीय तीर्थयात्रीहरूको सुरक्षा अनि कल्याण सुनिश्चित गर्नको लागि नेपाली अधिकारीहरू लगायत अन्य हितधारकहरूसित समन्वय बनाइराखेको छ। राज्यसभामा लिखित उत्तरमा विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले भन्नुभयो, यसमा भारतीय नागरिकहरूलाई आवश्यकता अनुसार समयमा निकासी, आश्रय, चिकित्सा उपचार अनि अन्य सहायता प्रदान गर्नु सामेल छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसित टेलिफोनिक वार्ता गर्नुभयो। वार्ताको क्रममा दुई नेताले भारत इजरायल विशेष रणनीतिक साझेदारी बारे निरन्तर प्रगतिको समीक्षा गर्नुभयो भने दुवै देशहरूको पारस्परिक लाभका लागि विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याउनुभयो। दुवै नेताले पश्चिम एसियामा भएका पछिल्ला घटनाक्रमका बारेमा पनि विचार आदान प्रदान गर्नुभयो। वस्त्र मन्त्रालयले भोलि राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा 12 राष्ट्रिय हतकर्धा दिवस मनाउन एक राष्ट्रिय समारोहको आयोजना गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मू कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुनेछ भने वस्त्र मन्त्री गिरिजा सिंह र राज्यमन्त्री पवित्र

0: मार्गरिटा पनि उपस्थित हुनेछन्। मन्त्रालयले यस समारोहको उद्देश्य भारतको समृद्ध हतकर्धा सम्पदाको उत्सव मनाउनु र राष्ट्रको सांस्कृतिक अनि आर्थिक विकासमा हतकर्धा बुनकर समुदायको योगदानलाई मान्यता दिनु रहेको बताएको छ। भारतले आज ओडिसाको चान्दीपुर स्थित एकीकृत टेस्ट रेन्जबाट मध्यम दूरीको ब्यालिस्टिक मिसाइल अग्नि चारको सफलतापूर्वक परीक्षण गरेको छ। रक्षा मन्त्रालयले यस प्रक्षेपणसँगै मिसाइलको सबै सञ्चालन र प्राविधिक मापदण्डहरू सठिक सिद्ध भएको बताएको छ। यो परीक्षण स्ट्रेटेजिक फोर्सेस कमाण्डको निरीक्षणमा गरिएको थियो। मन्त्रालयले यो सफल प्रक्षेपण देशको रणनीतिक प्रतिरोध क्षमतालाई सुदृढ पार्ने दिशामा अर्को महत्वपूर्ण उपलब्धि भएको बताएको छ। जापानमा भारतका राजदूत नग्बा मलिकले आज हिरोसीमा शान्ति स्मारक पार्कमा परमाणु बमबारीको 81 वार्षिक उत्सवको अवसरमा पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। यस क्रममा उहाँले हिरोसीमाका मेयर काजुमी मात्सुई र गभर्नर मिका योकोटासित भेटवार्ता गर्नुभयो। यो भेटघाट एक स्वागत समारोहमा भएको थियो, जहाँ जापानका कूटनीतिज्ञहरूले हिरोसीमा शान्ति स्मृति स्मारक समारोहमा भाग लिन आमन्त्रित गरिएको थियो। बम्बई उच्च न्यायालयले तहल्काका पूर्व सम्पादक तरुण तेजपाललाई 2013 आफ्ना कनिष्ठ सहकर्मीको यौन उत्पीडन मामिलामा दोषी ठहर गर्दै 10 वर्षको कठोर जेल सँगै 10,21,000 रुपियाँको जरिमानाको सजाय सुनाएको छ। न्यायालयको गोवा बेन्चका न्यायाधीश निला गोखले र अमित जमसन्दतको खण्डपीठले तेजपाललाई भारतीय दण्ड संहिताको धाराहरू अन्तर्गत दोषी ठहर गरेको छ, जुन विश्वास वा अधिकारको पदमा रहँदा दुष्कर्म, यौन उत्पीडन र कुनै मामिलालाई निर्वस्त्र गर्ने मनसाईसित सम्बन्धित छ। अब अन्त्यमा मुख्य समाचार पुनः एकचोटि सुन्नुहोस्। केन्द्रीय मन्त्रीमण्डलले 23,731 करोड रुपियाँको कुल परिव्ययसित राष्ट्रिय चक्रीय जैव ऊर्जा योजना गोवर्धनलाई स्वीकृति दिएको छ। संसदद्वारा विनियोग संख्या 3 विधेयक 2026 पारित। लोकसभाले कराधान तथा अन्य कानून संशोधन विधेयक 2026 पारित गरेको छ। भारतले ओडिसाको चान्दीपुर स्थित इन्टिग्रेटेड स्टेट रेन्जको माध्यमद्वारा ब्यालिस्टिक मिसाइल अग्नि चारको सफल परीक्षण गरेको छ। अनि बम्बई उच्च न्यायालयले 2013 यौन उत्पीडन मामिलामा तहल्काका पूर्व सम्पादक तरुण तेजपाललाई दोषी ठहर गर्दै 10 वर्षको कठोर कारावासको सजाय सुनाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरू अब प्रस्तुत गरिरहेका छौँ हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवावाणी

पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णलाई स्वागत छ। सधैँ चाहिँ आजको श्रृङ्खलामा पनि यहाँहरू समक्ष एउटा छुट्टै विषय लिएर उपस्थित भएको छु। आजको संसार तीव्र गतिमा दौडिरहेको छ। मानिसहरू कति व्यस्त, कति छटपटी, कति हतार, जतै नजर गुमाए पनि प्रतिस्पर्धा, प्रदर्शन र पहिचानको होड। कसैले आफ्नो सफलतालाई सजावटमा छोप्दैछ, कसैले जीवनको सरल सुगन्धलाई चटक्क बिर्सदैछ। आजको पुस्ताले भोगिरहेको एउटा ठुलो चुनौती छ, कसरी बाँच्ने भन्दा कसरी देखिने मुख्य प्रश्न बनेको छ। ठुलो घर, चम्किलो लुगा, नयाँ मोबाइल, महँगो गाडी, यिनै कुराले जीवनको मूल्य तोकिने भ्रम फैलिएको छ। तर यिनै दौडधुपका बीच कहिलेकाहीँ मनका कुनामा एउटा सानो आवाज उठ्छ, के साँच्चै जीवन यत्तिकै जटिल हुनुपर्छ? प्रिय श्रोताहरू, यही प्रश्नलाई आधार मानेर हामी आज एकदमै गहिरो र महत्त्वपूर्ण विषयमा प्रवेश गर्दैछौँ, साधारण जीवनशैलीको महत्त्व।

सादा जीवन, सरल सोच र स्वच्छ बानी, यी शब्दहरू सुन्दा कतै पुरानो जमानाको कुरा चाहिँ लाग्ला। तर वास्तविकता के छ भने यिनै सादा कुराहरूले नै आजको जटिल संसारमा मानिसलाई आत्मशान्ति, आत्मसन्तुष्टि र जीवनको वास्तविक अर्थ बुझाइदिन्छन्। हामी कति महँगो खान्छौँ, कति स्टाइलिस देखिन्छौँ, कति बाहिर चम्किन्छौँ, यिनै आधारमा जीवनको सफलताको मानक बनाइदिएको समाजले हाम्रो भित्री आत्मालाई भने कता हो कता हराइदिएको छ। साधारण जीवन भनेको पछि पर्नु होइन, यो त आत्मअनुशासन र आत्मबोधको उच्चतम रूप हो। यसले बाहिरको चमक होइन, भित्रको उज्यालोलाई महत्त्व दिन सिकाउँछ। आजको कार्यक्रम मार्फत हामी बुझ्नेछौँ कसरी साधारण जीवनशैलीले हाम्रो मनलाई हलुका बनाउँछ, तनाव कम गर्छ, आर्थिक अनुशासन सिकाउँछ, स्वास्थ्य सुधार्छ र मानवीय मूल्यलाई गहिरो बनाउँछ। हामी आज चर्चा गर्नेछौँ सादगी किन आवश्यक छ, सरल जीवन किन आधुनिक पुस्ताको ठुलो आवश्यकता हो र किन सादगी नै जीवनको वास्तविक सुन्दरता हो। त्यसो भए प्रिय श्रोताहरू, तपाईँहरू तयार हुनुहोस्। आजको कार्यक्रमले तपाईँलाई जीवनको भव्यता होइन, जीवनको वास्तविकता देखाउनेछ। सपना कसैका कम छैनन्, तर सरल बानी र संयमित व्यवहारले हाम्रो हरेक सपना जीवन्त पाउन सक्छ। यही आशा, यही भावना र यही उद्देश्यका साथ हामी आजको कार्यक्रम सुरु गर्दैछौँ, साधारण जीवनशैलीको महत्त्व। अब अघि बढौँ र जीवनका बेमतलबका जटिलताहरू हटाएर सादगीको मिठासमा प्रवेश गरौँ।

साधारण जीवनशैली बन्न साथ धेरैलाई लाग्न सक्छ कि यो आधुनिक समाजमा सम्भव छ र हामीलाई लाग्छ जीवन उस्तै छ तर चल्न चाहिँ जटिल बन्दै गइरहेको छ। मनमा तनाव, मोबाइलमा सूचना, समाजमा प्रदर्शन र दिमागमा तुलना, यिनै कुराहरूले मानिसलाई बाहिरी ऐश्वर्य त दिन्छन् तर भित्री शान्ति खुसी दिन्छन्। त्यसैले आज हामी एउटै कुरा सरल तर गहिरो रूपमा बुझ्नेछौँ, साधारण जीवन नै सुन्दर जीवन हो। साधारण जीवनशैलीले मानिसलाई बाहिर होइन भित्र हेर्न सिकाउँछ। धेरैभन्दा धेरै होइन, अपेक्षा कम र कृतज्ञता बढी राख्न सिकाउँछ। आजको पुस्ता विशेष गरी युवाहरू सो अफ, ट्रेन्ड, फास्ट लाइफ र डिजिटल दबावमा बाँडिएका छन्। यहाँ प्रश्न उठ्छ, आखिर जीवनको सार के हो? अहङ्कारले भरिएको दौड कि शान्त आत्मसन्तुष्टि? साधारण जीवनशैलीले हामीलाई एकदमै महत्त्वपूर्ण कुराहरू सिकाउँछन्। मानसिक शान्ति र स्थिरता। जटिलता हरेक समस्याको जरा हो। थोरै चाहनु, थोरै माग्नु, समस्यालाई सही ठाउँमा प्रयोग गर्नु, यिनै सूत्रहरूले मानसिक शान्ति जन्माउँछन्। सादा जीवनमा तनाव कम, झन्झट कम, तुलना कम हुन्छ। मन हलुका, सोच प्रष्ट र निर्णय सही हुन्छ। आर्थिक अनुशासन र समृद्धि। सादा जीवनले अनावश्यक खर्च घटाउँछ। अहिलेको जमानामा अनलाइन सपिङ, ब्रान्डेड सामान, महँगा ग्याजेट, यी सबैले खल्ती मात्र होइन मन पनि खाली पार्छ। सही खर्च गर्ने बानीले भविष्य सुरक्षित हुन्छ, बचत हुन्छ, योजना सफल हुन्छ र जीवन सजिलो बन्छ। स्वास्थ्य शरीर र राम्रो बानी। सादा जीवन मन मात्र होइन शरीरका लागि पनि वरदान हो। नियमित खानपान, नियमित निन्द्रा, सरल दिनचर्या, यिनै स्वास्थ्यका आधार हुन्। महँगा होइन सादा, स्वच्छ र घरको खाना नै सबैभन्दा पोषिलो हुन्छ। मानवीय मूल्य र आत्मीयता बढ्छ। सादा जीवन अप्नाउने मानिसहरूमा अहङ्कार हुँदैन। उनीहरू सरल, विनम्र र सहयोगी बन्छन्। घर परिवार, साथीभाइ र समाजसँगको सम्बन्ध बलियो हुन्छ।

0: of State for Jal Shakti, Raj Bhushan Chaudhary, said that under the Namami Gange mission, a sewage treatment capacity of 4,263 million litres per day has been created till June this year. Citing the Central Pollution Control Board's 2025 report on polluted river stretches, the minister said pollution levels in the main stem of the Ganga have improved in Uttarakhand and West Bengal, while partial improvement has been recorded in Uttar Pradesh. He added that biomonitoring carried out during 2024-25 found the biological water quality in the Ganga and its tributaries to be predominantly in the good to moderate category, indicating the river's ability to sustain aquatic life. The minister further stated that biodiversity conservation has been made an integral part of the Namami Gange program through scientific research, habitat restoration and species recovery. He said surveys covering about 7,680 kilometers of river stretches have documented over 3,000 crocodiles, and he said more than 2.05 crore fresh seeds have been released into the Ganga and its tributaries. Meanwhile, replying to a question on impact of El Nino on hydropower, Minister of State of Power, Sripad Naik said the ministry has reviewed the likely impact. And that is the end of Parliament review.
1: आकाशवाणी समाचार एकांश को प्रस्तुति कार्यक्रम चर्चा चौतारी. श्रोतागण नमस्कार. आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरुलाई पुनः स्वागत छ. आज हामी यस अंकमा चर्चा गर्नेछौ क्याच द रेन अभियानबाट, अर्थात् वर्षाको जल संरक्षण बारे. हामीलाई थाहा छ जल नै जीवन हो र जल नै भविष्य हो. पानी बिना वनस्पति, पानी बिना पृथ्वी र पानी बिना मनुष्य वनस्पति जीव जन्तुको अस्तित्व नै छैन. विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्या, संकट र भारतदेखि लिएर विश्वका विभिन्न देशहरूमा जुन जल संकट देखिँदैछ, यसको सामना गर्न भारत सरकारले महत्वपूर्ण कदम चालेको छ र 2023 भारतको जल शक्ति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दिशा निर्देशनमा भारतभरि नै क्याच द रेन मिशन सुरु गरेको छ. र यसबारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ. उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौँ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिसनबारे चर्चा गर्नेछौँ. र हाम्रो पहाड दार्जिलिङमा पनि विगत 40 वर्षदेखि मानिसहरूले जल सङ्कटको समस्या भोगिरहेका छन्. कालिम्पोङ होस्, दार्जिलिङ होस्, मिरिक होस्, खरसाङ होस्, यी जिल्ला र महकुमाहरूमा जलको एउटा ठुलो सङ्कट सबैले झेलिरहेका छौँ. र यस्तो स्थितिमा क्याच द रेन मिसन बारे चर्चा गर्नु र हाम्रा श्रोताहरूलाई सार्वगर्भित जानकारी दिन, जसमा कसरी हामीले जल सञ्चय गर्न सक्छौँ, वर्षाको पानीलाई कसरी हामी संरक्षित गर्न सक्छौँ, कसरी जोगाउन सक्छौँ, एक एक थोपा पानीले हाम्रो जल सङ्कटलाई कसरी समाधान गर्न सक्छ, यस विषयमा हामी छलफल गर्छौँ. विनयजू, तपाईँले आकाशवाणीको स्टुडियोमा स्वागत छ. नमस्कार.
2: नमस्कार, धन्यवाद.
1: अच्छा विनयजी, भारत सरकारले 2023 क्याच द रेन मिसन सुरु गरेको छ र यस मिसनले वर्षा जल संरक्षणको निम्ति एउटा ठुलो र ऐतिहासिक कदम देशभरि चालेको छ. 2023 जल शक्ति मन्त्रालयद्वारा सुरु गरिएको यस अभियानको मूल लक्ष्य नै थियो रेस्पेक्ट वाटर फर लाइफ, यानि जीवनको निम्ति जलको पनि सम्मान गरौँ. जल छ भने जीवन छ. जलको अपव्यय माने जललाई खेरो फाल्नुदेखि जोगाउनु र जलको सही ढङ्गमा उपयोग गर्नु, जति आवश्यक छ त्यति नै जलको प्रयोग गर्नु. र यो मिसनबारे तपाईं के

0: जल नै जीवन हो, आउँदो जेनेरेसनको लागि पनि हामीले यसलाई सञ्चय गरेर राखौँ।
1: अच्छा विनयजी, प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि र विश्वमा बढ्दो पर्यावरण सङ्कट, जलवायु परिवर्तन, जल सङ्कटलाई ध्यानमा राखेर भारतमा पनि त्यसको नकारात्मक प्रभाव नपरोस् र भारत जल र वनको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो र भारत एउटा कृषि प्रधान राष्ट्र पनि हो र यसले गर्दाखेरि भारतको कृषि, भारतको जैव विविधता, भारतको ग्रामीण क्षेत्र, सहरी क्षेत्रमा जल संरक्षण कसरी होस्, यसको निम्ति 2019 प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा छुट्टै जलशक्ति मन्त्रालय, जलशक्ति मन्त्रालयको लक्ष्य नै र उद्देश्य नै थियो जल संरक्षण। भारतमा हामीले देख्दैथ्यौँ कि भूजल स्तर निरन्तर घट्दै गइरहेको छ र यसले गर्दाखेरि विशेष गरी सहरी क्षेत्र र यहाँसम्म कि ग्रामीण क्षेत्रमा सिँचाइको बेलामा बोरवेलले गर्दाखेरि जलको ठुलो समस्या र सङ्कट र यसले ग्रामीण क्षेत्रमा कृषि र सहरी क्षेत्रमा पिउने पानीको सङ्कट। जलशक्ति मन्त्रालयले अहिलेसम्म के कस्तो काम गरिरहेको छ?
0: सर्वप्रथम त हाम्रो जुन चाहिँ इतिहास छ, इतिहासमै जललाई कतिको मान्यता दिएको छ हामीलाई थाहा पाउँछौँ। जस्तो कि अब तपाईँले हेर्नु सक्नुहुन्छ, अलग भारतको अलग अलग विभिन्न क्षेत्रहरूमा, चाहे चोला डिनेस्टी होस्, चाहे गुप्ता डिनेस्टी होस्, चाहे राजपूतहरू होस्, हाम्रो राजस्थानको बाउरी वेल्सहरू बनाएर उहाँले एउटा एक्जाम्पल सेट गर्नुभएको थियो आफ्नो समयमा कि पानीलाई कसरी संरक्षित गर्नु सकिन्छ र सायद समयको लागि त्यो हिस्टोरिक एउटा उपलब्धि थियो। किनभने अहिले पनि हामीले हेर्छौँ इन्जिनियरिङको उत्कृष्ट उदाहरणको रूपमा त्यो बाउरी वेल्सहरूलाई मानिन्छ र त्यसरी नै हर क्षेत्रमा चाहे झिल होस्, चाहे नाला होस्, चाहे झरना होस्, हर चिजलाई बचाउने कोसिस गर्छ। जति पनि वाटर बडिज त्यो समयमा थियो त्यसलाई संरक्षण दिने काम त्यति बेलाको राजाहरू या जो पनि शासकहरू हुनुहुन्थ्यो त्यति बेला उहाँले गर्नुभएको थियो। अब हामीले यो चिज बुझ्दैछौँ कि आधुनिकता पनि चाहिन्छ, साथसाथमा हाम्रो पुरानो परम्परालाई पनि हामीले पालन गरेर अगाडि लगेको हुनुपर्छ। यो दुइटामा सामञ्जस्य बनाएर राख्नुपर्छ। जब यो सामञ्जस्य बनाउँछौँ हामी त सायद हामीलाई समाजलाई देशलाई अगाडि बढाउन लागि एउटा माध्यम पाउँछ, एउटा बाटो खोलिन्छ र त्यही चिजलाई हाम्रो प्रधानमन्त्रीजीले अनुसन्धान गरिओरी एउटा पानीको लागि अलग्गै डिपार्टमेन्ट खोल्नु भयो। अन्तखेरि त्यो डिपार्टमेन्टले आजको दिनमा हामी हेर्दैछौँ आउँदो जेनेरेसनको लागि के हुनसक्छ, परिस्थिति के छ, त्यसको लागि प्रिपरेसन गर्नु हुँदैछ, अलग अलग वाटर बडिजहरूलाई बचाउने प्रयास गरिँदैछ, वाटर हार्भेस्टिङको लागि पब्लिकको बिचमा जागरूकता ल्याइँदैछ, बिस्तारी बिस्तारी कसरी गर्नु सकिन्छ। फेरि वाटर यो यस्तो चिज हो, अलग अलग क्षेत्रको हिसाबले अलग जति पनि जियोग्राफिकल कन्डिसनहरू छ त्यही हिसाबले आफूले हामीले यो पानीलाई संरक्षण गर्नु सिक्नुपर्छ। हाम्रो देशमा हिमाल पनि देख्न सक्छौँ, हाम्रो देशमा रेगिस्तान पनि देख्न सक्छौँ, हाम्रो देशमा सी कोस्ट पनि देख्न सक्छौँ, हाम्रो देशमा त्यो वनसिंह हराभरा क्षेत्र पनि देख्न सक्छौँ। त सबैको क्षेत्र अलग अलग हो, त्यसले गर्दाखेरि अलग अलग प्लानिङको दरकार हुन्छ। त्यही कारणले गर्दा त्यसको मूल उद्देश्य नै त्यो मन्त्रालय खोल्ने।
1: माने तपाईँले भन्नुहुँदैछ कि वास्तवमा अहिलेसम्म भारतमा जललाई एउटा शक्तिको रूपमा र जल सञ्चयन र जल पनि एउटा देशको निम्ति, कुनै पनि देशको एउटा ठुलो समृद्धि र शक्ति हो, यसलाई टेवा दिनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अलगै जलशक्ति मन्त्रालय बनियो, जसको उद्देश्य परम्परागत तालाबहरू, कुवाहरू, तपाईँको हामी पहाडको कुरा गरौँ भने धाराहरू, र एक समय यस्तो थियो कि पहाडकै कुरा गरौँ भने धाराद्वारा नै पिउने पानीको समस्या सहज रूपमा समाधान हुन्थ्यो। यानि जहाँ कलको पानी आएन त्यहाँ प्रशस्त धाराहरू थिए, तर अब भनौँ अनप्लान्ड यानि अनियोजित सहरीकरण, कंक्रिटाइजेसन यानि इँटा सिमेन्ट बलुवाको घर बनाउनु जलको स्रोतहरू थियो, त्यो स्रोतहरूलाई ध्यानमा नराखिकन जङ्गल फाँड्नुदेखि लिएर जुन अनप्लान्टमा सहरीकरण योजना भयो, यसले गर्दाखेरि यो सिमसार, पोखरी, तालाब, रुखपात, पहाडको विशेष गरी रिसोर्सेस भनौँ धाराहरू, जस्तै अब खरसाङमा धारा, अझै पनि धोबी तलाउको त्यो धारा जिउँदै नै छ, त्यसरी नै अब दार्जिलिङ सहरलाई जल आपूर्ति गर्ने त्यो हस्पिटलको मुनि धारा, धीरधामको धारा, यसरी कालेबुङको बागधारा, त्यसरी नै मिरिकको झिल बनेको पनि अब धाराले गर्दा नै हो, र यसरी एउटा प्राकृतिक जल स्रोत हाम्रोसँग

0: पार्थ्यो र प्रकृतिले पनि के गर्दछ हर मौसममा जाडो त्यसपछि वसन्त ऋतु त्यसपछि ग्रीष्म ऋतु ग्रीष्मको साथसाथ वर्षा ऋतु सुरु हुन्छ फेरि शिशिर सुरु हुन्छ र यसरी प्रकृतिले पनि जलको रिसाइक्लिङ गर्ने एउटा साइकल चल्दैछ गर्मीमा गरम पनि प्रकृतिको निम्ति आवश्यकता छ वसन्त ऋतु पनि आवश्यकता छ सर्दी ऋतुको पनि खाँचो छ र यो सबैलाई पानी जुन जल छ जलको पुनरावृत्ति वर्षाद्वारा गर्नु यानि हामीले देख्छौँ वर्षाकालमा सम्पूर्ण क्षेत्र बन्जर क्षेत्रमा पनि हरियो हुन्छ घाँसपात उम्रिन्छ र त्यो घाँसपात गर्मीमा ओइलेर जान्छ र त्यो मलको रूपमा पनि काम गर्छ र प्रकृति स्वयंले हामीलाई एउटा शिक्षा दिइरहेको छ मानव जीवनको निम्ति या यस पृथ्वीको सुरक्षा र मानवको भविष्यको सुरक्षाको निम्ति जल एउटा पर्याप्त र महत्त्वपूर्ण भूमिका यसले खेल्छ र जमिनको मुनि एउटा ठुलो मात्रामा जल स्रोत छ जसको शोषणले जल भूजल स्तर घट्दैछ र यो जलशक्ति मिसनको लक्ष्य भूजल स्तरलाई पनि बढाउनु हो
1: हजुर यसको मूल उद्देश्य यो पनि हो किनभने जति भूजलको संरक्षण हुन्छ त्यो त्यो जललाई हामी त्यति लामो समयसम्म उपयोग गर्नमा ल्याउन सक्छौँ त्यो भूजलको आइडिया सायद हाम्रो पहाडमा निकै त्यो बेसी अप्लाइड हुँदैन किनभने हाम्रो क्षेत्रको जियोग्राफिकल कन्डिसन अलिक भिन्दै छ मलाई यस्तो लाग्छ कमसेकम हामीले यो विगत दुई तिन दशकदेखि हामीले नवीकरणपट्टि त गयौँ इन्फ्रास्ट्रक्चरपट्टि त गयौँ तर कहीँ न कहीँ हामीले आफ्नो मूल चिजलाई बिर्स्यौँ किनभने हामीलाई अब तपाईँले जसरी भन्नुभयो हाम्रो देशको सबभन्दा इम्पोर्ट मतलब जलीय जीवन है भन्ने कुरा त उहिलेदेखि चल्दै आएको त्यसको बेसिक चिजलाई चाहिँ हामी सायद बिर्से कि यो आउँदो जेनेरेसनको लागि चाहिने चिज हो त कन्क्रिटाइजेसनमा हामी यति बिजी भए त्यो पनि सायद अनप्लान कन्क्रिटाइजेसनमा त्यसले गर्दा जल स्रोतहरूलाई हामीले निकै क्षति पुऱ्याएको छौँ र त्यो क्षति पुरेकोले नै गर्दाखेरि आज हामी देख्दैछौँ अलग अलग किसिमको हाम्रो समस्याहरू चारैपट्टि फैलिरहेको छ तर अब यसलाई सुव्यवस्थित गर्नु लागि नै जलशक्ति मन्त्रालयको पनि गठन गरिएको छ र यो जलशक्ति मन्त्रालयको साथ बिना जनभागीदारीको यो चिज सम्भव हुनेवाला छैन र त्यसले गर्दाखेरि चाहे प्रशासन होस् चाहे सरकार होस् चाहे जनता होस् जब हामी आपस तिनैजना आपसमा सामञ्जस्य मिलाएर आउँदो भावी पिँढीको लागि एउटा भिजन जब जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ 2047 विकसित भारत बनाउनु छ त विकसित भारत खालि फाइनेन्सियली त होइन होला नि त हर क्षेत्रमा बनिनु छ विकसित भारत चाहे त्यो वाटरसँग रिलेटेड होस् चाहे इन्डस्ट्रीसँग रिलेटेड होस् चाहे इकोलोजी संरक्षणको कुरा होस् हर क्षेत्रमा तब सही रूपमा सायद हामी विकसित भारत बनिन सक्छौँ त यही चिजलाई एकदम लङ टर्म भिजनको साथमा लिएर नै जलशक्ति मन्त्रालयको गठन भएको छ र उहाँले आफ्नो क्षेत्रमा राम्रो काम गर्नुहुँदैछ लगभग मैले सुनेको हिसाबले 16 करोड अलग अलग पानीको बडिजहरूमा यो चिजहरूलाई संरक्षण गर्नु लागि अलग अलग भारतवर्षभरि यो कामहरू चल्दैछ 8 लाखदेखि 9 लाख कामहरू चाहिँ अहिले पेन्डिङमा छ तर यो जुन चाहिँ काम गर्ने स्तर छ र स्पिड छ त्यो चाहिँ काबिले तारिफ हामी भन्न सक्छौँ भारत सरकारको किनभने यति कम्ती समयमा यो लेभलको कामको स्पिड बढाउनु एकदम नै सराहनीय हो र भारत सरकारले राम्रो काम गरिरहेको छ तर साथसाथै डिपार्टमेन्ट र जनताको पनि आफ्नो दायित्व बन्दछ के हामीले गर्नुपर्ने हाम्रो मतलब सिभिक सेन्समा पनि हामीले के आमूलचुल परिवर्तन ल्याउनु पर्ने हो किनभने चेन्जेस जब माथिबाट आउँदैछ भने त्यो ग्राउन्ड लेभलसम्म पुगेको हुनु पर्यो अगर म यो पिरामिड जस्तो हो यो पिरामिडमा एउटा पनि ढाँचा कहीँ निस्के भने त्यो पिरामिड काम हुँदैन त्यस कारणले गर्दाखेरि हामीलाई यो चिजलाई अलिक बढावा दिएर जनभागीदारीलाई बढावा दिएर यो चिजमा काम गर्ने दरकार छ नभए त्यो जुन चाहिँ जलस्तरको हामीले कुरा गऱ्यौँ त्यो जलस्तर घट्दै पनि जान्छ अब पहाडमा हामीले जस्तो हेर्दैछौँ हामीले स्पेसियली रुफटप मेकानिजमलाई युज गरेर हामीले पानीलाई बेसीभन्दा बेसी रूपमा हामीले सेभ गर्न सक्छौँ
0: केन्द्र सरकारले यसको निम्ति धेरै फाइनेन्सियल एसिस्टेन्ट पनि दिएको छ
1: यो डल्लै मेकानिजम बनाइदिएछ सरकारले के अब आत्मनिर्भर भन्ने कुरो त अहिले हामी बुझ्दैछौँ आत्मनिर्भरता किन पनि जरुरी छ आजको दिनमा एउटा घरले नै आजको दिनमा एक सोलर प्यानल लगाएर मेरो बिजुली पनि उत्पन्न हुँदैछ भनेपछि म वाटर हार्भेस्टिङको एङ्गलले सोचेर मैले आफ्नो पानीलाई बचाउने पनि प्रयास गर्दैछु भनेपछि काहीँ न म काहीँ मेरो डिपेन्डेन्सी जुन चाहिँ सरकारप्रति म जहिले पनि डिपेन्ड हुँदै कि सरकारले यो गरिदिनुपर्छ त्यो गरिदिनुपर्छ तर सरकारलाई त्यो फेसिलिटिज सरकारले नै दिँदैछ कि

105 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:57 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभरात्री, जय हिन्द।